नमस्कार श्रोतागण, शुभ बिहानी. यहाँहरू सुनिरहनु भएको छ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्युज अन एआईआर एपमा पनि. यस बेला समय बिहानको 6:25 औ 33 सेकेन्ड भइसकेको छ र यहाँहरूले जानकारी गरौँ, आज हो 8 तारिक 2026, तदनुसार विक्रम सम्वत 25 वैशाख 2083. सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु आजको सम्पूर्ण अधिवेशनमा. म कार्यक्रम उद्घोषिका अतिथिको तर्फबाट

मानिसले आफ्नो अधिकारको निम्ति भरपूर कष्ट सहेर पनि आफ्नो अधिकारमा फतेह हासिल गर्नु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबृन्द, मानव अधिकार र कर्तव्यलाई समाजमा उसको इज्जत र प्रतिष्ठाको लागि जिम्मेवार मानिन्छ। यिनै अधिकार र कर्तव्यलाई स्मरण गर्दै विभिन्न समाज सुधारकहरूले मानव

को रक्षा में आफ्नो तन मन र धन को त्याग गरेर विश्व नेतृत्व में विशेष जोड़ दिए जसमा महात्मा गांधी एक थिए। मानव अधिकार को निम्ति यो लड़ाईलाई दक्षिण अफ्रिकामा रेलमा यात्रा गर्दा मासु र रगतको सामान्य देखिने मानिसहरूले सुरु गरेका थिए औ यो लडाई अन्तिम सासम्म जारी रह्यो। पछि त्यही व्यक्ति जनताको चेतना बनेर महात्मा गान्धीको नामले प्रसिद्ध भए।

गान्धीजीको मन्त्र थियो, कुनै पनि काम गर्दा समाजको सबैभन्दा गरिब र निम्न वा कमजोर व्यक्तिलाई के फाइदा पुग्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यो उनको अर्थतन्त्रको मन्त्र पनि थियो। महात्मा गान्धी आर्थिक विकासको लक्ष्य मानिसलाई खुसी बनाउने हुनुपर्छ भन्ने विश्वास राख्थे। भौतिक विकासलाई प्रगतिको आधारभूत मापदण्ड मानिने समृद्धिको आधुनिक सोचमा उनी विश्वास गर्दैनथे। उनी बहुजन सुखया, बहुजन हिताया अनि सर्वोदय अर्थात् सबैको उत्थान सिद्धान्तमा विश्वास राख्दथे।

गान्धीजी बिना मानव अधिकारको अवधारणा अधुरो छ, किनभने मानव अधिकारको सांस्कृतिक र वैचारिक पृष्ठभूमि गान्धीजीको सबै दर्शनमा आधारित छ। अहिंसाका पुजारी गान्धीजीले जहाँबाट विश्वले व्यक्तिको मानव अधिकारका लागि दिशा प्राप्त गर्यो, ती सबै विचारहरू बीच समन्वय स्थापित गर्यो।

श्रोताबृन्द, एक अर्काप्रतिको सहयोग, आपसी भ्रातृत्व, आपसी सद्भावना औ सबै धर्मबीच समानताको तत्व विश्वका सबै प्राणीमा विद्यमान छ। गान्धीजीको आन्तरिक ध्यान र दैनिक दिनचर्यामा पनि मानव अधिकारको स्पष्ट झलक देखिन्छ। मेरो कारणले कसैको व्यक्तिगत वा सामूहिक अधिकार हनन नहोस् भन्ने गान्धीजीले सोच्दथे। उनी कर्ममा आधारित संसारको संरचना हेर्न चाहन्थे। हिन्दू, मुस्लिम, क्रिश्चियन, सिख सबैको रगतको रङ एउटै हुन्छ भन्थे। उनी भन्थे, जसरी कफनको रङ र हवनको धुवामा फरक हुँदैन, त्यसै गरी रगतको रङमा पनि फरक हुँदैन। मानवता एउटै हो।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजीमाथि एक चिन्तन सुन्नुभयो, साथैकै राम भजन अनि अन्य भजनहरूको पनि आनन्द लिनुभयो। आजको यस गान्धी कथा कार्यक्रमबाट यो सञ्चालक नामगेल तामाङलाई पनि बिदा दिनुहोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ रहनुहोस्, आफ्नो शरीरको पुरा याद राख्नुहोस्।

0: আনুন।
1: ইফকো ন্যানো ফার্টিলাইজারের শক্তিতে প্রতিটি খামার ও কৃষক সমৃদ্ধ হবে।
2: अब सुन्नुहोस् समाचार।
3: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले देशको सरकारी अन्न भण्डार 604 लाख भन्दा अधिक भएको बताउनु भएको छ। भियतनामका राष्ट्रपति तो लामले बदलिलो विश्वव्यापी व्यवस्थामा भारत र भियतनामसँग विश्वव्यापी आपूर्ति श्रृङ्खलामा प्रमुख भूमिका खेल्ने महत्त्वपूर्ण अवसर रहेको बताउनु भएको छ। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको प्रशिक्षण महानिर्देशालयले आज कानपुरस्थित राष्ट्रिय कौशल प्रशिक्षण संस्थानमा उद्योग परामर्श बैठक आयोजना गर्दैछ। पश्चिम बङ्गालका राज्यपाल आरएन रविले पश्चिम बङ्गालको विधान

0: सभा विघटन गर्नुभएको छ। अनि विदेश सचिव विक्रम मिश्रीले हिजो अबुधाबीमा भारत फ्रान्स र संयुक्त अरब अमिरात बीचको त्रिपक्षीय बैठकमा भाग लिनुभयो। अब समाचार विस्तारमा। उपभोक्ता मामिला खाद तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले देशको सरकारी अन्न भण्डार 604 लाख भन्दा अधिक भएको बताउनु भएको छ। यो परिणाम बफर स्टक वा आपतकालीन समयमा आवश्यक पर्ने परिणामहरूको लगभग 3 गुणा हो। सामाजिक सञ्जाल पोस्ट गर्नुहुँदै श्री जोशीले गहुँ र चामलको सुरक्षित स्टकले देशमा कल्याणकारी योजनाहरू र सार्वजनिक वितरण प्रणालीको लागि निर्बाध आपूर्ति सुनिश्चित गरिरहेको बताउनुभयो। उहाँले बलियो खरिद, राम्रो बाली र किसानहरूलाई पर्याप्त सहयोगले खाद सुरक्षा, किसानहरूको कल्याण र सुरक्षित भविष्यप्रति देशको प्रतिबद्धतालाई बलियो बनाइरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत खाद सुरक्षा निरन्तर बढिरहेको बताउनुभयो। भियतनामका राष्ट्रपति तो लामले बद्लिदो विश्वव्यापी व्यवस्थामा भारत र भियतनामसँग विश्वव्यापी आपूर्ति श्रृङ्खलामा प्रमुख भूमिका खेल्ने महत्त्वपूर्ण अवसरहरू रहेको बताउनुभएको छ। मुम्बईमा भारत भियतनाम व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै श्री लामले भन्नुभयो, विगतमा दुई देशले पारस्परिक सहयोगमा धेरै चुनौतीहरूको सामना गरेका छन्। उहाँले भारतीय कम्पनीहरूलाई भियतनाममा लगानी गर्न आमन्त्रित पनि गर्नुभयो। भियतनामी राष्ट्रपतिले भन्नुभयो, दुई देशबीचको सम्बन्ध पूर्व भियतनामी राष्ट्रपति हो ची मिन र पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू जस्ता नेताहरूको दृष्टिकोणमा आधारित छ। 2016 यी सम्बन्धहरू धेरै नयाँ उचाइमा पुगेका छन्। यस अवसरमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भारत र भियतनामको प्रविधि र निर्माण क्षेत्रका उद्यमी लगानीकर्ता र पेशेवरहरूले एसियाको भविष्यलाई आकार दिने बताउनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजो नयाँ दिल्लीमा वाणिज्य विभाग र उद्योग तथा आन्तरिक व्यापार प्रबन्धन विभागका अधिकारीहरूसँग बैठक गर्नुभयो। श्री गोयलले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, बैठकमा निर्यात र लगानी बढाउने, नयाँ निर्यातकर्ताहरूको लागि अवसरहरू सृजना गर्ने र विश्वव्यापी बजारमा नयाँ सम्भावनाहरू अन्वेषण गर्ने बारेमा छलफल गरिएको थियो। बैठकले भारतीय व्यवसायहरूको लगाई विश्वव्यापी मान्यता प्राप्त गर्ने, निर्यात प्रबन्धनलाई सुदृढ पार्ने र देशभरिका उद्योगको सहभागिता बढाउने उपायहरू माथि पनि विचार गरिएको थियो। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको प्रशिक्षण महानिर्देशालयले आज कानपुरस्थित राष्ट्रिय कौशल प्रशिक्षण संस्थानमा उद्योग परामर्श बैठक आयोजना गर्दैछ। मन्त्रालयले यो बैठक विश्वव्यापी रूपमा प्रतिस्पर्धी भारतीय कौशल प्रणालीको लागि महत्त्वपूर्ण हुने बताएको छ। 30 भन्दा बढी उद्योग नेताहरू, सिइओहरू र नीति विज्ञहरूले राष्ट्रिय उत्कृष्टता केन्द्रको स्थापनाको बारेमा छलफल गर्नेछन्। मन्त्रालयले प्रस्तावित उत्कृष्टता केन्द्रको रूपरेखा, भूमिका र जिम्मेवारीहरू परिभाषित गर्ने कुरामा छलफल केन्द्रित हुने बताएको छ। स्वास्थ्य सेवामा आर्टिफिसियल इन्टेलिजेन्स अप्नाउने कार्यलाई तीव्र बनाउन भारत एआई र भारतीय चिकित्सा अनुसन्धान परिषदले नयाँ दिल्लीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले यो सम्झौता पत्रमा कृत्रिम बुद्धिमत्ताको जिम्मेवार र व्यापक प्रयोग मार्फत स्वास्थ्य सेवा सुधार गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको बताएको छ। मन्त्रालयले यस सहकार्य अन्तर्गत दुवै संस्थानहरूले कृत्रिम बुद्धिमत्ता समाधानका साथै परिषदको चिकित्सा अनुसन्धान विशेषज्ञताको लागि आफ्नो क्षमताको उपयोग गर्ने बताएको छ। पश्चिम बङ्गालका राज्यपाल आरएन रविले पश्चिम बङ्गालको विधानसभामा विघटन गर्नुभएको छ। यसैबीच गृहमन्त्री अमित शाह आज कोलकाता पुग्नुहुनेछ अनि भारतीय जनता पार्टीका नवनिर्वाचित विधायकहरूसँग एक बैठक गर्नुहुनेछ। बैठक अवधि पार्टीका विधायक दलका नेताहरूको चयन पनि गरिनेछ।
1: The governor of West Bengal, R.N. Robi, dissolved the Legislative Assembly of West Bengal. The new chief minister of the state and the Council of Ministers will be sworn in on Saturday, May 9th, the birth anniversary of Kovi Guru Rabindranath Tagore. The Legislative Party leader of the Bharatiya Janata Party will be selected tomorrow in a meeting in Kolkata, which will be chaired by Union Home and Cooperation Minister Amit Shah. All the newly elected BJP MLAs will be present. Meanwhile, preparations are underway for the swearing-in ceremony at the Brigade Parade Ground in Kolkata. Necessary administrative meetings are being held and tight security arrangements are being put in place for the occasion. Prime Minister Narendra Modi, Union Home Minister Amit Shah, senior BJP leaders and chief ministers from other states are expected to attend the oath-taking ceremony. Kollan Laha, reporting from Kolkata.
0: आकाशवाणी स्थापनाको 90 वार्षिक उत्सवको उपलक्ष्यमा आज बिहान राजधानी दिल्लीमा म्याराथनको आयोजना गरिँदैछ। यो लगभग 3.5 किलोमिटर दौड आकाशवाणी भवनबाट सुरु भएर कृषि भवन, रेल भवन र रिजर्भ ब्याङ्क भवन हुँदै आकाशवाणीमा समापन हुनेछ। आकाशवाणी अनि दूरदर्शनसहित प्रसार भारतीमा कार्यरत सबै कर्मचारी अनि उनीहरूको परिवारका सदस्यले म्याराथनमा भाग लिन सक्नेछन्। बहुजन हिताय, बहुजन सुखाय भन्ने आदर्श वाक्यका साथ 1936 स्थापित

आकाशवाणी देशको सबैभन्दा विश्वसनीय प्रसारण माध्यम हो, जसले विभिन्न भाषाहरूमा समाचार बुलेटिनहरू साथै संगीत, मनोरञ्जन र जनकल्याणकारी कार्यक्रमहरू प्रसारण गर्दछ। यो म्याराथन आयोजना गरेर आकाशवाणीले आफ्नो गौरवशाली संस्कृति र पहिचानको उत्सव मात्र मनाउँदैन तर स्वस्थ, जीवन्त र एकता र जनसम्पर्कको सन्देश पनि दिदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। विदेश सचिव विक्रम मिश्रीले हिजो अबुधाबीमा भारत, फ्रान्स र संयुक्त अरब अमिरात बीचको त्रिपक्षीय बैठकमा भाग लिनुभयो। बैठकमा युएईका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री रिम अल हास्मी र फ्रान्सका विदेश मामिला महासचिव मार्टिन ब्रायनस उपस्थित हुनुहुन्थ्यो। विदेश मन्त्रालयले तीन देशहरूले स्पष्ट समयसीमाभित्र साझेदारीलाई सुदृढ पार्न कार्य योजनामा सहमति जनाएको बताउनु भएको छ। भ्रमणको क्रममा श्री मिश्रीले लगानी सहयोगको सम्बन्धमा युएई लगानी कम्पनीहरू प्रबन्धन निर्देशक र प्रमुख कार्यकारी अधिकारीहरूसँग पनि भेट गर्नुभयो। विदेश मन्त्रालयले भारत र संयुक्त अरब अमिरातले जनवरीमा राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानको अनि फरवरीमा अबुधाबी का युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नहयानको भारत भ्रमणका क्रममा भएको प्रगतिको पनि समीक्षा गरेको बताएको छ। भारत र फ्रान्सले विज्ञान, प्रविधि र अन्तरिक्षमा द्विपक्षीय सहयोगको विस्तारित दायराको समीक्षा गरेको छ। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले फ्रान्सका उच्च शिक्षा, अनुसन्धान र अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्टीसँग भर्चुअल द्विपक्षीय बैठक गर्नुभयो। डाक्टर सिंहले विज्ञान र अन्तरिक्षमा भारत फ्रान्स साझेदारी द्विपक्षीय सम्बन्धको बलियो स्तम्भ भएको बताउनुभयो। उहाँले यो साझेदारीले प्राविधिक विकासलाई बढावा दिएको छ र जनता जनता बीचको सम्बन्धलाई पनि गहिरो बनाएको बताउनुभयो। डाक्टर सिंहले 2026 भारत फ्रान्स नवप्रवर्तन वर्ष घोषणा गरेको उल्लेख पनि गर्नुभयो। उहाँले उद्यमान क्षेत्रहरूमा सहयोग बढाउन महत्त्वपूर्ण अवसरहरू प्रदान गर्ने अन्तरिक्ष सहयोगको सन्दर्भमा डाक्टर सिंहले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो र फ्रान्सले राष्ट्रिय अन्तरिक्ष अध्ययन केन्द्र बीचको लामो समयदेखिको सहकार्य, जसमा संयुक्त उपग्रह अभियान पनि समावेश रहेको उल्लेख गर्नुभयो। सिंहले भारतीय नक्षत्रको लागि नेभिगेसन ग्राउन्ड स्टेसनको विकासमा फ्रान्समा भएको सहकार्यको उल्लेख गर्नुभयो र भारतको गगनयान अभियानको लागि फ्रान्सको समर्थनलाई स्वीकार गर्नुभयो। साउदी अरबले आफ्नो सैन्य ठेगाना अनि वायु क्षेत्रमा अमेरिकी सेनाको पहुँचमा रोक लगाएको छ, जसले गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्जमुखको जलडम्रु मध्यमा जहाजहरूको निगरानी गर्ने आफ्नो योजना त्याग्न बाध्य भएका छन्। दुई अमेरिकी अधिकारीहरूले यो समाचारको पुष्टि गरेका छन्। साउदी अरबको यो कदमले खाडी देशहरू सम्बन्धित अमेरिकी रणनीतिमा धक्का पुर्याएको छ। नेपालको संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डाक्टर मोहन कुमार शर्मालाई सिफारिस गरेको छ। न्याय परिषदले पेश गरेको 6 उम्मेद्वारहरूमध्ये डाक्टर शर्मा वरिष्ठतामा 4 स्थानमा हुनुहुन्छ। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो। विगतमा सामान्यता वरिष्ठताको आधारमा प्रधान न्यायाधीश सिफारिस गरिन्थ्यो, तर यसपटक वरिष्ठतालाई बाइपास गर्दै डाक्टर शर्माको नाम अगाडि सारिएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले देशको सरकारी अन्न भण्डार र 604,00,000 अधिक भएको बताउनु भएको छ। भियतनामका राष्ट्रपति तो लामले बदलिँदो विश्वव्यापी व्यवस्थामा भारत र भियतनामसँग विश्वव्यापी आपूर्ति श्रृङ्खलामा प्रमुख भूमिका खेल्ने महत्त्वपूर्ण अवसरहरू रहेको बताउनु भएको छ। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको प्रशिक्षण महानिर्देशालयले आज कानपुरस्थित राष्ट्रिय कौशल प्रशिक्षण संस्थानमा उद्योग परामर्श बैठक आयोजना गर्दैछ। अनि पश्चिम बङ्गालका राज्यपाल आरएन रविले पश्चिम बङ्गालको विधानसभा विघटन गर्नुभएको छ। अनि विदेश सचिव विक्रम मिश्रीले हिजो अबुधाबीमा भारत, फ्रान्स र संयुक्त अरब अमिरात बीचको त्रिपक्षीय बैठकमा भाग लिनुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

यस बेला समय बिहानको 7:35 भइसकेको छ र यहाँहरूले अहिले सुनाइरहेछौँ कार्यक्रम सङ्गीत प्रवाह अन्तर्गत केही नेपाली आधुनिक गीतहरू विभिन्न कलाकारको स्वरमा। सर्वप्रथम यहाँलाई सुनाउनेछौँ वाणिका प्रधानको आवाजमा रहेको यो गीत जसका शब्दकार हुनुहुन्छ भवेश।

यसरी विभिन्न कलाकारको आवाजमा आधुनिक गीत सुन्ने क्रममा अब हामी अर्को गीत यहाँलाई सुनाइरहेछौँ। कुन्ती मोक्तानको आवाजमा रहेको यो गीत, जसका शब्दकारिणी सङ्गीतकार हुनुहुन्छ सरन्जी नाम, आउनुहोस् सुनौँ।

यस बेला समय बिहानको 7:45 भइसकेको छ। श्रोता, नेपाली आधुनिक गीतको क्रममा फेरि अर्को गीत यहाँलाई सुनाइरहेछौँ। साइरस खातीको स्वरमा जसका शब्दकार अनि कर्म ग्याल्छिन अनि सङ्गीतकार हुनुहुन्छ दिलकश विद्याभूषण तामाङ। सुनाऊ।

0: ইফকো ন্যানো ফার্টিলাইজারের শক্তিতে প্রতিটি খামার ও কৃষক সমৃদ্ধ হবে।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबीना गिरी। विषय ऑपरेशन सिंदूर, एक त्रुटि रहित अभियान। आलेख विदेश सेवा इकाई एनएसडी आकाशवाणी। ऑपरेशन सिंदूर को पहिलो वार्षिक उत्सव में राष्ट्रले 22 अप्रैल 2025 में पहलगाम आतंकवादी आक्रमण में आफ्नो क्षमता प्रमाणित करने सशस्त्र बलहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका छन्। पाकिस्तान समर्थित आक्रमणकारीहरू वेस्टर्न उपत्यकामा प्रवेश करे। मानिसहरूलाई उनीहरूको धर्मको बारेमा सोधेर त्यसपछि उनीहरूलाई मारे। 26 जनाको मृत्यु भयो। यो साम्प्रदायिक हिंसा भड्काउने स्पष्ट प्रयास थियो। यसले सीमापार आक्रमणबाट भारतलाई भित्रबाट विभाजन गर्ने दिशामा परिवर्तनलाई चिन्ह लगायो। प्रतिक्रियामा भारतीय सशस्त्र बलहरूले 7 मई 2025 बिहानी 1:44 अपरेशन सिन्दूर शुरू गरे। पाकिस्तान र पाकिस्तान कब्जा गरेको जम्मू कश्मीरमा आतंकवादी अड्डाहरूमा प्रहार गरे, जहाँबाट भारत विरूद्ध आतंकवादी आक्रमणहरूको योजना र निर्देशित गरिएको थियो। भारतीय सेना, नौसेना र वायुसेनाले यो कठिन कार्य पूरा गर्न उत्कृष्ट व्यावसायिकता, साहस र अटल दक्षता प्रदर्शन गरे। भारतीय सेनाले पाकिस्तान अधीनस्थ जम्मू कश्मीर र पाकिस्तानको पंजाब प्रान्तमा 9 शिविरहरूमा सठिक हमलाहरू गरे। यस अपरेशनमा 100 भन्दा बढी आतंकारीहरू मारिए, जसमा IC-814 को अपहरणकर्ताहरू मध्ये एक पनि समावेश थियो। बहावलपुर र मुरिद केमा कुख्यात आतंकवादी शिविरहरू ध्वस्त पारिए। भारतीय वायुसेनाले सफल हमलाहरूको प्रमाण प्राप्त गर्न आकाशबाट निगरानी राख्न थाले। लक्ष्यहरू मुरिद के, बहावलपुर र अन्य स्थानहरू थिए। आलोचनात्मक विश्लेषण, योजना र कार्यान्वयन मार्फत भारतले सठिक हमलाहरूद्वारा सबै 9 आतंकवादी शिविरहरूलाई ध्वस्त पार्यो र कुनै पनि हताहत हुनबाट जोगियो। सशस्त्र बलहरूले पाकिस्तानमा नष्ट गरिएका आतंकवादी शिविरहरूको विस्तृत र ग्राफिक छविहरू साझा गरे। भारतीय वायुसेनाले हाम्रो सिमानामा बलियो हवाई रक्षा पनि कायम राख्यो। 9 तारिक मई, 8 तारिक मई र 7 तारिकमा पाकिस्तानले हाम्रा नागरिक तथा सैन्य प्रतिष्ठानहरूमा मानवरहित हवाई सवारी साधन UAV र लुटपाट गर्ने हतियार ड्रोन प्रहार गरे। आश्चर्यजनक कुरा के छ भने, भारतले आतंकारीहरूलाई लक्षित गर्दा पाकिस्तानले भारतीय नागरिकहरूलाई लक्षित गरे। भारतले लाहौर, गुजरानवाला, सरगोधा, चकलाला, रहीम यार खान, सुक्कुर र मुरीमा पाकिस्तानी वायुरक्षा प्रणाली, राडार, कमाण्ड सेन्टर, गोला बारूद र रसद डिपोहरू पनि नष्ट गरे। पाकिस्तानले ठूलो अनलाइन गलत सूचना अभियान शुरू गरे। यसले अपूर्ण कथाहरू र झूठा प्रचारका साथ भारतलाई लक्षित गर्ने प्रयास गरे। यस गलत सूचना अभियान मार्फत पाकिस्तानको लक्ष्य सत्यलाई विकृत गर्नु, विश्वव्यापी जनतालाई भ्रमित गर्नु र आफ्नो गलत कुरा अगाडि बढाउनु थियो। भारतले तथ्यहरूको साथ सक्रिय रूपमा प्रतिक्रिया दियो र बलियो डिजिटल सक्रियता अर्थात् यसमा सतर्कता प्रदर्शन गर्यो। भारतले गलत सूचनासँग लड्न शान्त र विधिवत दृष्टिकोण प्रदर्शन गर्यो। भारतीय अधिकारीहरूले पाकिस्तानी खाताहरूद्वारा प्रयोग गरिएका हेरफेर रणनीतिहरूको पर्दाफाश गरे, जसमध्ये धेरै अब अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूद्वारा जाँचमा छन्। अपरेशन सिन्दूर भारतको सैन्य र रणनीतिक शक्तिको एक प्रमुख प्रदर्शन थियो, जुन सैन्य र गैर सैन्य विधिहरूको संयोजन प्रयोग गरेर गरिएको थियो। मोदी चुनौतीको सामना गर्न उत्रिनुभयो, जसको अपरेशन सिन्दूरमा प्रमुख भूमिका हालको इतिहासमा भारतको सबैभन्दा साहसी सैन्य प्रतिक्रियाहरूमध्ये एक हो। पूर्व निर्धारित कूटनीतिक भ्रमणमा विशेषमा यसमा विदेशमा भए तापनि श्री मोदीले द्रुत रूपमा कमाण्ड ग्रहण गरे र रणनीतिक स्वयं र बलियो कार्यलाई सन्तुलित गर्ने प्रक्रिया गरे। वहाँले तीव्र गतिमा कार्य गर्नको लागि अत्याधिक दबावमा उल्लेखनीय संयम प्रदर्शन गरे। सिन्धु जलसन्धि निलम्बन गर्नेदेखि सैन्य कारवाहीसम्मको प्रत्येक कदम राम्रोसँग योजनाबद्ध र समयमै भएको सुनिश्चित गर्दछ। सिन्धु जलसन्धि निलम्बन गर्ने प्रधानमन्त्री मोदीको निर्णय एक ऐतिहासिक कदम थियो, जसले पाकिस्तानको हितलाई मात्र हानि पुर्याएन तर भारतलाई पनि फाइदा पुर्यायो।
2: अबको केही क्षणमा दिल्ली केन्द्रबाट सुन्नुहुनेछ समाचार प्रभात अनि अंग्रेजी समाचार।

मानव सभ्यताको विकासमा विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। विज्ञानका विभिन्न क्षेत्रमा अनुसन्धान गरेर मानव जीवनलाई सहज, सुरक्षित र दीर्घायु बनाउन धेरै वैज्ञानिकहरूले ठूलो योगदान दिएका छन्। यस्ता महान वैज्ञानिकहरूमध्ये वेंकटरामन रामकृष्णन एक प्रमुख नाम हो। उनले जीवविज्ञान, विशेषतः राइबोजोमको संरचना र कार्यप्रणालीबारे गरेको अनुसन्धानका कारण विश्वव्यापी रूपमा प्रसिद्धि कमाए। उनको योगदानले चिकित्सा विज्ञानमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ। वेंकटरामन रामकृष्णनको जन्म सन् 1952 भारतको तमिलनाडु राज्यको चिदम्बरमा भएको थियो। उनको बुबा सीबी रामकृष्णन र आमा राजलक्ष्मी दुई वैज्ञानिक थिए। त्यसैले सानैदेखि उनले शैक्षिक र अनुसन्धानमूलक वातावरण पाएका थिए। उनको आमा बाबुले सधैँ जिज्ञासा, अध्ययन र अनुसन्धानमा जोड दिए, जसले उनको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो। रामकृष्णनले आफ्नो प्रारम्भिक शिक्षा भारतमा नै पूरा गरे। उनी सानैदेखि नै अत्यन्त जिज्ञासु र मेहनती विद्यार्थी थिए। विद्यालय स्तरमै उनले विज्ञानप्रति गहिरो रुचि देखाए। विशेष गरी भौतिक शास्त्र र गणितमा उनको राम्रो पकड थियो। पछि उनले महाराजा सायोजी राव युनिभर्सिटी अफ बडोदाबाट भौतिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरी विज्ञानका आधारभूत सिद्धान्तहरूलाई गहिराईमा बुझे। स्नातक तहपछि रामकृष्णन उच्च अध्ययनका लागि अमेरिका गए। त्यहाँ उनले ओहियो युनिभर्सिटीबाट भौतिक शास्त्रमा पीएचडी गरे। तर यसपछि उनले आफ्नो अध्ययन क्षेत्र परिवर्तन गर्दै जीव विज्ञानतर्फ लागे। यो निर्णय निकै चुनौतीपूर्ण थियो, किनभने भौतिक शास्त्रबाट जीव विज्ञानमा जानु सजिलो थिएन। तर उनको जिज्ञासा र सिक्ने इच्छा शक्तिले उनलाई यो परिवर्तन सफल बनाउन सहयोग गर्यो। उनको अनुसन्धानको कुरा गर्नुपर्दा, रामकृष्णनले आफ्नो अनुसन्धान यात्रा अमेरिकाका विभिन्न संस्थाहरूमा सुरु गरे। पछि उनी ब्रुकहेभन नेसनल ल्याबोरेटोरीमा काम गरे। त्यसपछि उनी युनिभर्सिटी अफ ओथामा पनि संलग्न भए। अन्तत उनी बेलायतको एमआरसी ल्याबोरेटोरी अफ मोलिक्युलर बायोलोजीमा आबद्ध भए, जहाँ उनले आफ्नो सबैभन्दा महत्वपूर्ण अनुसन्धान सम्पन्न गर्यो। राइबोजोम सम्बन्धी अनुसन्धानमा रामकृष्णनको सबैभन्दा महत्वपूर्ण योगदान थियो। राइबोजोम कोशिकभित्र पाइने एउटा अति सानो तर महत्वपूर्ण अङ्ग हो, जसले प्रोटिन निर्माण गर्छ। प्रोटिन बिना जीवन सम्भव हुँदैन। उनी साथै उनका सहकर्मीहरूले एक्सरे, क्रिस्टलोग्राफी जस्ता आधुनिक प्रविधिको प्रयोग गरी राइबोजोमको सूक्ष्म संरचना पत्ता लगाए। यसले वैज्ञानिकहरूलाई कोशिकाभित्रको प्रक्रियालाई अझ राम्रोसँग बुझ्न सहयोग गर्दछ। उनले कमाएका पुरस्कारहरूको कुरा गरौं। उनले नोबेल पुरस्कार रसायन शास्त्र 2009 प्राप्त गरे, जो विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार हो। रामकृष्णनले राइबोजोमको संरचना पत्ता लगाएर प्रोटिन निर्माण प्रक्रियालाई स्पष्ट गरे। यस योगदानका लागि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पद्मविभूषण 2010 यो भारत सरकारद्वारा प्रदान गरिने दोस्रो उच्च नागरिक पुरस्कार हो। त्यसै गरी उनको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई रोयल सोसाइटीको फेलोसिप 2003, लुइज एन्टे चिकित्सा पुरस्कार 2007, हिटले मेडल 2008, नेसनल एकाडेमी अफ साइन्सेसको विदेशी सदस्यता 2012, अर्डर अफ मेरिट 2015 जस्ता पुरस्कारहरूले विभूषित गरे। उनको कार्यले विश्वभरका वैज्ञानिकहरूलाई प्रेरणा दिएको छ। यसरी वेंकटरामन रामकृष्णनले मुख्य रूपमा विज्ञान, विशेष गरी जीव विज्ञान र रसायन शास्त्र क्षेत्रमा ठूलो योगदान दिएका छन्। उनले राइबोजोमको संरचना पत्ता लगाएर प्रोटिन निर्माण प्रक्रिया बुझ्न सहयोग गरे। यो अनुसन्धानले मानव शरीरभित्र हुने आधारभूत प्रक्रियालाई स्पष्ट बनाएको छ। उनको अनुसन्धानले औषधि विज्ञानमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। विशेष गरी एन्टिबायोटिक्स कसरी काम गर्छ भन्ने बुझ्न सहयोग पुग्यो, जसले नयाँ औषधि विकास गर्न सजिलो बनायो। त्यसै गरी उनले मोलिक्युलर बायोलोजी क्षेत्रमा नयाँ ज्ञान थप्दै वैज्ञानिक अनुसन्धानलाई नयाँ दिशा दिएका छन्।
उनी केवल अनुसन्धानकर्ता मात्र नभई रॉयल सोसाइटी जस्ता प्रतिष्ठित संस्थाको नेतृत्व गर्दै विश्वभर विज्ञानको विकासमा योगदान पुर्याएका छन्। अन्तमा वेंकटरामन रामकृष्णन एक महान वैज्ञानिक हुन् जसले आफ्नो अनुसन्धान र मेहनतद्वारा विज्ञान क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनी एक महान वैज्ञानिक मात्र नभई प्रेरणादायी व्यक्तित्व पनि हुन्। उनको अनुसन्धानले विज्ञान र चिकित्सा क्षेत्रमा नयाँ दिशा दिएको छ। उनको जीवनबाट हामी यो सिक्न सक्छौँ कि कठिनाइहरूलाई पार गर्दै निरन्तर प्रयास गरेमा सफलता अवश्य प्राप्त हुन्छ। यसरी वेंकटरामन रामकृष्णन आधुनिक विज्ञानका एक उज्यालो तारा हुन् जसले मानव जीवनलाई अझ राम्रो बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन्।

हवस् श्रोताबिन्द, यी थियो वेङ्कटरामन रामकृष्णनको सफलताको कथा। यस्तै कार्यक्रम लिएर अघिल्लो श्रृङ्खलामा उपस्थित हुने नै छौँ। अहिलेलाई म अदिति अनि प्रस्तुता लेखनाथ राईलाई बिदा दिनुहोस्। नमस्कार।

यस बेलासम्म बिहानको 8:40 भइसकेको छ र अब भने यहाँलाई सुनाइरहेछौ नेपाली लोकगीत सोनु दर्नालको स्वरमा।

0: तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: आज हामी कार्यक्रम सन्दर्भमा कुराकानी गर्नेछौँ संयुक्त राष्ट्रसङ्घीय विश्व सडक सुरक्षा सप्ताह विषय। आजको आधुनिक युगमा सडक यातायात मानव जीवनको अत्यन्त आवश्यक हिस्सा बनेको छ। मानिसहरू दैनिक रूपमा विद्यालय, कार्यालय, बजार तथा अन्य विभिन्न स्थानमा पुग्न सवारी साधनको प्रयोग गर्छन्। यातायातले मानव जीवनलाई सहज र छिटो बनाएको भए पनि सडक दुर्घटनाको जोखिम दिन प्रतिदिन बढिरहेको छ। यही समस्यालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष विश्व सडक सुरक्षा सप्ताह मनाउने गर्छ अनि यस सप्ताहको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण गर्नु, ट्राफिक नियमप्रति जनचेतना फैलाउनु तथा सुरक्षित यात्राको वातावरण निर्माण गर्नु हो। सडक दुर्घटना विश्वभरि नै ठूलो चुनौती बनेको छ। विशेष गरी युवावर्ग र बालबालिका सडक दुर्घटनाका कारण धेरै प्रभावित हुने गरेका छन्। तीव्र गतिमा सवारी चलाउनु, मदिरा सेवन गरेर गाडी चलाउनु, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउनु, हेलमेट तथा सिट बेल्ट प्रयोग नगर्नु जस्ता कारणले दुर्घटना बढिरहेका छन्। कतिपय अवस्थामा सडकको खराब अवस्था, ट्राफिक नियमको पालना नगर्नु तथा लापरवाहीका कारण पनि दुर्घटना हुने गर्दछ। विश्व सडक सुरक्षा सप्ताहले मानिसहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरणा दिन्छ अनि यस अभियान मार्फत ट्राफिक

नियमको पालनाको महत्वबारे जानकारी पनि दिन्छ। पैदल यात्रुको लागि जेब्रा क्रसिङ प्रयोग गर्ने, सवारी चलाउँदा गति सीमाभित्र रहने, मोटरसाइकल चालकले हेलमेट लगाउने तथा कार चालकले सिट बेल्ट प्रयोग गर्ने जस्ता सन्देशहरू फैलाइरहेछन्। यसैले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ। विद्यालय तथा कलेजका पनि यस सप्ताहको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ अनि निबन्ध लेखन, चित्रकला प्रतियोगिता, सचेतना र्याली तथा ट्राफिक सम्बन्धी प्रशिक्षण जस्ता कार्यक्रमले विद्यार्थीहरूमा सड़क सुरक्षाप्रति चेतना बढाउँछ। ट्राफिक प्रहरीले पनि जनतालाई नियम पालनाका लागि प्रेरित गर्दै विभिन्न अभियान सञ्चालन गर्ने गर्छ। सड़क सुरक्षा सप्ताहले सुरक्षित सड़क सुरक्षित जीवन भन्ने सन्देश दिन्छ अनि जीवन अमूल्य छ र सानो संविधानले ठूलो दुर्घटना हुनबाट जोगाउन सक्छ अनि यसैले हामी सबैले ट्राफिक नियमको पालना गर्दै जिम्मेवार चालक र सचेत नागरिक बन्नुपर्छ। सुरक्षित यात्रा गर्नु नै जीवनको सुरक्षा गर्नु हो। अन्ततः विश्व सड़क सुरक्षा सप्ताहले मानव जीवनको रक्षा गर्दै सुरक्षित र सभ्य समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। र यसका साथै अब हामी सुनेछौँ केही हिन्दी चलचित्रका गीतहरू पनि। सर्वप्रथम सुन्नुहोस् अरिजित सिंहको आवाजमा रहेको यो गीत बर्फी चलचित्रबाट।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाह आज कोलकाता आउनुहुनेछ। उहाँले नवनिर्वाचित भारतीय जनता पार्टीका विधायकहरूसँग बैठक गर्नुहुनेछ। बैठकको क्रममा पार्टीको विधायक दलको नेता चयन गरिनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी कृषि परिदृश्यमा भारतको स्थान बलियो बनाउन विभिन्न उपायहरूको समीक्षा गर्नुभयो। उहाँले भारतीय खाद्य तथा कृषि चेम्बरका अध्यक्ष डाक्टर एमजे खानसँग बैठक गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री गोयलले बैठकमा किसानहरूको जीवन सुधार गर्ने, देशको कृषि प्रणालीलाई सुदृढ पार्ने र अफ्रिकी क्षेत्रसँग सहकार्य बनाउने बारेमा छलफल भएको बताउनुभयो। उहाँले दीर्घकालीन खाद्य सुरक्षाका लागि कृषि सहयोग बढाउने नयाँ उपायहरूबारे पनि छलफल भएको बताउनुभयो। केन्द्रीय मन्त्री जी किशन रेड्डीले यस महिनाको 10 तारिकमा हैदराबादको परेड ग्राउण्डमा आयोजना हुने प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जनसभाको तयारीको निरीक्षण गर्नुभयो। मीडियासँग कुरा गर्नुहुँदै श्री रेड्डीले केन्द्र सरकार तेलंगानाको विकास

0: प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विगत 12 वर्षमा तेलेङ्गानाको विकासको लागि लगभग 12 लाख करोड रुपियाँ विनियोजन गरिएको पनि बताउनुभयो। उत्तर प्रदेश सरकारले राज्यका सबै स्मार्ट बिजुली मिटरहरूलाई पोस्ट पेड मोडमा सञ्चालन गर्न आदेश दिएको छ। ऊर्जा मन्त्री अरविन्द कुमार शर्माले आरटीएसएस योजना अन्तर्गत जडान गरिएका सबै स्मार्ट मिटरहरूलाई तत्काल प्रभावले पोस्ट पेड प्रणालीमा रूपान्तरण गरिने बताउनु भएको छ। यस प्रणाली अन्तर्गत उपभोक्ताहरूले बिजुली खपत गरेपछि बिलहरू प्राप्त गर्नेछन्। ऊर्जा मन्त्रीले बिजुली उपभोक्ताहरूको सुविधाको लागि सरकारले राज्यमा स्मार्ट प्रिपेड मिटर प्रणाली बन्द गर्ने र सबै स्मार्ट मिटरहरूलाई पोस्ट पेड मोडमा रूपान्तरण गर्ने निर्णय गरेको बताएको छ। मन्त्रीले उपभोक्ताहरूलाई एसएमएस र वाट्सएप मार्फत बिलहरू उपलब्ध गराउनेछ। पोस्ट पेड बिलहरू प्रत्येक महिनाको 10 तारिकसम्म जारी गरिनेछ। ऊर्जा मन्त्रीले उपभोक्ताहरूको मोबाइल नम्बर प्रणालीमा दत्ता नभएको अवस्थामा व्यापक जागरूकता अभियानहरू सञ्चालन गरिने बताएको छ। उपभोक्ताहरूले सम्बन्धित विद्युत वितरण निगमको वाट्सएप च्याट बोर्ड र 1912 हेल्पलाइन मार्फत पनि आफ्नो बिलहरू हेर्न सक्नेछन्। आकाशवाणी स्थापनाको 90 वार्षिकोत्सवको उपलक्ष्यमा आज बिहान राजधानी दिल्लीमा म्याराथनको आयोजना गरियो। यो लगभग 3.5 किलोमिटरको दौड़ आकाशवाणी भवनबाट शुरू भएर कृषि भवन, रेल भवन र रिजर्भ ब्याङ्क भवन हुँदै आकाशवाणीमा समापन भयो। आकाशवाणी अनि दूरदर्शन सहित प्रसार भारतीमा कार्यरत सबै कर्मचारी अनि उनीहरूका परिवारका सदस्यहरूले म्याराथनमा भाग लिए। कार्यक्रममा प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिर्देशक राजीव कुमार जैन पनि उपस्थित हुनुहुन्थ्यो। बहुजन हिताय बहुजन सुखाय भन्ने आदर्श वाक्यका साथ 1936 स्थापित आकाशवाणी देशको सबैभन्दा विश्वसनीय प्रसारण माध्यम हो, जसले विभिन्न भाषाहरूमा समाचार बुलेटिनहरू साथै संगीत, मनोरञ्जन र जनकल्याणकारी कार्यक्रमहरू प्रसारण गर्दछ। यो म्याराथन आयोजना गरेर आकाशवाणीले आफ्नो गौरवशाली संस्कृति र पहिचानको उत्सव मात्र मनाउँदैन तर स्वास्थ्य, जीवन्तता, एकता र जनसम्पर्कको सन्देश पनि फैलाइरहेको छ। ब्रिटेनमा इङ्ल्यान्ड, स्कटल्याण्ड, वेल्स स्थानीय र क्षेत्रीय चुनावको लागि मतदान सम्पन्न भएको छ। इङ्ल्यान्डमा 136% र 6 मेयर पदहरूमा लगभग 5,000 सिटहरूको लागि मतदान गरिएको थियो। यो 2024 आम चुनावपछिको सबैभन्दा ठूलो चुनाव हो। स्कटल्याण्ड र वेल्समा मानिसहरूले नयाँ संसदीय नेतृत्वको लागि मतदान गरे, यद्यपि मई 2027 उत्तरी आयरल्यान्डमा कुनै पनि चुनाव हुने छैन। यी चुनावहरूलाई ब्रिटेनका प्रधानमन्त्री केयर स्टार्मरको लागि एक प्रमुख मध्यावधि परीक्षाको रूपमा हेरिएको छ। विश्लेषकहरू अनुसार यदि लेबर पार्टीले चुनावमा ठूलो क्षति बिहोर्यो भने पार्टीभित्र नेतृत्व परिवर्तनको लागि आह्वान हुन सक्छ। केयर स्टार्मर जुलाई 2024 प्रधानमन्त्री बने पनि उनको लोकप्रियता घटेको छ। मौसम विभागले आज केरलम, माहे, दक्षिण आन्तरिक कर्नाटक, तामिलनाडू, पुडुचेरी र केराइकलमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय पनि यस बेला बिहानको 9:05 भइसकेको छ र अब केही क्षण हिन्दी चलचित्रका गीतहरूसँग रमाउनेछौँ। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ उदित नारायणको आवाजमा रहेको यो गीत, मोहरा चलचित्रबाट गीतको बोल रहेको छ, टिप टिप वर्षा पानी।

0: Legislative party leader of the Bharatiya Janata Party will be selected tomorrow in a meeting in Kolkata, which will be chaired by Union Home.
1: गृहमन्त्री अमित शाहले आज कोलकातामा नवनिर्वाचित भाजपा विधायकहरूसँग बैठक गर्नुहुनेछ। रिपोर्टका अनुसार उहाँको पहिलो बैठक आज बिहान 10:30 सुरु हुनेछ र दिउँसो 1 बजेसम्म जारी रहनेछ। त्यसपछि उहाँ दिउँसो 2:55 न्यू टाउन स्थित विश्व बांग्ला कमिशन सेन्टरको लागि प्रस्थान गर्नुहुनेछ। त्यहाँ दिउँसो 3 बजेदेखि भाजपा विधायकहरूसँगको महत्वपूर्ण बैठक हुनेछ, जुन साँझ 5 बजेसम्म जारी रहनेछ। उक्त बैठकमा नयाँ पार्टी विधायक दलका नेताको चयन गरिनेछ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज 2026 माध्यमिक परीक्षाको नतिजा घोषणा गर्नेछ। बोर्डका अध्यक्ष रामानुज गांगुलीले बिहान 9:30 पत्रकार सम्मेलन मार्फत आधिकारिक रूपमा नतिजा सार्वजनिक गर्नुहुनेछ। प्राप्त जानकारी अनुसार उम्मेद्वारहरूले बिहान 10:15 अनलाइनमा आफ्नो नतिजा हेर्न सक्नेछन्। माध्यमिक परीक्षाको नतिजा बोर्डको आधिकारिक वेबसाइट wbbsedata.com र wbbseको आधिकारिक वेबसाइटमा उपलब्ध रहनेछ। विद्यार्थीहरूले मोबाइल एप्स मार्फत पनि आफ्नो नतिजा हेर्न सक्छन्। आई रिजल्ट माध्यमिक नतिजा र एडियो टिप्स एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ। बोर्डले नतिजा घोषणा भएको दिन सम्बन्धित विद्यालयहरूमा अङ्कपत्र र अन्य आवश्यक कागजपत्रहरू वितरण गरिने घोषणा पनि गरेको छ। विद्यार्थीहरूले विद्यालयहरूबाट आफ्नो कागजपत्रहरू संलग्न गर्न सक्नेछन्। यस वर्ष माध्यमिक परीक्षामा कुल 971,340 विद्यार्थीहरूले परीक्षा दिएका थिए, जसमा 426,700 छात्र अनि 544,606 छात्रा र 1 ट्रान्सजेन्डर उम्मेद्वार समावेश छन्। गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीहरूको संख्या बढेको छ। आकाशवाणीले आफ्नो 90 वार्षिकोत्सवको अवसरमा राष्ट्रिय राजधानी दिल्लीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटरको दौड़ आकाशवाणी भवनबाट शुरू भएर कृषि भवन, रेल भवन र रिजर्भ ब्याङ्क भवन हुँदै अल इण्डिया रेडियो भवनमा समापन भयो। आकाशवाणी र दूरदर्शन लगायत प्रसार भारतीका कर्मचारीहरू र उनीहरूका परिवारहरूले म्याराथनमा भाग लिए। प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैन पनि यस अवसरमा उपस्थित हुनुहुन्थ्यो। 1936 बहुजन हिताय बहुजन सुखाय भन्ने आदर्श वाक्यका साथ स्थापित आकाशवाणी देशको सबैभन्दा विश्वसनीय प्रसारण माध्यम हो, जसले विभिन्न भाषाहरूमा समाचार बुलेटिनहरू साथै संगीत, मनोरञ्जन र जनकल्याणकारी कार्यक्रमहरू प्रसारण गर्दछ। यस म्याराथन मार्फत आकाशवाणीले आफ्नो गौरवशाली संस्कृति र पहिचान मात्र मनाउँदैन तर स्वास्थ्य, जीवन्तता, एकता र जनसम्पर्कको सन्देश पनि दिँदछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको बिहिबार राति पूर्व मेदिनीपुर जिल्लाको उहाँको पुर्ख्यौली गाउँ कुलुपामा दाह संस्कार गरियो। दाह संस्कार गर्न अघि उहाँको शवलाई सार्वजनिक दर्शनको लागि उहाँको घरबाट 100 मिटर टाढा राखिएको थियो। ठूलो संख्यामा गाउँले समर्थकहरूले श्रद्धाञ्जली अर्पण गरे र उहाँलाई आशुपूर्ण विदाई दिए। चन्द्रनाथ रथले पहिले भारतीय वायु सेनामा सेवा गरिसकेका थिए, त्यसैले उहाँको शवलाई राष्ट्रिय झण्डामा बेरिएको थियो। स्थानीय भाजपा कार्यकर्ता र समर्थकहरू पनि उपस्थित थिए। यात्रामा शुभेन्दु अधिकारीका भाइ दिव्येन्दु अधिकारी लगायत धेरै नेता र कार्यकर्ताहरू उपस्थित थिए। बुधबार राति अज्ञात आक्रमणकारीहरूले चन्द्रनाथ रथलाई गोली हानी हत्या गरेको थियो। घटनापछि शुभेन्दु अधिकारी, सुकान्त मजुमदार र अग्निमित्र पाल लगायत धेरै वरिष्ठ राज्य भाजपा नेताहरू अस्पताल पुगेका थिए। भाजपा कार्यकर्ताहरूले अस्पताल बाहिर लामो समयसम्म विरोध प्रदर्शन गरे। भाजपा समर्थकहरूले घटनाको पछाडि तृणमूल समर्थक बदमाशहरूको हात रहेको आरोप लगाएका छन्। राज्य सरकारले यस विषयमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरेको छ। पुलिसले हिजो 3 जना संदिग्धहरूलाई हिरासतमा लिएर सोधपूछ गरिरहेको छ। नयाँ जलपाइगुडी स्टेशन क्षेत्रमा कथित सिन्डिकेट

0: शासनको बढ्दो आरोपहरू बीच मा भारतीय जनता पार्टीले हिजो जागरूकता अभियान सुरु गर्यो। भाजपा कार्यकर्ता र समर्थकहरू स्टेशन परिसरमा बासिन्दाहरूसँग अन्तर्क्रिया गर्दै गरेको देखियो। उनीहरूले आरोप लगाए सिन्डिकेटहरूले लामो समयदेखि यस क्षेत्रका विभिन्न सेवाहरू र व्यवसायहरूमा प्रभाव पार्दै आइरहेका छन्, जसले गर्दा बासिन्दा र साना व्यवसायहरूलाई समस्या भइरहेको छ। भाजपा नेताहरू अनुसार सिन्डिकेटहरूले बासिन्दाहरूमाथि थप आर्थिक बोझ थपिरहेका छन् र प्राय विशिष्ट समूहहरूबाट सेवाहरू स्वीकार गर्न बाध्य पारिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी 14 मईको दिन दार्जीलिङमा शान्ति जुलुस आयोजना गर्ने भएको छ। विधानसभा चुनावपछि हिजो भागो प्रमुखले समीक्षा बैठक आयोजना गरेपछि पार्टी अध्यक्ष अनित थापाले शान्ति जुलुस गर्ने घोषणा गर्नुभएको हो। उहाँले आफूहरूलाई चुनावमा मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार प्रकट गर्नुहुँदै पार्टी सधैँ जनताको साथमा रहेको बताउनुभयो। उहाँले बैठकलाई सम्बोधन गर्ने क्रममा गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा विभिन्न परियोजना का लागि आएको कथित धनराशि घोटाला भएको विरोधमा 14 मईको दिन जीटीए मुख्यालय लालकोठी घेराउ गर्ने कार्यक्रमको जवाब दिनुहुँदै भन्नुभयो, यदि उनीहरूले जीटीएमा भएको धाँतलीबारे जाँच गर्ने माग गर्छन् भने वर्ष 2011 नै गरिनुपर्ने बताउनुभयो। नवनिर्वाचित भाजपा विधायक नोमन राईलाई हिजो क्रामाक्पा केन्द्रीय मुख्यालयमा भव्य स्वागत जनाइयो। स्वागत कार्यक्रममा परामर्श समितिका चेयरम्यान एवं पूर्व सांसद आरबी राईले विधायक नोमन राईलाई खदा एवं मिठाई खुवाएर स्वागत जनाउनुभयो। सिङ्गुरमा कारखाना स्थापना गर्न असफल भएकोमा टाटा मोटर्सलाई क्षतिपूर्ति स्वरूप 765.78 करोड रुपियाँ तिर्नुपर्ने आदेश लाई कोलकाता उच्च अदालतले अस्थायी रूपमा रोक लगाएको छ। न्यायाधीश अनिरुद्ध रायको नेतृत्वको पीठले उक्त आदेशमा 8 हप्ताको रोक लगाएको छ। अदालतले राज्य सरकारलाई 8 हप्ताभित्र ब्याङ्क सुरक्षा निक्षेप जमा गर्ने निर्देशन दिएको छ। पूर्व तृणमूल काङ्ग्रेस सरकारले दत्ता गरेको याचिकाको आधारमा यो मुद्दा उच्च अदालतमा विचाराधीन छ। यसअघि मध्यस्थता न्यायाधिकरणको निर्णयमा राज्य सरकारको आपत्ति सर्वोच्च अदालतमा पुगेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यपाल आरएन रविले पश्चिम बंगालको विधानसभा विघटन गर्नुभएको छ। गृहमन्त्री अमित शाहले आज कोलकातामा नवनिर्वाचित भाजपा विधायकहरूसँग बैठक गर्नुहुनेछ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज 2026 माध्यमिक परीक्षाको नतिजा घोषणा गर्नेछ। आकाशवाणीले आफ्नो 90 वार्षिकोत्सवको अवसरमा राष्ट्रिय राजधानी दिल्लीमा म्याराथनको आयोजना गर्यो र सिङ्गुरमा कारखाना स्थापना गर्न असफल भएकोमा टाटा मोटर्सलाई क्षतिपूर्ति स्वरूप 765.78 करोड रुपियाँ तिर्नुपर्ने आदेशलाई कोलकाता उच्च अदालतले अस्थायी रूपमा रोक लगाएको छ। प्रादेशिक समाचारको समापन सँगै हामी 10 बजे उपस्थित हुनेछौँ अघिल्लो समाचार लिएर।
1: यस बेला समय बिहानको 9:35 भइसकेको छ। अब प्रस्तुत कार्यक्रम जीवनका तिथा मिठा अनुभूतिहरू अन्तर्वार्ता उच्च नागरिकसँग

0: समाजका ज्येष्ठ नागरिकहरूसित अन्तरङ्ग कुराकानी गर्दै उहाँहरूले भोगेका उहाँहरूले बिताएका ती अमूल्य क्षणहरूलाई टपक्क टिपेर जस्ताको तस्तो रूपमा आकाशवाणी खरसाङद्वारा प्रसारित गरिने यो मासिक कार्यक्रम हो जीवनका ती तमिठा अनुभूतिहरू। आदरणीय श्रोता नमस्कार, म सञ्जीव मोहरा। ज्येष्ठ नागरिकहरू हाम्रा समाजका धरोहरहरू हुन्। उहाँहरूले यतिका वर्षसम्म धेरै आरोह अवरोहहरू देखे, धेरै विघ्न बाधाहरूको सामना गरे अनि समयको परिवर्तन सँगसँगै आफू पनि पिसिँदै आज यहाँसम्म आइपुगे। जीवनका तितमिठा अनुभूति कार्यक्रमको निम्ति रघुवीर बस्ती मा आएको छौँ र रघुवीर बस्तीमा एकजना 85 वर्षीय बोजू हुनुहुन्छ है, मनसरी राईजी, उहाँसित हामी कुरा गरिरहेछौँ है। हजुर, तपाईँलाई धेरै धेरै स्वागत गर्दछौँ है यो कार्यक्रममा। कस्तो हुनुहुन्छ अहिले?
1: अहिले राम्रै छु, जाती नै छु।
0: बिमारहरू हुनुहुन्थेन?
1: बिमार त अस्ति एकचोटि झन्

0: हुन्छ र हाम्रो पालोतिर त ठिकै छैन नि अहिले पो मर्नु बेला भयो यति बेला बत्तिदिएको छ मजा आउँछ नि के गर्दा मर्ने बेला त भयो
1: तपाईँको को को हुनुहुन्थ्यो घरमा चाहिँ कतिजना हुनुहुन्थ्यो
0: हामी 10-12 जना थियौँ हाम्रो

0: funny mother, mother girl, giant, mother, bitchko.
1: पचासी वर्ष पुग्नु भयो है, पहिला पहिलाको कुरोहरू याद आउँछ?
0: खोइ के याद त काम गरेको आउँछ नि, चोकडा गरेको, चोकडा गर्दा गर्दा गर्दा पाँच छ वर्ष चोकडा गरेर औरत गयौँ साताना रोसमा गरेको नि,
1: हजुर
0: उहिले त्यहाँदेखि

0: त्यसैमा पहिला त ब्रिटिसकै कमान्ड हो नि त यो।
1: ब्रिटिसहरू थियो है त्यति बेला? कुन कुन ब्रिटिसको याद छ तपाईँलाई? त्यो साहेबहरू उहिले त्यो साहेबहरूको नामहरू हुन्छ नि याद छ? त्यो देख्नु भयो तपाईँले?
0: देखे झट्टे साहब थियो, कडा खालको के अरे छोटा साहब थियो, मेसन भन्ने। अब बदली हुँदै यो कमान्ड त 60 सालमा कैयालाई बेचिहाल्यो। त्यो साहेब पुलो गयो, त्यो झट्टे भन्ने साहेब पुलो गइ गयो। देश जाँदाखेरि त्यतिकै उता उतै बस्यो। अर्को हौ साहेब भन्ने आयो, हौ साहेबदेखिको पछाडि
1: त्यो टाइममा तपाईँहरूको समयमा काम गर्नुहुन्थ्यो है कमानमा, साहेबहरूले कतिको गाली गर्थ्यो, कतिको साह्रो थियो काम गर्नु?
0: पहिला
1: त्यो साहेबको
0: त्यति बेला त साह्रो थियो नि, ब्रिटिसको टाइममा त। अन्त खसरो पत्ति नलाउनु, बाली नलाउनु, छान्दै आउँदा भेट्यो भने चोकडा पारिहाल्थ्यो। अन्त पहिला छोकरालाई लोकडा पारिदिन्थ्यो,
1: त्यस्तो हुन्थ्यो है।
0: हजुर,
1: गालीहरू
0: गाली त गर्थेन। नाम सोध्यो, नाम बतायो, के अरे अलिक धेरै भेट्यो, खराब पत्तीहरू भेट्यो भने चाहिँ काट्यो पैसा।
1: हजुर हजुर,
0: खराब भए यसो नटिप्नु भन्छ।
1: गाली चाहिँ गर्थेन?
0: गाली गर्थेन।
1: कति बजीदेखि बिहान कति बजी जानु पर्थ्यो, अनि कति बजी छुट्टी हुन्थ्यो?
0: कोही बेला त

पैसा घण्टा थियो हो सँगसँग त्यो मार्सलले बजाउनु पर्ने घण्टा त्यहाँ अलार्म ल्यायो त्यहाँ अलार्म लाग्थ्यो गरेर नाच गीतको सुन नानीहरूले पनि सुन्यो होला है घण्टा बजाउँछ त्यहाँ आउने

0: तपाईँहरूले काम गरेको 15 पाउँथ्यो होइन कि हप्तामा पाउँथ्यो?
1: 5 रुपियाँ त पढ्नमा उता काटिएर जान्छ नि, हाम्रो बाउले ल्याउँथेन
0: स्कुलको लागि काटिन्थ्यो,
1: स्कुलको धन्दा दिएको
0: शान्ति रानी स्कुललाई तपाईँको प्रत्येक हप्ता कि एकपल्ट मात्रै काट्यो?
1: कति वर्ष काटिनु पर्नेछ? 15 पिछे
0: हजुर
1: अन्त आठना 5 रुपियाँ आठना रोस बस्थ्यो हो, 7 आना बस्थ्यो, 5 रुपियाँ आठना 15 गरेको आठना मलाई दिन्थ्यो, आठना
0: चन्दा
1: 5 रुपियाँ चन्दा।
0: तपाईँहरू स्कुल त पढ्नु भएन?
1: स्कुल त हामीले बनाएको भने पनि त भयो नि, स्कुल त छैन
0: यहाँ छेउछाउमा,
1: त्यो समयमा स्कुल भन्ने छैन,
0: घरबाट आमा बाबाले स्कुल जा भनेर भन्थेन, स्कुल त थिएन है, पढ्नु मन लाग्थ्यो त्यति बेला तपाईँलाई?
1: ज्ञान भएको भए त पढ्नु मन लाग्थ्यो, ज्ञान थिएन काम गर्ने मजा लाग्थ्यो।
0: के कामहरू गर्नुहुन्थ्यो घरमा?
1: घरमा त घाम

0: घाँसहरू चोर्थ्यो नि त
1: घाँस पनि डरमान काट्थ्यो नि घाँस काटेको भेट्यो भने डरमान उहाँ बडी इन्टाङको साथले डरमान चौकीदारहरूले भेट्यो भने पनि लान्थ्यो नि त लुक्दै घाँस काट्नु।
0: तपाईँले यो 68 सालको पहिरो आयो नि यहाँ चाहिँ थाहा छ?
1: 68 को पहिरोमा त काम गर्दै थिएँ नि।
0: के भएको थियो त्यति बेला?
1: खोइ के भएर के भयो त्यो त पत्ता छैन। काम गर्दै थिएँ नि ठुलै थिएँ नि 68 को पहिरो
0: त्यति बेला। त्यो तपाईँले ज्याफ्री साहेबहरू देख्नुभयो?
1: ज्याफ्री त देखिनँ, घरबाट देखेको मात्रै। अन्त के अरे बाटो उतापट्टि चाहिँ बन्द भएको थियो नि, बिहान काममा जानु भनेर के अरे भात खाएको थाल आँगनमा झारा थियो, त्यहाँ पकाउनु जानु हातमा यसरी थाल चेपेर हेरिबस्दा बङ्गाली सुटिङ गर्नु आएको छ त यहाँ माथि दार्जिलिङ हो तिनीहरूले सुन्नदाको त्यो बक्सुको दोकान थियो नि त्यहाँबाट ल्यान्डोबाट आयो है। यहाँ घर हाम्रो घरबाट तलबाट पनि देख्थ्यौँ। अन्त त्यो ल्यान्डोबाट लु बाटो खुलिएछ के अरे गाडी आयो भनेर हेरिबस्दा त त्यो ल्यान्डोबाट आयो सिधै ओह्रालो झर्यो लेडोले बगाएको रहेछ। अन्त रातको सेतो हरियो लुगा लाउने झर्यो त्यो अवतहरू थिएछ सुटिङ गर्नु आएर 10 बज्दाखेरि तल के पऱ्यो हो 10 बज्नेसम्म बाघ टुक्रा पुग्नु पर्ने अरे 10 बजी। अन्त उहाँ गएको त्यहाँमा मान्छे मऱ्यो नि बङ्गालीहरू सुटिङमा सुटिङ गरिसकेर पनि उँधो पर्खेको बाटो कस्तो छ त ड्राइभरले त अब वहाँनिर पुऱ्याउनु पर्ने त 10 बजीसम्म त अन्त सिधै लग्यो होला नि घरबाट हातमा थाल भात खाएको थाल बोकेर एकछिन हेरिपटक सिधै झऱ्यो। ज्याफ्री त छेउबाट त देखिनँ नि, ज्याफ्रीले डोजर चलाएको क्या यसो चलाएको त्यो डोजरले माथिबाट हिलो ल्याउँदै फ्याँक्दै हिलो ल्याउँदै फ्याँक्दै गरेको त घरबाट हेरिबस्थेँ। यस्तो जङ्गल थिएन नि, अहिले जङ्गल बढेर देख्दैन ऊ पारीमा के अरे भाङबारीहरू नि।
0: तपाईँलाई अहिले नि तपाईँको पहिला पहिलाको साथीहरू याद आउँछ कि आउँदैन?
1: आउँछ नि, मेरो साथी यहाँ राजेनको माइली कुकु राजेनको माइली कुकु ए उहिले साथीहरू कुरा गऱ्यो भने त जम्मै मरिसक्यो नि। साथी पनि त दार्जिलिङ बिहा भएर उसको छोराहरू नानीहरू जस्तो जस्तो छ।
0: तपाईँले चाहिँ बिहा गर्नु भयो किन? मतलब बिहा गर्नु मन नलागेको? उनीहरू त आएको
1: हो, मगनीहरू त आएको हो। अन्त के जाइबस्नु आफ्नो घरमा खुसीले काम गर्नु पाउँछ, खानु पाउँछ, लाउनु पाउँछ, हिँड्नु पाउँछ। अन्त बिहा गरेर के भइरहेछ? छोराछोरीले याङ याङ याङ गरेको राम्रो हो र

0: तपाईँलाई बिमारहरू छ कि छैन?
1: प्रेसर हुन्छ कसैलाई है, दबाई खानुहुन्छ?
2: खाँदिन दबाई त केही अघि बिहान त मलाई त ओकक आयो त के गर्नु, तातो पानीमा के अरे नुन लगाएर खाएको त प्रेसर लो भएको त्यस्तो हुन्छ अरे, अन्त यस्तो हुन्छ भने थाहा पनि त थिएन मैले. आँखा अपरेसन गर्दा नानी पहिला के अरे अपरेसन गर्नु जाँदाखेरि एकदम प्रेसर लो डाक्टरले प्रेसर लो रहेछ के अरे भने सियो लगाइदिनु पर्छ, सियो लाउनु पर्छ भनेपछि सियो लाउँदिन है डाक्टर म त भन्न कसरी प्रेसर लगाएर आँखा अपरेसन गर्नु आएको सियो लाउँदैन भने हो ए उसो भए उसो भए लाउँछु त भने. अन्त हाम्रो उहिले त यहाँ कमानमा हिउँदोमा त साह्रै पिच्छे खोप थियो, सियो लाउँथ्यो नि त कोही बेला, यस्तोमा कोही बेला यहाँ माथि सियो लाउँथ्यो. अन्त आँखा अपरेसन गर्दा आँखा पनि त गाईको सिन पोसेर नि खुन बगेर खुन चुङ्लु बगेको उयो बनमाराले के अरे तानी लिएर मारेर छप्प लाएर आँखा बन्द गर्दा पिच्छे त तिन चार वर्षमा त एकदम चिलाउने दिन्थ्यो. अन्त आँखामा त जाली परेछ, आँखा अपरेसन गर्नु पर्यो.
0: अहिले त राम्रो देख्नुहुन्छ आँखा?
2: अहिले त राम्रै देख्छु तर धेरै भयो आँखा अपरेसन गरेको पनि, अन्त कम्ती मात्रामा देख्छु.
0: तपाईँ 85 वर्ष पुग्नु भएछ है, आँखा मोटामोटी ठिकै छ, कान पनि राम्रो सुन्नुहुन्छ, बोली पनि राम्रो रहेछ. पहिला पहिला के खानु भयो?
2: के खान्थ्यो? केही पनि खान्थ्यो ए बगा चामलको भात. अन्त के खानु र यस्तो मिठो अहिले जस्तो कागजमा नानाको छेना पो खालि सिङ्गडाहरू जुलापीहरू खायो, पैसा पनि त पर्यो जस्तो छैन.
0: कोदो मकैहरू खानु भएन?
2: मकै कोदो त खाएँ नि, अनि चामल नपाउँदा कोदोको पिठोहरू खायौँ. अन्त के अरे मकैको चामल बनाएर हो त्यस्तो मिसा चामलमा हाम्रो माछोरालेको चामलमा नि मिसाएर पकाएर खान्थ्यौँ नि त. कालो दाल, कालो दालको जिउन त्यस्तोको भात त मिठो हुन्थ्यो नि.
0: अहिलेको खानापिना त मिठो लाग्छ?
2: अहिलेको त रसै छैन नि त, हल्लो हल्लो खाएको छ. हामीले त तिर्खा लाग्यो भने एक गिलास दुध खायो.
0: अहिले त दुध पनि पाउँदैन है, दुध गाई गाई पनि छैन.
2: हामीले त गाई पालेको नि त.
0: कतिवटा सन पाल
2: डेढ छ पालिङ नानी, बिहान उठ्यो भात तिउन पकाएर के अरे एक बारी घाँस ल्यायो, कोही बेला घाँस कम्ती छ भने घाँसमा ल्यायो, अन्त आयो भात खायो, खाजा बना पोको पार्यो, कमानमा 7 बजेर जान्थ्यौँ नि.
0: अहिले जुन त प्रकारको नानीहरू छ है, अहिलेको नानीलाई नानीहरूलाई अहिलेको मान्छेहरूलाई विभिन्न प्रकारको बिमारहरू छ है, के लाग्छ तपाईँलाई केले हो जस्तो?
2: यो कागजको नाना किसिम खान्छ त्यसले आन्द्रामा यिनीहरूको रोग निक्लेको नाना किसिम, अन्त खानु नि.

0: अन्त रोक्नु थियो
1: त्यति बेला त तपाईँहरूको समयमा त थिएन त
0: आमा
1: बाबाले पैसा रुपियाँ दिन्थे नि घरबाट कति दिन्थे त्यति बेला के खानु
0: अन्त पाँचु बेबु त लगिहाल्छ सुपारी
1: सिनेमाहरू हेर्नुहुन्थ्यो तपाईँहरूले त्यति बेला उहिले उहिले साथीहरूसँग गएर सिनेमाहरू हेर्थे नि
0: पिक्चरको कुरा गर्यो भने त कति अब अर्को हप्ता बद्ली हुने आउँछ यस्तो छ भनेपछि त हेरेको रुङ्गै त
1: पिक्चरको नाम याद
0: छ सबैको त छैन नि अब मैत्री प्राङ्गीहरू प्रफिसरहरू
1: हिन्दी नेपाली
0: पाइन्छ के हो यो माटो होलमा मैत्री गरेर हामीले सुनेरमै हेरेको
1: अब तपाईँले अहिले दबाईहरू पनि खानुहुन्छ है कतिवटा के खानु हुँदैन जस्तै प्रेसरको के को अहिले अब तपाईँलाई नि यस्तो कतिवटा अहिलेको समय देख्दाखेरि गाई बाख्राहरू पालेको हुँदैन हात चिलाउँछ कि चिलाउँदैन घाँस काट्ने पहिला त तपाईँहरूको टाइममा त घाँस काट्नु पर्थ्यो नि त होइन
0: घाँस दाउरा काट्नु पर्थ्यो नि कामबाट आएर त सिक्कलहरू के बोकेर गएको छ कमानको हतियार थन्कायो अरे अन्त गयो फेरि जङ्गलमा घाँस हुन्छ कि दाउरा हुन्छ कि अलिक छुट्टी हिउँदोमा त छिटै हुन्छ नि त छुट्टी बर्खामा चाहिँ चार नबजी
1: अहिले यहाँ तपाईँ को को हुनुहुन्छ यहाँ घरमा चाहिँ तपाईँको भाइ है
0: भाइ बुहारी यहाँ अहिले आउने बुहारी नानी अन्त उम्रो परदेश लाग्ने भदाइ
1: तपाईँ पहिला तपाईँको समयमा नि यो बाटोहरू कस्तो थियो त बाटो घाटो तपाईँको गाडी कुद्ने बाटोहरू कस्तो थियो
0: यस्तो त लाएको खालि सोलिङ हानेको मात्रै अन्त जहाँ सोलिङ निक्लिन्छ खाद्य बस्छ नि हौ त्यहाँ उयाँ माथि उसको बुढीहरूले उसले उतै छोकरा छोकराको होस् होला डोकोमा यति ढुङ्गाहरू माटो लिएर थियो खाद्यमा बाउ आमाले काम गरेकोसँग खनाइदिन्थ्यो अन्त सोलिङ मात्रै थियो यस्तो डावर त गरेको थिएन
1: यस्तो डावर भएको देख्दा तपाईँहरूलाई अहिले खुसी लाग्छ
0: खुसी लाग्छ नि
1: अप्ठ्यारो थियो है
0: फेरि ढुङ्गा पनि कोही बेला थियो चिल्लो त क्या चिप्लिने
1: गाडीमा तपाईँ चौधा बजार पार त्यति बेला गाडीमा जानुहुन्थेन
0: हिँडेर
1: तपाईँहरू गाडीमा जानुहुन्छ नि डर लाग्छ
0: लाग्दैन
1: केही
0: हुन्थेन केही अहिले त गाडीमा त उल्टिहाल्छ त्यो बानी भयो केही नजाने नचढ्ने अन्त गाडीमा चढेर त आम आन्द्रै बट्टा लिएर आउँछ उल्टिहाल्छ नि त्यो पनि कोही गाडीमा मात्रै कोहीमा त आउँदैन गनाउँछ नि त गाडी उयो पेट के अरे तेल गनाएको अरे हौ
1: हजुर अहिले तपाईँसँग म यसरी बात मार्दैछु है तपाईँको यो कुरो तपाईँले बोलेको बातहरू सबले सुनिरहेको छ कस्तो लागिरहेको छ
0: राम्रो लागिरहेको छ अन्त खोइ के भन्नु र यस्तो बात मार्दै गयो भन्दा मेरो साथीहरूको कुरा गरे अन्त साथीहरू त छ
1: तपाईँहरूको समयमा नि गीतहरू गाउनुहुन्थ्यो गीतहरू जङ्गल जाँदाखेरि घाँसमा जाँदाखेरि
0: गीत त गाउँथ्यौँ दिदी झ्याउडे के हो त्यो छेत्ना टुप्पाकोहरू
1: अहिले याद छ तपाईँ अलिकति झ्याउरे भए पनि जे सुने भए पनि है
0: खै गीतार त छैन
1: एउटा कुनै तपाईँले जुवारीहरू भन्ने खेल्नुहुन्थ्यो त्यति बेला
0: उहिले हामी भन्दा पनि अगाडि हाम्रो दिदी जेठी दिदी साइली दिदीहरू पालो छोटो जुवारी खेल्थ्यो त्यो पनि बिहा बोटल कोहीको हुन्थ्यो कोहीको हुन्थेन त्यो बिहा बोटल भयो भने फेरि गीतहरू गाउँथ्यो बिहा बोटल पनि हुनु हतपत हुन्थेन अन्त त्यस्तो भित्रायो
1: कोहीकोमा त्यस्तो खाले बिहाहरू पनि हुँदैन
0: अहिलेको बिहा र उहिलेको बिहा हाम्रो दाजुको बिहामा त बम्जन माइला भन्ने

थाहा छैन जुत्ता गाउँ छैन।

0: हजुर तपाईँले यो हामीसित बात मार्नुभयो है, बात तपाईँले पहिला पहिलाको कुराहरू गर्नुभयो,
1: कस्तो लाग्यो? खुसी लाग्यो किनभने
2: अब यो तपाईँले बोलेको सबैले सुन्छ है। के भन्न चाहनुहुन्छ?
1: के भन्नु र मैले अब के भन्नु न के भन्नु,
2: तपाईँको बात सुनिरहनु भएको अरूलाई के भन्न चाहनुहुन्छ?
1: सुख शान्ति होस्, त्यो नानीहरूले सुनि पाओस्, लेख्नु पनि पाओस् होइन, त्यो नानीहरूले मलाई देखेछ भने म त्यसलाई आशिक पनि दिन्छु, अन्त लामो लामो आयुकोहरू होस्, सुख शान्ति बस्नु पाओस् पिरसँग। हामी त अहिले यहाँ घर त यस्तो बना नि हाम्रो भाइले, हामीलाई यहाँ तल छिराउन गरम गुरुङ आउँदा रटेङ हान्यो भने हामी आया भन्नु पनि पाउनुहुन्न, हेर यस्तोमा बसेर के गर्नु र होइन, चटेङ हान्यो भने यस्तो तबल जस्तो त जस्तो आउँदो रहेछ हो, त्यस्तोले खोताले रत्ता मुलु खोताल्दो रहेछ नि त, अन्त यस्तो काम लाग्छ र घर बनाएर पनि चटेङ आयो भने त खत्तम त नि।
0: अहिले हामीसित मनसरी राई जो 85 वर्ष हुनुहुन्छ उहाँसित हामी कुराकानी गरेर छु है, तपाईँलाई धेरै धेरै धन्यवाद है, तपाईँले आफ्नो समय दिनुभयो।
1: हजुर आरामै भनौँ न।

0: 两妹嘞，我那个只有排骨的那个，我看那个海鲜的，俺的米干熬的。
1: अब समय भएको छ समाचारको।
2: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। विदेश मन्त्री डाक्टर एस जयशंकरले विकास साझेदारी विश्वव्यापी कार्यबल आपतकालीन सहायतामा भारतको भूमिका र नयाँ पहलहरूमा जोड़ दिनुहुँदै विश्वव्यापी राजनीतिमा भारतको भूमिकामाथि प्रकाश पार्नुभयो। डाक्टर एस जयशंकरले सुरिनामको पारामारिबोमा प्रगतिको लागि साझेदारी विषयक सत्रलाई सम्बोधन गर्नुभयो। वहाँले राष्ट्रिय र विश्वव्यापी हितहरूलाई सामञ्जस्य गराउन विश्वसनीय साझेदारीमा जोड़ दिनुभयो। यसअघि विदेश मन्त्रीले सुरिनामका विदेश मन्त्री मेलिनब बोउआ सँग वार्ता गर्नुभयो। डाक्टर जयशंकर हाल 2 मईदेखि 10 मईसम्म क्यारिबियन देशहरू जमैका, सुरिनाम र त्रिनिदाद साथै टोब्याको आधिकारिक भ्रमणमा हुनुहुन्छ। वर्ष 2015 लिलामी प्रणाली लागू भएदेखि देशको खनिज क्षेत्रले 101 निलामी गरिएका खनिज ब्लकहरू सफलतापूर्वक सञ्चालन गर्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। खनिज मन्त्रालयले ब्लकहरूको सफल सञ्चालनले खनिज स्रोतहरूको निलामी गर्ने र उत्पादनमा समयमै संक्रमण सुनिश्चित गर्ने कुरामा सरकारको निरन्तर ध्यान केन्द्रित गरेको बताएको छ। मन्त्रालयले निलामी गरिएका ब्लकहरू सञ्चालनमा सबै राज्य सरकारहरूको सक्रिय प्रयास, नीतिगत समर्थन र प्रशासनिक दक्षताको प्रशंसा गरेको छ। महाराष्ट्रको नासिकमा जबरजस्ती धर्म परिवर्तन गराएको आरोपमा पुलिसले निदा खानलाई छत्रपति सम्भाजी नगरबाट पक्राउ गरेको छ। निदा खान विगत 1 महिनादेखि फरार थिइन्।

नासिक पुलिसको टीमले अपराध शाखाको सहयोगमा हिजो साँझ संयुक्त अपरेशनमा खानलाई पक्राउ गरेको हो। टीसीएस कम्पनीमा काम गर्ने युवतीलाई जबरजस्ती धर्म परिवर्तन गराएको आरोपमा निदा खान विरूद्ध नासिकको देवलाली पुलिस थानामा मामिला दर्ता गरिएको छ। पुलिसले निदा खानलाई आज नासिक अदालतमा पेश गर्ने बताएको छ। भियतनामका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव तो लाम दुई दिवसीय राजकीय भ्रमणका लागि हिजो राति श्रीलंका पुग्नु भएको छ। उहाँसँगै 209 सदस्यीय प्रतिनिधि मण्डल पनि रहेको छ। यो भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु र व्यापार तथा लगानी सहयोग बढाउनु हो। दुई देश बीचको कूटनीतिक सम्बन्धको 55औं वार्षिकोत्सवमा श्रीलंका राष्ट्रपति अनुरा कुमार दिसानायकेको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो। विगत 15 वर्षमा भियतनामी राष्ट्रपतिको श्रीलंकाको यो पहिलो भ्रमण हो। राष्ट्रपति तो लामले श्रीलंकाका नेताहरूसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ, साथै संसदलाई सम्बोधन गर्नुहुने छ अनि कोलम्बोमा आयोजना हुने श्रीलंका भियतनाम व्यापार लगानी र पर्यटन मञ्चमा भाग लिनुहुनेछ। दुई पक्षबीच धेरै सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। आकाशवाणी स्थापनाको 90औं वार्षिकोत्सवको उपलक्ष्यमा आज बिहान राजधानी दिल्लीमा म्याराथनको आयोजना गरियो। यो लगभग 3.5 किलोमिटरको दौड़ आकाशवाणी भवनबाट शुरू भएर कृषि भवन, रेल भवन र रिजर्भ ब्याङ्क भवन हुँदै आकाशवाणीमा समापन भयो। आकाशवाणी अनि दूरदर्शन सहित प्रसार भारतीमा कार्यरत सबै कर्मचारी अनि उनीहरूका परिवारका सदस्यहरूले पनि म्याराथनमा भाग लिए। कार्यक्रममा प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैन पनि उपस्थित हुनुहुन्थ्यो। रूसले युक्रेनसँगको जारी युद्धमा आजदेखि 10 मईसम्म युद्ध विरामको घोषणा गरेको छ। दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको 81औं वार्षिकोत्सव मनाउन यो घोषणा गरिएको हो। राष्ट्रपति व्लादिमिर पुटिनले निर्णयपछि रूसी रक्षा मन्त्रालयले यो घोषणा गरेको हो। इरानले हर्मुजको जलडमरूमध्ये नजिकै 3 अमेरिकी जहाजमाथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा जवाब कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। अमेरिकी सेनाले आक्रमणलाई विफल पारेको छ। मौसम विभागले आज केरलम, माही, दक्षिण आन्तरिक कर्नाटक, तामिलनाडु, पुडुचेरी र केराइकलमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आज उत्तर प्रदेश, पूर्वी राजस्थान, तटीय कर्नाटक र रायलसीमामा पनि मेघगर्जन र तीव्र हावा चल्ने सम्भावना छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 11:05 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यसबेला बिहानको 10:05 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 107.27 न्यूज अन एआईआर एप पनि। अब पालो भएको छ बिहानको मनोरञ्जनात्मक कार्यक्रम हेलो खरसाङको, जस अन्तर्गत यहाँहरूलाई सुनाउनेछौँ विभिन्न रोचक कार्यक्रमहरू, साथमा हिन्दी चलचित्रका गीतहरू पनि विभिन्न कलाकारको स्वरमा।

यसका साथै यो मिठो भनाइको साथमा अब हेलो खरसाङ कार्यक्रमलाई आरम्भ गरौँ। जहाँ प्रेम हुन्छ त्यहाँ जीवन हुन्छ। प्रेम, दया र मानवताले नै संसारलाई सुन्दर बनाउँछ। घृणा र हिंसाले विनाश ल्याउँछ भने प्रेमले सम्बन्धलाई बलियो बनाउँछ। गान्धीजीको यो भनाइले मानिसबीच सद्भाव, सहयोग र आत्मीयता कायम राख्न प्रेरणा दिन्छ।

सबैभन्दा पहिला यो मिठो गीतसँग आनन्द लिनेछौ। सुन्नुहोस् शानको आवाजमा रहेको यो सावरिया चलचित्रबाट गीतको बोल रहेको छ जब से तेरे नैना।

दिवस, यस दिवस हरेक वर्ष मे 8 तारिकका दिन विश्वभर मनाइन्छ। मानवता, सेवा, करुणा र सहयोगको भावनालाई सम्मान गर्न यो दिवस विशेष रूपमा मनाइने गरिन्छ। यस दिवस अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट आन्दोलनका संस्थापक हेनरी डुनान्टको जन्मदिनको सम्झनामा मनाइन्छ। उनले युद्धका समयमा घाइते र पीड़ित मानिसहरूको अवस्था देखेर मानव सेवाको भावना जागृत गराएका थिए। त्यसपछि विश्वभर मानवताको सेवाका लागि रेडक्रस आन्दोलन शुरू भएको हो। रेडक्रस संस्था संसारकै सबैभन्दा ठूलो मानवतावादी संस्थामध्ये एक मानिन्छ अनि यस संस्थाले जात, धर्म, भाषा, लिङ्ग, वर्ग वा राष्ट्रियताको कुनै भेदभाव नगरी पीड़ित मानिसहरूको सहायता गर्दछ। प्राकृतिक विपत्ति, बाढ़ी पहिरो, भूकम्प, महामारी, आगलागी, युद्ध तथा दुर्घटनाका समयमा रेडक्रसले उद्धार, राहत तथा स्वस्थ सेवा प्रदान गर्दै आएको छ। संकटको समयमा मानिसहरूलाई आशा र साहस दिनु नै यसको मुख्य उद्देश्य हो। विश्व रेडक्रस दिवसको मुख्य उद्देश्य मानव सेवाको भावना फैलाउनु, समाजमा सहकार्य र सहयोगको महत्व बुझाउनु तथा युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गर्नु हो। यस अवसरमा विद्यालय, कलेज, सरकारी तथा गैर सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दछन्। रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, प्राथमिक उपचार तालिम, सरसफाई अभियान, जनचेतनामूलक रैली तथा सामाजिक सेवा सम्बन्धी रेडक्रस कार्यक्रमहरू सञ्चालन गरिन्छ। रेडक्रसको सबैभन्दा महत्वपूर्ण कार्यमध्ये रक्तदान सेवा पनि एक हो। रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै रेडक्रसले नियमित रक्त संकलन तथा वितरणको काम गर्दै आएको छ। दुर्घटना र गम्भीर बिरामीको लागि रगत अत्यन्त आवश्यक पर्ने भएकोले रक्तदानलाई महान दान मानिन्छ। यसले असंख्य मानिसहरूको ज्यान बचाउन सहयोग पुर्याएको छ। आजको आधुनिक समयमा महामारी, जलवायु परिवर्तन तथा विभिन्न प्राकृतिक संकटहरू बढ्दै गइरहेका छन् र यस्तो अवस्थामा रेडक्रसको भूमिका अझ आवश्यक र प्रभावकारी बनेको छ। मानवताको सेवा गर्नु नै साँचो धर्म हो भन्ने सन्देश रेडक्रसले संसारभर फैलाएको छ। विश्व रेडक्रस दिवसले हामीलाई अरूको दुःखमा साथ दिन, सहयोग गर्न र मानवताको भावना विकास गर्न प्रेरणा दिन्छ। समाजमा शान्ति, सहकार्य र सद्भाव कायम राख्न प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ। यदि हामी सबैले सानो सानो सहयोग गर्ने भावना राख्यो भने समाज अझ सुन्दर, सुरक्षित र मानवीय बन्न सक्छ। अन्त्यमा विश्व रेडक्रस दिवस मानव सेवा, दया, सहयोग र शान्तिको प्रतीक रूपमा महत्वपूर्ण दिवस हो र यस दिवसले हामीलाई निस्वार्थ भावना राख्न, पीड़ितहरूको सहयोग गर्न तथा मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्दछ र मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने सन्देशलाई आत्मसात गर्दै हामी सबैले समाज र राष्ट्रको हितका लागि योगदान दिनुपर्छ। र यी थियो विश्व रेडक्रस दिवसबारे आज विशेष। र यसका साथै अब हामी फेरि गीत सुन्नेछौँ। विनोद राठौडको आवाजमा रहेको यो गीत बाजीगर चलचित्रबाट।

विश्वभर सड़क दुर्घटना न्यूनीकरण गर्न तथा मानिसहरूलाई सुरक्षित यातायात प्रति सचेत बनाउन संयुक्त राष्ट्रसंघीय विश्व सड़क सुरक्षा सप्ताह मनाउने गर्दछ। यो सप्ताहले सड़क सुरक्षाको महत्व बुझाउँदै चालक, यात्रु, पैदल यात्री तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार बन्न प्रेरित गर्दछ। सड़क दुर्घटना आज विश्वकै गम्भीर समस्या मध्ये एक भएको छ र प्रत्येक वर्ष लाखौं मानिस सड़क दुर्घटनाका कारण घाइते हुने तथा ज्यान गुमाउने गर्छन्। विशेष गरी युवा वर्ग र बाल बालिका बढी प्रभावित हुने गरेका छन्। तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, ट्राफिक नियम उल्लङ्घन गर्नु, मोबाइल प्रयोग गर्दै सवारी चलाउनु, हेलमेट तथा सीट बेल्ट प्रयोग नगर्नु आदि दुर्घटनाका मुख्य कारण हुन्। यस सप्ताहको मुख्य उद्देश्य सुरक्षित सड़क, सुरक्षित जीवन भन्ने सन्देश फैलाउनु हो। सड़क सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी मात्र होइन, यो हरेक नागरिकको कर्तव्य हो। पैदल यात्रीले जेब्रा क्रसिङ प्रयोग गर्ने, चालकले गति नियन्त्रण गर्ने, ट्राफिक संकेत पालना गर्ने तथा यात्रुहरूले सुरक्षाका उपाय अपनाउने बानी विकास गर्नुपर्छ। विद्यालय, विश्वविद्यालय, संघ संस्था तथा संचार माध्यमहरूले पनि सड़क सुरक्षाबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्छन्। विभिन्न र्याली, सचेतनामूलक कार्यक्रम, पोस्टर प्रतियोगिता तथा रेडियो टेलिभिजन कार्यक्रम मार्फत मानिसहरूलाई सचेत बनाइन्छ। र अन्तमा सड़क सुरक्षा सप्ताहले हामीलाई जीवन अमूल्य छ भन्ने सन्देश दिन्छ। यदि प्रत्येक व्यक्तिले ट्राफिक नियमको पालना गर्ने हो भने धेरै दुर्घटनाबाट बाँच्न सकिन्छ। सावधानी अपनाऊ, सुरक्षित यात्रा गरौं भन्ने भावना सबैमा विकास हुनु आजको आवश्यकता देखिन्छ। यसका साथै कार्यक्रम हेलो खरसाङको यो अन्तिम गीत यहाँहरूलाई सुनाइरहेछौँ। सोनु निगमको आवाजमा रहेको यो गीत सुन्नुहोस्।

यस बेला समय बिहानको 10:30 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एप पनि। र यसका साथै कार्यक्रम हेलो खरसाङको पनि यही नै समाप्त हुँदछ र अबको केही क्षणमा अघिल्लो कार्यक्रम प्रस्तुत रहनेछ हाम्रो सरकार।

श्रोताहरू, हाम्रो सरोकारमा आजको विषय रहेको छ पारम्परिक गहना फेसनको रूपमा। परम्परागत गहना हाम्रो संस्कृति, पहिचान र परम्पराको महत्वपूर्ण अंश हो। विभिन्न जाति र समुदायका भिन्न भिन्न एक प्रकारका गहना प्रयोग गरिन्छ। यी गहनाले केवल सौन्दर्य बढाउनका लागि मात्र होइन, तर सांस्कृतिक मूल्य र सामाजिक पहिचानलाई पनि झल्काउँदछ।

आजको आधुनिक समयमा पनि परम्परागत गहनाले फेसनको रूपमा विशेष स्थान बनाएको छ। विवाह, चाडपर्व, सांस्कृतिक कार्यक्रम तथा विशेष अवसरमा पनि गरगहना लगाउन रुचाउँछन्। सुन चाँदीका तिलहरी, पोते, बुलाकी, चुरा, कानका मुन्द्रा आदि महिलाहरूका लोकप्रिय परम्परागत गहना हुन्। परम्परागत गहनाले पहिरनलाई अझ आकर्षक र सुन्दर बनाउँछ।

श्रोताले हाम्रो सरोकारमा आज सुन्दै हुनुहुन्छ परम्परागत गरगहना फेसनको रूपमा विषय केही जानकारीहरू। आधुनिक फेसनसँग मिसाएर यस गरगहनालाई लगाउँदा नयाँ शैली सृजना पनि हुन्छ श्रोताहरू। यसरी परम्परागत गरगहना आज पनि फेसनको महत्त्वपूर्ण हिस्सा बनेको छ र हाम्रो संस्कृति संरक्षण गर्ने मद्दत पुर्याएको छ। हिजो आज ओल्ड इज गोल्ड भन्ने मान्यताको साथमा पुराना गरगहनाहरू फेसनको रूपमा पुनरागमन भइरहेको हामी पाउँछौँ।

परम्परागत गरगहना आधुनिक फेसनको सम्बन्धलाई हामी विभिन्न प्रकारले हेर्न वा देख्न सक्छौँ। क्लासिक गरगहनाको पुनरागमन, पहिलाका पुस्ताले लगाउने गरगहना अहिलेका मानिसहरूमाझ निकै नै लोकप्रिय बनेको छ। जस्तो कि तिलहरी, नौगेडी, कुनै समयमा विवाहित महिलाहरूको पहिचान मानिने यी गरगहना अहिले कुर्ता साडीमा मात्र नलगाएर फ्युजन पहिरन पनि स्टाइलिस देखिने गरिन्छ। ढुङ्ग्री, बुलाकी, गाउँघरका आमा हजुरआमाले लगाएका यी गरगहना आज फेस

श्रोतारू, पहिलाको जमानामा ढुङ्ग्री बुलाकी गाउँघरका आमा हजुरआमाले लगाएका यी गरगनाहरू आज फेसनको रूपमा चलिआएको छ। परम्परागत गरगना मेसिनले होइन तर कारिगरहरूले हातैले बनाउने हुनाले यसमा कलात्मकता बेसी झल्किन्छ। आधुनिक फेसनमा यस्तो ह्यान्डमेड र अथेन्टिक वस्तुको मूल्य सधैँ नै उच्च रहिआएको छ। श्रोताहरू,

परम्परागत गरगहनाहरू अब थन्काएर मात्र होइन श्रोताहरू, यसलाई फेसनको रूपमा लगाएर आधुनिक फेसनलाई एउटा नयाँ उचाइ र मौलिकता प्रदान गर्न सकिन्छ। हाम्रो पुर्खाले राखेको गरगहनालाई आधुनिक ढङ्गमा बनाएर लगाउनु नै आजको वास्तविक फेसन हो।

श्रोताले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ स्वर माधुरी कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। अहिले भर्खर सुन्नुभयो सविता छेत्रीको स्वरमा यो आधुनिक गीत। अब अघिल्लो गीत सुनाउँदैछौ वाङ्गेल लामाको स्वरमा।

फरमाइसी फिल्म गीत कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको दीर्घकालीन अधिवेशनबाट। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ साजन फिल्मको यो गीत कुमार सानु अनि अलका याग्निकको युगल स्वरमा। अनुरोध छ तपाईँहरू सबैको पुस्तकालय रोड फारबिसगंज बिहारबाट समूह प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार, किशोर कुमार।

नन्द कृष्ण गुप्त अनि प्रदीप चित्रे बस्ती खरसाङबाट साहिल दिवान अनुराग दीपिका प्रियङ्का र शान्ता तामाङ भिलाई छत्तीसगढबाट मुकेश शर्मा सरिता शर्मा गौरव शर्मा र गरिमा शर्मा मेन रोड राजविराज नेपालबाट मोहम्मद अतिउल्लाह जिनत जहाँ सोनी परवीन अनि इम्तिहाज टुम्बाजोत मटिगढाबाट सरस्वती श्याम मित्र सन्दीप मित्र श्रद्धा तामाङ दृष्टि राई दिवाकर राई अनि छोन्देम तामाङ भट्टीडाँडा भालुखोपबाट अशोक कुमार खड्का तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू अररिया बजारबाट शरीफ आर्जु मुसाहिन आर्जु बाबु नवाब आर्जु सवाब आर्जु र सरफराज खान कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओमप्रकाश राई उषा राई अमित राई ह्याप्पी राई नवदा गाजीपुरबाट प्रतीक रोशनी प्रांजल तथा उहाँहरूका धेरै धेरै साथीहरू शेरपुर कला गाजीपुरबाट अवधेश प्रीति राई र नवनीत राई त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा

यारा दिलदारा यस फिल्मबाट बगुन्जने आवाज हो उदित नारायण अनि कविता कृष्णमूर्तिको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ एमबी रोड खरसाङबाट डेमियन, दोरती, रेजिना, डेक डाइनमिक, तेरेसा र बर्नाडेट, खरसाङ बजारबाट छिरिङलक्की, सिनोरा राई, रिता प्रधान, छिरिङ एल्मो अनि पेमाई एल्मो, कर्णालिया बजार पूर्णियाबाट दिलीप कुमार सुनश्री, विमला रानी, सिम्पी, प्रदीप मुखिया, महादेव सोनी र अमित राजा, अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिले, सुरज, ज्योति, रोयाङ्स र गुडिया ठाकुर, गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, प्रमानन्द आर्य, पंकज, प्रमोद, रोहित र मोहित, महादेवघाटबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिले, तारणी, सुरज, सुजेल्ला, ज्योति ठाकुर र रोयाङ्स ठाकुर। त स्वीकार कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

न्यू चम्टाची आवागानबाट तोर्कासु स्वर्णलता श्रद्धा एक्का अनिरुद्ध जुलियन डोमियन चार्ल्स एक्का झ्याउ उडी बस्तीबाट विमल खडिया मिना खडिया सुचिता खडिया सेन्ट मेरिज हिल धरनगाउँबाट पार्सल विमल प्रमित इडा आयुष र उहाँहरूका अन्य धेरै धेरै साथीहरू सिटोङ दुई अप्पर मामरिङबाट सारिका शेर्पा याङजी शेर्पा लक्कीमा तृष्णा मुखिया सलिमा राई र राधा शेर्पा विराटनगर नेपालबाट अरुण चन्द्र शर्मा रेणुका देवी उहाँ अनि उहाँहरूका धेरै धेरै साथीहरू मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित सरिता सिद्धान्त प्रिन्स एकांश गणकर विश्वनगर नागपुरबाट शैलेश वैशाली श्वेता सुमित र ध्वनि पूर्व बर्धमानबाट अभिजित प्रसाद तथा उहाँहरूका धेरै धेरै साथीहरू भिक्टोरिया ग्राम खरसाङबाट ललित प्रज्ञान आयसा र अर्पिता रिग्नी छत्तीसगढबाट दिनेश वर्मा करुणा वर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू रोज ब्याङ्क रानी हट्टी राजबाडी दार्जिलिङबाट कमल थापा चन्द्र प्रतिमा प्रवीणा प्रतिष्ठा अहना एकता र शैली अनादा राई तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू गोलाघाट बक्सरबाट विजय केसरी गौरी शंकर केसरी शम्भु केसरी नयाँ बजार बक्सरबाट राजेश पंकज र रोहन केसरी लक्षणपुरबाट विश्वनाथ पंकज तथा उहाँहरूका धेरै धेरै साथीहरू त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत यहाँहरूको अनुरोधमा राम तेरी गंगा मैली फिल्मबाट लता मंगेशकर अनि साथीहरूको स्वरमा

हवस् श्रोता र यस गीतको अन्त्यसाथ अहिलेलाई फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यति नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार गुजरात जानुहुनेछ। देशका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले 11 मईमा 1951 पुननिर्मित सोमनाथ मन्दिरको शुभारम्भ गर्नुभएको थियो। प्रधानमन्त्रीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा यो जानकारी साझा गर्नुभएको छ। उहाँले केही महिनाभित्र सोमनाथ मन्दिरसित महत्वपूर्ण आयोजनमा सामेल हुनु उहाँको लागि सौभाग्यको कुरा हो भन्नुभयो। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ र भारतीय वायुसेनाले हिजो ओडिसाको तटबाट सामरिक उन्नत रेन्ज संवर्धन टीएआरए हतियारको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, मड्यूल रेन्ज विस्तार किट देशको पहिलो स्वदेशी ग्लाइड हतियार प्रणाली हो। यसले एक अर्गनाइज हतियारलाई सटीक निर्देशित हतियारमा रूपान्तरण गर्दछ। मन्त्रालयले भन्यो कि टाढा हैदराबादको इमरत अनुसन्धान केन्द्रले अन्य डीआरडीओ प्रयोगशालाहरूसँग मिलेर डिजाइन र विकास गरेको हो। यसले जमीनमा आधारित लक्ष्यहरू नष्ट गर्न कम लागतको हतियारको घातकता र शुद्धता बढाउने लक्ष्य राखेको छ। यो कम लागतको उन्नत प्रणाली प्रयोग गर्ने पहिलो ग्लाइड हतियार हो। किट अन्य भारतीय उद्योगहरू र विकास सह उत्पादन साझेदारहरूसँगको सहकार्यमा विकसित गरेको छ। उत्पादन गतिविधिहरू पहिले नै शुरू भइसकेका छन्। रक्षा मन्त्री राजनाथ सिंहले टीएआरए हतियारको पहिलो परीक्षण उडानमा डीआरडीओ वायुसेना डीसीपीपी र उद्योगलाई बधाई दिनुहुँदै यसलाई भारतको स्वदेशी रक्षा क्षमतालाई अगाडि बढाउने सन्दर्भमा एक महत्वपूर्ण विकासको रूपमा वर्णन गर्नुभएको छ। दोस्रो विश्वयुद्ध समाप्तिको 81 वार्षिकोत्सव आज पुडुचेरीमा ठूलो धूमधामका साथ मनाइन्दैछ। पुडुचेरी जिल्ला कलेक्टर ए कुलुथुङ्गन र पुडुचेरी र चेन्नईका लागि फ्रान्सका महावाणिज्य दूत एटिएन रोल्यान्ड पिएगले पुडुचेरी र फ्रान्सको सरकारको तर्फबाट बीच रोडमा रहेको युद्ध स्मारकमा पुष्पाञ्जली अर्पित गर्नुभयो। यस अवसरमा भारत र फ्रान्सको राष्ट्रिय झण्डा फहराइयो, दुई देशका राष्ट्रिय गान बजाइयो अनि शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न एक मिनट धारण गरियो। समारोहमा दोस्रो विश्वयुद्धमा आफ्नो ज्यान गुमाएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। यस वर्षको मार्चमा राष्ट्रिय पेन्सन योजना एनपीएसमा दर्ता भएका उपभोक्ताहरूको कुल संख्या 2,17,00,000 पुगेको छ। पेन्सनले वृद्धावस्थामा व्यक्तिहरूलाई निर्वाध मासिक आय प्रदान गर्दछ। पेन्सन फण्ड नियामक र विकास प्राधिकरणद्वारा विनियमित यो योजनाले सेवानिवृत्तिपछि नागरिकहरूलाई दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्दछ। एनपीएस अन्तर्गत व्यवस्थापन सम्पत्ति लगभग 16,00,000 करोड पुगेको छ। अटल पेन्सन योजना एपीटीवाईमा दर्ता भएका व्यक्ति संख्या पनि 8,96,00,000 भन्दा अधिक भएको छ। यो योजना मई 2015 शुरू गरिएको थियो। यो योजनाले नागरिकहरू विशेष गरी असंगठित क्षेत्रका श्रमिकहरूका लागि सार्वभौमिक सामाजिक सुरक्षा प्रणाली निर्मित गर्ने लक्ष्य राखेको छ। यो योजना बचत खाता वा डाकघर कार्यालय खाता राख्ने 18 देखि 40 वर्ष उमेरका व्यक्तिहरूका लागि खुल्ला छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले वैश्विक आर्थिक स्थिरताको स्तम्भको रूपमा भारतको बढ्दो भूमिका र अन्तर्राष्ट्रिय समृद्धिमा देशको महत्वपूर्ण योगदानलाई उल्लेख गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुरिनाममा सुरिनाम समाजका विभिन्न वर्गका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै यी टिप्पणी गर्नुभयो। हालैका तथ्याङ्कहरूलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, यस वर्ष वैश्विक वृद्धिको लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रक्षेपण अनुसार भारतले कुल वैश्विक वृद्धिमा 17% योगदान पुर्याउँछ। यसले संकेत गर्दछ कि भारतले 2026 वैश्विक वास्तविक सकल घरेलु उत्पाद वृद्धिमा महत्वपूर्ण 17% योगदान पुर्याउन तयार छ, जसले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो स्थान निर्धारित राख्नेछ। श्री जयशंकरले भन्नुभयो, भारतले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा जोखिम कम गर्न र आफ्ना वैश्विक साझेदारहरूका लागि थप विकल्पहरू सृजना गर्न मद्दत गरिरहेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो इरानले परमाणु हतियार नराख्ने भन्ने कुरामा संयुक्त राज्य अमेरिका र युरोपेली संघ एकजुट भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयनसँग सार्थक बातचित गरेको र पश्चिम एसियाको अवस्थाबारे छलफल गरेको बताउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ दिउँसो 2:40 मा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Stay tuned. Stay tuned.

Thank you.

Thank you.

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालमा भारतीय जनता पार्टीको विधायक दलको नेताको चुनाव गर्न आज कोलकातामा बैठक हुनेछ। डीआरडीओ र भारतीय वायुसेनाले स्वदेशी तारा ग्लाइड हतियारको पहिलो उडानको सफलतापूर्वक परीक्षण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरलाई भारतको दृढता, एकता र सभ्यतागत शक्तिको शाश्वत प्रतीक बताउनु भएको छ। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। र आइपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री तथा केन्द्रीय पर्यवेक्षक अमित शाह राज्यमा भाजपा विधान दलको नेताको चुनावको निरीक्षण गर्न कोलकाता आइपुग्नु भएको छ। हवाई अड्डामा राज्य पार्टी अध्यक्ष समीक भट्टाचार्य, केन्द्रीय राज्यमन्त्री सुकान्त मजुमदार, वरिष्ठ नेता शुभेन्दु अधिकारी, निशित प्रमाणिक, दिलीप घोष र विधायक दलका अन्य नवनिर्वाचित सदस्यहरूले उहाँको स्वागत गर्नुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: From the airport, Mr. Shah went straight to Dokkhineshwar Kali Temple, where he offered prayers before moving on to his next engagements. Later today, he will attend a meeting with the BJP's newly elected MLAs at the Bishwa Bangla Convention Center, where the leader of the legislative party will be formally elected. Home Minister will remain in Kolkata overnight. Tomorrow morning, he is scheduled to attend the oath-taking ceremony of the party's elected members at Brigade Parade Ground. The event will also see the presence of Prime Minister Narendra Modi, along with the host of union ministers and several chief ministers from BJP-ruled states. Since the oath-taking ceremony is being held on the occasion of Rabindra Jayanti, special emphasis is also being given to cultural performances. The BJP is planning to showcase Bengali culture through Rabindra Sangeet and other cultural presentations.
3: Shundipan Dashgupta, Akashbani News, Kolkata.
1: तमिलनाडुको सबैभन्दा ठूलो पार्टी टीवीकेको लागि गतिरोध जारी छ। बहुमत प्राप्त दललाई समर्थन गर्न वामपन्थी दलहरूबीच वार्ता भइरहेको छ। वरिष्ठ भाजपा नेता बीएल सन्तोषले तमिलनाडुमा कसले शासन गर्छ भनेर समयले मात्र बताउन सक्ने बताउनुभयो। केरलममा नयाँ सरकार गठनका लागि छलफल अगाडि बढ़िरहेको छ। यूडीएफको मुख्य दल कंग्रेसले आइतबारसम्ममा आफ्नो नेताको घोषणा गर्ने अपेक्षा गरिएको छ। कंग्रेस सूत्रहरूले बताएअनुसार केरलम पठाइएका पार्टी पर्यवेक्षकहरूको रिपोर्टको आधारमा राष्ट्रिय नेतृत्वले विधायक दलको नेताको निर्णय लिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी पुनर्निर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार गुजरात जानुहुनेछ। देशका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले 11 मईमा 1951 पुनर्निर्मित सोमनाथ मन्दिरको शुभारम्भ गर्नुभएको थियो। प्रधानमन्त्रीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा यो जानकारी साझा गर्नुभएको छ। उहाँले केही महिनाभित्र सोमनाथ मन्दिरसित महत्वपूर्ण आयोजना सामेल हुनु उहाँको लागि सौभाग्यको कुरा हो भन्नुभयो। यस वर्षको शुरूमा प्रधानमन्त्रीले मन्दिरमा भएको पहिलो आक्रमणको 1000 वर्ष पूरा भएको उपलक्ष्यमा सोमनाथ स्वाभिमान पर्वमा भाग लिनुभएको थियो।
4: प्रधानमंत्री ने सोमनाथ को भारत की सभ्यतागत शक्ति और मजबूती का प्रतीक बताया। उन्होंने कहा कि सोमनाथ मंदिर की यात्रा विध्वंस से सृजन की तरफ बढ़ने का प्रतीक है और ये दिखाती है कि कैसे विश्वास और संस्कृति बार बार हुए आक्रमणों तथा मुश्किलों के बाद भी अस्तित्व में रह सकते हैं। प्रधानमंत्री मोदी ने स्वाधीनता के बाद मंदिर के पुनर्निर्माण में देश के लौह पुरुष सरदार वल्लभ भाई पटेल की भूमिका का स्मरण किया। श्री मोदी ने कहा कि मंदिर के इतिहास से जुड़े शौर्य और बलिदान को सम्मान करने के लिए अगले 1000 दिनों तक विशेष पूजा आयोजित होंगी। अमन की रिपोर्ट के साथ समाचार कक्ष से आकर्षिता सिंह।
1: रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ र भारतीय वायुसेनाले हिजो ओडिसाको तटमा सामरिक उन्नत रेन्ज संवर्धन तारा हतियारको पहिलो परीक्षण उडान सफलतापूर्वक सञ्चालित गरेका छन्। रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, मड्युल रेन्ज विस्तार किट तारा देशको पहिलो स्वदेशी ग्लाइड हतियार प्रणाली हो। यसले अनिर्देशित हतियारलाई सटीक निर्देशित हतियारमा रूपान्तरण गर्दछ।
5: यह भारत की पहली स्वदेशी ग्लाइड हथियार प्रणाली है जो किसी भी सामान्य हथियार को घातक और सही दिशा में सटीक मार करने वाले हथियार

0: लगातार वार्ता पनि भएको बताउनुभयो। श्री ट्रम्पले युरोपीय संघसित स्कटल्याण्डको टनबेरीमा भएको व्यापार सम्झौता अन्तर्गत ट्यारिफमा कटौती सम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेको बताउनुभयो। उहाँले भन्नुभयो, युरोपेली संघले अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवसम्म सम्झौता लागू गर्न समय छ, अन्यथा उच्च ट्यारिफ लगाउन सकिनेछ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायनले पनि सोसियल मीडियामा भएको कुराकानीको पुष्टि गर्नुभएको छ। उहाँले दुवै नेताले पश्चिम एसियासित जोडेका घटनाक्रम र क्षेत्रीय साझेदारहरूसितको समन्वयबारे छलफल गरेको बताउनुभयो। विदेश सचिव विक्रम मिश्रीले संयुक्त अरब अमिरातका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री तथा भारतका लागि विशेष दूत रिम अल हाशिमीसित अबुधाबीमा बैठक गर्नुभयो। दुवै नेताहरूले भारत संयुक्त अरब अमिरात व्यापक कार्यनीतिक साझेदारी र पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूको समीक्षा गर्नुभयो। विदेश मन्त्रालय अनुसार दुवै पक्षले व्यापार, लगानी, ऊर्जा, रक्षा, वित्त, प्रौद्योगिकी, स्वास्थ्य, शिक्षा, संस्कृति र जनसम्पर्क क्षेत्रमा भएको प्रगतिबारे छलफल गरेका छन्। बंगलादेशमा दादुराको स्थिति झन खराब भएको छ। दादुराको संक्रमणबाट हिजो थप 12 बालबालिकाहरूको मृत्यु भएको छ। देशभरि 1238 बालबालिकामा दादुरा जस्तो संक्रमणको लक्षण देखिएको छ। 15 मार्चदेखि बंगलादेशमा दादुराबाट 57 जना र दादुरा जस्तो संक्रमणबाट 289 जनाको मृत्यु भइसकेको छ। देशमा परीक्षण किटको अभावले यो संकट झनै बढेको छ। यो स्थितिले युनिसेफ र विश्व स्वास्थ्य संगठनको चेतावनीको बावजुद सरकारको तयारीमाथि प्रश्न उठेको छ। आकाशवाणीले राष्ट्रपतिको आफ्नो विशिष्ट सेवाको 90 वर्षको उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट शुरू भएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन भएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीहरूले ट्रफी प्राप्त गरेका छन्। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गरेका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 वर्षको उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। यसरी नै आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले यस प्रकारको कार्यक्रम देशको सुदूर क्षेत्रहरूसम्म पुग्ने गरेको बताउनुभयो।
1: दूरकाशो होने के नाते जब इस तरह का कार्यक्रम हम करते हैं तो इसका संदेश दूर दूर तक, सुदूर प्रदेश तक पहुंचता है और ये एक बहुत बड़ा उदाहरण होगा।
2: देश भर में जो हमारे 232 मुख्य केंद्र हैं, उन पर ये आयोजन इस महीने आयोजित होगा और ये उत्सव है। हम देश की सेवा में जो आकाशवाणी का योगदान रहा है उस योगदान को सेलिब्रेट कर रहे हैं।
0: रेलवेले रेल सुरक्षा र आधुनिकीकरणलाई बल प्रदान गर्दै स्वदेशमा निर्मित कवच स्वचालित रेलगाडी सुरक्षा प्रणालीलाई उत्तर रेलवेका मुख्य मार्गहरूमा विस्तार गर्नलाई स्वीकृति दिएको छ। यसको लागत लगभग 362 करोड हुनेछ। यस अन्तर्गत फिरोजपुर र जम्मू डिभिजनका महत्वपूर्ण खण्डहरूमा लगभग 1478 किलोमिटर लामो मार्गमा कवच प्रणाली स्थापना गरिनेछ। आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको सामना आज दिल्लीको अरुण जेटली स्टेडियममा कोलकाता नाइट राइडर्ससित हुनेछ। यो म्याच साँझ 7:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। पश्चिम बंगालमा भारतीय जनता पार्टीको विधायक दलको नेताको चुनाव गर्न आज कोलकातामा बैठक हुनेछ। डीआरडीओ र भारतीय वायुसेनाले स्वदेशी तारा ग्लाइड हतियार को पहिलो उडानको सफलतापूर्वक परीक्षण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरलाई भारतको दृढता, एकता र सभ्यतागत शक्तिको शाश्वत प्रतीक बताउनु भएको छ। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। र आईपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार 3 बजे

0: र 15 मिनेटमा सुन्न सक्नुहुनेछ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी, विषय ऑपरेशन सिन्दूर एक त्रुटि रहित अभियान, आलेख विदेश सेवा एकाई एनएसडी आकाशवाणी। ऑपरेशन सिन्दूर को पहिलो वार्षिक उत्सवमा राष्ट्रले 22 अप्रैल 2025मा पहलगाम आतंकवादी आक्रमणमा आफ्नो क्षमता प्रमाणित गर्ने सशस्त्र बलहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका छन्। पाकिस्तान समर्थित आक्रमणकारीहरू वेस्टर्न उपत्यकामा प्रवेश गरे, मानिसहरूलाई उनीहरूको धर्मको बारेमा सोधेर त्यसपछि उनीहरूलाई मारे, 26 जनाको मृत्यु भयो। यो साम्प्रदायिक हिंसा भड्काउने स्पष्ट प्रयास थियो। यसले सीमापार आक्रमणबाट भारतलाई भित्रबाट विभाजन गर्ने दिशामा परिवर्तनलाई चिन्ह लगायो। प्रतिक्रियामा भारतीय सशस्त्र बलहरूले 7 मई 2025 बिहानी 1:44 अपरेशन सिन्दूर शुरू गरे। पाकिस्तान र पाकिस्तान कब्जा गरेको जम्मू कश्मीरमा आतंकवादी अड्डाहरूमा प्रहार गरे, जहाँबाट भारत विरूद्ध आतंकवादी आक्रमणहरूको योजना र निर्देशित गरिएको थियो। भारतीय सेना, नौसेना र वायुसेनाले यो कठिन कार्य पूरा गर्न उत्कृष्ट व्यावसायिकता, साहस र अटल दक्षता प्रदर्शन गरे। भारतीय सेनाले पाकिस्तान अधीनस्थ जम्मू कश्मीर र पाकिस्तानको पंजाब प्रान्तमा 9 शिविरहरूमा सठिक हमलाहरू गरे। यस अपरेशनमा 100 भन्दा बढी आतंकारीहरू मारिए, जसमा आईसी 814 को अपहरणकर्ताहरू मध्ये एक पनि समावेश थियो। बहावलपुर र मुरिद केमा कुख्यात आतंकवादी शिविरहरू ध्वस्त पारिए। भारतीय वायुसेनाले सफल हमलाहरूको प्रमाण प्राप्त गर्न आकाशबाट निगरानी राख्न थाले। लक्ष्यहरू मुरिद के, बहावलपुर र अन्य स्थानहरू थिए। आलोचनात्मक विश्लेषण, योजना र कार्यान्वयन मार्फत भारतले सठिक हमलाहरूद्वारा सबै 9 आतंकवादी शिविरहरूलाई ध्वस्त पार्यो र कुनै पनि हताहत हुनबाट जोगियो। सशस्त्र बलहरूले पाकिस्तानमा नष्ट गरिएका आतंकवादी शिविरहरूको विस्तृत र ग्राफिक छविहरू साझा गरे। भारतीय वायुसेनाले हाम्रो सिमानामा बलियो हवाई रक्षा पनि कायम राख्यो। 9 तारिक मई, 8 तारिक मई र 7 तारिकमा पाकिस्तानले हाम्रा नागरिक तथा सैन्य प्रतिष्ठानहरूमा मानवरहित हवाई सवारी साधन यूएभी र लुटपाट गर्ने हतियार ड्रोन प्रहार गरे। आश्चर्यजनक कुरा के छ भने, भारतले आतंकारीहरूलाई लक्षित गर्दा पाकिस्तानले भारतीय नागरिकहरूलाई लक्षित गरे। भारतले लाहौर, गुजरानवाला, सरगोधा, चकलाला, रहीमयार खान, सुक्कुर र मुरीमा पाकिस्तानी वायुरक्षा प्रणाली, राडार, कमाण्ड सेन्टर, गोलाबारूद र रसद डिपोहरू पनि नष्ट गरे। पाकिस्तानले ठूलो अनलाइन गलत सूचना अभियान शुरू गरे। यसले अपूर्ण कथाहरू र झूठा प्रचारका साथ भारतलाई लक्षित गर्ने प्रयास गरे। यस गलत सूचना अभियान मार्फत पाकिस्तानको लक्ष्य सत्यलाई विकृत गर्नु, विश्वव्यापी जनतालाई भ्रमित गर्नु र आफ्नो गलत कुरा अगाडि बढाउनु थियो। भारतले तथ्यहरूको साथ सक्रिय रूपमा प्रतिक्रिया दियो र बलियो डिजिटल सक्रियता अर्थात् यसमा सतर्कता प्रदर्शन गर्यो। भारतले गलत सूचनासँग लड्न शान्त र विधिवत दृष्टिकोण प्रदर्शन गर्यो। भारतीय अधिकारीहरूले पाकिस्तानी खाताहरूद्वारा प्रयोग गरिएका हेरफेर रणनीतिहरूको पर्दाफाश गरे, जसमध्ये धेरै अब अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूद्वारा जाँचमा छन्। अपरेशन सिन्दूर भारतको सैन्य र रणनीतिक शक्तिको एक प्रमुख प्रदर्शन थियो, जुन सैन्य र गैर सैन्य विधिहरूको संयोजन प्रयोग गरेर गरिएको थियो। यो बहुआयामिक अपरेशनले आतंकारी खतराहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पार्यो, पाकिस्तानी आक्रमणहरूलाई रोक्यो र आतंकवादप्रति भारतको शून्य सहिष्णुता नीतिलाई दृढतापूर्वक लागू गर्यो। अपरेशनले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दै रणनीतिक नियन्त्रण कायम राख्यो। राष्ट्रिय संकटको समयमा संकल्प मात्र होइन तर उत्कृष्ट नेतृत्व पनि आवश्यक थियो। प्रधानमन्त्री नरेन्द्र मोदी चुनौतीको सामना गर्न उत्रिनुभयो, जसको अपरेशन सिन्दूरमा प्रमुख भूमिका हालको इतिहासमा भारतको सबैभन्दा साहसी सैन्य प्रतिक्रियाहरूमध्ये एक हो। पूर्व निर्धारित कूटनीतिक भ्रमणमा विशेषमा यसमा विदेशमा भए तापनि श्री मोदीले द्रुत रूपमा कमाण्ड ग्रहण गरे र रणनीतिक स्वयं र बलियो कार्यलाई सन्तुलित गर्ने प्रक्रिया गरे। वहाँले तीव्र गतिमा कार्य गर्नको लागि अत्याधिक दबावमा उल्लेखनीय संयम प्रदर्शन गरे। सिन्धु जलसन्धि निलम्बन गर्नेदेखि सैन्य कारवाहीसम्मको प्रत्येक कदम राम्रोसँग योजनाबद्ध र समयमै भएको सुनिश्चित गर्दछ। सिन्धु जलसन्धि निलम्बन गर्ने प्रधानमन्त्री मोदीको निर्णय एक ऐतिहासिक कदम थियो, जसले पाकिस्तानको हितलाई मात्र हानि पुर्याएन तर भारतलाई पनि फाइदा पुर्यायो।
2: यस कार्यक्रमको प्रस्तुतिपछि पुनः स्वागत अभिवादन यस फिल्मी गीतको कार्यक्रममा। यस कार्यक्रमबाट केही मनोरञ्जन गरिरहेछौँ हामी विभिन्न फिल्मी गीतहरूबाट। त आउनुहोस् अब सुनौ कार्यक्रमको यो प्रथम गीत सितारा फिल्मबाट भूपेन्द्र अनि लता मङ्गेशकरको युगल स्वरमा।

0: हवस् त श्रोता, र यस गीतको अन्त साथ हेरेला फिल्म गीत यति भने पुरा गरिन्छ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्।

0: आसामका निवर्तमान मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो राति गुवाहाटीको खानापाडा स्थित पशु चिकित्सा महाविद्यालय खेल मैदानमा आयोजना हुने असम सरकारको शपथ ग्रहण समारोहको तयारीको समीक्षा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य धेरै विशिष्ट व्यक्तिहरू कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ। समारोहको सबै व्यवस्थाहरू सुचारू र समयमै सम्पन्न गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ। भाजपा प्रदेश अध्यक्ष दिलीप सैकियाले आधिकारिक रूपमा घोषणा गरेको छ, आसाममा सरकारको शपथ ग्रहण समारोह 12 मेमा हुने तय भएको छ। 10 मेमा व्यवस्थापिका दलको नेता चयन गर्न विधायकहरूको बैठकमा केन्द्रीय मन्त्री तथा पूर्व राष्ट्रिय अध्यक्ष जेपी नड्डा प्रभारीको रूपमा उपस्थित हुनुहुनेछ भने सह प्रभारीको रूपमा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी पनि उपस्थित हुनुहुनेछ। समीक्षा बैठकको विवरण साझा गर्दै निवर्तमान मुख्यमन्त्री कार्यालयले डाक्टर शर्माले खानापाडामा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए 3.0 सरकारको शपथ ग्रहण समारोहको व्यवस्थाको समीक्षा गरेको बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विशिष्ट व्यक्तिहरू समारोहमा उपस्थित हुनेछन्। विज्ञप्तिमा भनिएको छ, डाक्टर शर्माले यस ऐतिहासिक अवसरलाई सहज रूपमा सम्पन्न गर्न सबै व्यवस्थाहरू सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम बंगालका नयाँ मुख्यमन्त्री तथा नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण कार्यक्रममा भाग लिन कोलकाता पुग्नु भएको छ। उहाँ भोलि कोलकाताको ब्रिगेड मैदानमा सम्पन्न हुने शपथ ग्रहण समारोहमा अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। यसैबीच आसामका निवर्तमान मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा पनि भोलि पश्चिम बंगालमा हुने शपथ ग्रहण समारोहमा भाग लिन कोलकाता प्रस्थान हुने जानकारी प्राप्त भएको छ। मणिपुरमा सुरक्षा बल पुलिस कार्यवाही जारी छ। राज्यका विभिन्न भागहरूमा भइरहेका कार्यवाहीका कारण आतंककारीहरू पक्राउ परेका छन् र ठूलो मात्रामा हतियार र गोलाबारूद बरामद भएको छ। मणिपुर पुलिस मुख्यालयले आज एक आधिकारिक विज्ञप्तिमा भनेको छ, 7 मेमा सुरक्षा बलहरूले सेनापति जिल्लाको सेनापति पुलिस थाना क्षेत्र अन्तर्गत पर्ने मारेमाई हेङबुङ पहाड़ी क्षेत्रहरूमा एक कार्यवाही सञ्चालन गरेर ठूलो मात्रामा हतियार र गोलाबारूद बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा म्यागजिन सहित 2.22 बोर राइफल, म्यागजिन सहित 1.303 बोर राइफल, म्यागजिन सहित 1 MP5, म्यागजिन सहित 1 AK-47 राइफल, स्थानीय रूपमा बनाइएको 4 बोल्ट एक्सन राइफल, स्थानीय रूपमा बनाइएको 1 बन्दुक, म्यागजिन सहित 3.32 बोर पेस्तोल, म्यागजिन सहित 2.22 बोर पेस्तोल, विभिन्न क्यालिबरका 79 जीवित कारतुस र विभिन्न क्यालिबरका 13 खाली गोलाहरू समावेश छन्। यसैबीच अर्को कार्यवाहीमा सुरक्षा बलहरूले चुराचन्दपुर जिल्लाको चुराचन्दपुर पुलिस थाना अन्तर्गत हेङकापकोट क्षेत्रबाट हतियार र विस्फोटक पदार्थ बरामद गरेको जानकारी प्राप्त भएको छ। नागाउँ जिल्लाको कोलियाबार क्षेत्रमा भएको सड़क दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। जिल्लाको कोलियाबारको सिलघाट क्षेत्रमा तीव्र गतिमा गुडिरहेको गाडीले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको पुलिसले आज जनाएको छ भने अर्का एक युवकलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। मृतक युवकको पहिचान सिलघाटका सोनाराम गोगोईको रूपमा गरिएको छ। घाइते युवकको पहिचान गौतम सैकियाको रूपमा गरिएको छ। घटनाको समयमा दुर्घटना हुँदा दुवैजना सड़कको छेउमा बाँसको सिटमा बसेर कुरा गरिरहेका थिए। पुलिसले मृतक युवकको शव पोस्टमार्टमको लागि पठाएको छ। घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पुलिसले यस सम्बन्धमा एफआईआर दर्ता गरेको छ र गम्भीरतापूर्वक जाँच गरिरहेको छ। मोरिगाउँ जिल्लाको जागिरोड क्षेत्रमा एकजना व्यक्तिलाई रगततम्मे तथा गम्भीर रूपमा घाइते अवस्थामा भेटिएको घटनाले क्षेत्रमा खैला बैला मचाएको छ। पुलिसले आज बताएअनुसार जागिरोडको मैनाजान क्षेत्रमा गम्भीर रूपमा घाइते अवस्थामा एकजना व्यक्तिलाई भेटिएको जानकारी प्राप्त हुनासाथ पुलिस टिम घटनास्थलमा पुग्यो अनि उक्त व्यक्तिलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो। घाइते व्यक्तिबाट एउटा साइकल जफत गरिएको छ। घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी मामलाको जाँच गरिरहेको छ। तथापि व्यक्तिको पहिचान हुन सकेको छैन। होसमा आएपछि नै अघिल्लो कार्यवाही सम्भव हुनेछ। समाचार पूरा भयो। अब अघिल्लो समाचार लिएर 3:45 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँहरू समक्ष उपस्थित छु। म सञ्चालिका मोना र कार्यक्रमको थालनी गर्न अघि यहाँहरू समक्ष राख्न लागिरहेछु यो साङ्गीतिक कोसिली। आनन्द लिनुहोला।

पुनः स्वागत छ कार्यक्रम विश्वमा हामी सुन्दै हुनुहुन्छ यहाँहरू र आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहेको छ नेपाली संगीत जगतका एक अति प्रसिद्ध एवं प्रतिभावान गायक एवं संगीतकार शिवशंकर मानन्धर। शिवशंकर मानन्धर नेपाली संगीत जगतको प्रसिद्ध संगीतकार एवं गायक थिए। यसबाहेक उनी एक अभिनेता पनि थिए। साल 1950 लिएर 90 दशकको लगभग आधा शताब्दीसम्म नेपाली संगीतमाथि लेखिएको पुस्तकहरू, पत्रिकाहरू, व्याख्यानहरू औ चर्चाहरूमा यी महान संगीतकार एवं गायकको नाम बारम्बार लेखिएको छ। उनी नेपाली संगीत जगतका सबैभन्दा बहुमुखी संगीतकार मानिन्छ औ उनको संगीत शैलीको अनुसरण अन्य कैयन समकालीन संगीतकारहरूले गरेका थिए। उनको जन्म 22 फरवरी 1992 काठमाडौँ नेपालमा भएको थियो। प्रेम, त्रासदी, भक्ति वा भनौं भजन औ देशभक्ति गीतहरूको निम्ति संगीत रचना एवं गायन गर्दै उनले आधुनिक नेपाली संगीतको कैयन विधाहरूको नेतृत्व गरे। उनले लगभग 1200 नेपाली गीतहरूको निम्ति संगीत तयार गरे। उनी आफैले लगभग 300 भन्दा पनि धेर गीतहरू गाए। नेपाली संगीत प्रतिको उनको योगदानको निम्ति शिवशंकरलाई दर्जनौं प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त भएको छ।

नेपाली साहित्य जगतका प्रख्यात नाटककार बालकृष्ण समले 1951 शिवशंकर मानन्दरलाई सरकारी रेडियो नेपालमा नियुक्त गरेका थिए। चाँडै नै उनलाई संगीत प्रतिभाहरूको खोज औ मार्गदर्शन गर्ने तथा रेडियो प्रसारणको निम्ति स्टुडियोमा गीतहरूको रेकर्डिङ गर्ने कार्य प्राप्त भयो। आफ्नो सहयोगी प्रतिष्ठित नेपाली गायक एवं संगीतकार नातिकाजीको साथमा मिलेर उनले एक प्रमुख संस्थान पनि स्थापना गरे। 20 शताब्दीको उत्तरार्धको जम्मै नेपाली गायक संगीतकारहरूले यसै संस्थानको माध्यमबाट प्रसिद्धि प्राप्त गरे। रेडियो नेपालले मात्र नेपालको संगीत प्रतिभाहरूलाई बढावा दिएन, तर भारत विशेष गरी दार्जिलिङ भेगका प्रतिभाशाली संगीतकारहरूलाई पनि नेपालमा आफ्नो प्रतिभा उजागर गर्न प्रेरित गरे। यसमा अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा आदि आदि प्रसिद्ध गायकहरू सामेल छन्। रेडियो नेपालमा काम गर्दै शिवशंकरले कैयन प्रमुख नेपाली गायकहरूको निम्ति संगीत तयार गरेका थिए, जसमा तारा देवी, मीरा राणा, निर्मला श्रेष्ठ, ज्ञानु राणा, अरुणा लामा, कुन्ती मोक्तान, गंगा मल्ल, पुष्प नेपाली, नारायण गोपाल, प्रेमध्वज प्रधान, योगेश वैद्य, उदित नारायण, ध्रुवा केसी, माणिक रत्न, दीप श्रेष्ठ, भक्तराज, बच्चु कैलाश, रुबी जोशी, लोचन भट्टराई जस्ता प्रसिद्ध प्रसिद्ध व्यक्तित्वहरू एवं गायकहरू सामेल छन्। उनले राममन त्रिषित, किरण खरेल, भावुक यादव खरेल, लक्ष्मण लोहानी औ एमबीबी शाह जस्ता प्रमुख गीतकारहरूको निम्ति संगीत तयार गरेका थिए। 50 वर्षसम्म प्रदर्शन गर्दै उनले नेपाली संगीतको स्वर्ण युग भनिने समयमा लोकप्रियता प्राप्त गरे। लोकप्रिय धुनहरू रच्नु अतिरिक्त उनले नेपाली संगीतमा कैयन नयाँ प्रयोगहरू पनि गरे। उनले देखाए कि कुनै साधारण वाद्यन्त्रहरूको साथ गाएको लोकगीतलाई आधुनिक अर्केस्ट्रा वाद्यन्त्रहरूको समूहमा कसरी समृद्ध गर्न सकिन्छ। पप शैलीको गीतहरूको प्रचलनमा पनि उनी अग्रणी थिए, जसलाई नेपाली संगीतमा सुरु गर्न शंकरज्यूको ठूलो भूमिका रहेको छ। उनले आजको पूर्ण विकसित नेपाली पप गीतहरूको उदयलाई गति प्रदान गरेको थियो। यद्यपि उनले बदलाव एवं नवचारमा अग्रणी भूमिका निभाए, तरै पनि सधैँ नेपाली शैलीको अनौठो सारलाई संरक्षित गर्न प्रतिबद्ध रहे, ताकि नेपाली संगीत विदेशी गीत औ संगीतहरू मुनि दबिएर नजाओस्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ नेपाली संगीत जगतका एक अति महान एवं प्रसिद्ध गायक एवं संगीतकार शिवशंकर मानन्दर बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली सङ्गीत जगतका एक अति प्रसिद्ध एवं प्रतिभावान सङ्गीतकार एवं गायक शिवशङ्कर मानन्धर बारे। नेपाली सङ्गीत जगतका यी महान गायक एवं सङ्गीतकारको जन्म 22 फरवरी 1932 नेपालको काठमाडौँको न्यू रोडको पाको क्षेत्रमा नेवार समुदायमा भएको थियो। उनको माताको नाम राममाया औ पिताको नाम मानबहादुर थियो। मानबहादुर मनान्धर स्थानीय समुदायमा स्वयंसेवी सङ्गीत शिक्षक थिए औ युवाहरूलाई शास्त्रीय नेवारी गीत सिकाउने गर्थे। शिवशङ्करको सङ्गीत सम्बन्धी आकांक्षा सम्भवतः उनको पिताको सामुदायिक गतिविधिहरूले नै प्रेरित भएको थियो। दुर्भाग्यवश उनको पिताको निधन उनी सानै छँदा भएको थियो। शङ्करज्यूले माध्यमिक शिक्षा पूरा गरे तर गायक एवं सङ्गीतकारको रूपमा स्थापित हुन अघि उनले कुनै औपचारिक सङ्गीत शिक्षा भने प्राप्त गरेका थिएनन्। पछि 1974 उनले काठमाडौँको कलानिधि सङ्गीत महाविद्यालयबाट भारतीय शास्त्रीय सङ्गीतमा स्नातकको उपाधि प्राप्त गरे। उनले 1991 रेडियो नेपालमा कार्य गर्न सुरु गरी अघिल्लो 42 वर्षसम्म त्यहाँ सेवा गरे। यही समय नै उनको रचनात्मक जीवनको सबैभन्दा सक्रिय समय थियो। 40 वर्षहरूसम्म उनले कैयन हिट गीतहरू लेखे औ गाए। साल 1987 1991 उनी रत्न रेकर्डिङ कर्पोरेसनको कार्यकारी निदेशक पनि रहे र साल 1996 रेडियो नेपालबाट सेवानिवृत्त भए। उनको सेवानिवृत्ति पछिका समय नेपाली सङ्गीतमा व्यवसायीकरणको आगमनको साथ मेल खाँदथ्यो। सङ्गीत जगतमा आफ्नो समकालीन साथीहरू सरह उनी सेवानिवृत्तिपछि लगभग मौन रहे। सङ्गीत क्षेत्रमा उनको प्रसिद्धि एवं योगदानको निम्ति उनलाई कैयन राष्ट्रिय पुरस्कारहरू एवं मान्यताहरू प्राप्त भएको छ। यसरी नेपाली सङ्गीत जगतमा कैयन वर्ष आफ्नो जीवनको महत्वपूर्ण क्षणहरू खर्च गरी नेपाली सङ्गीत जगतलाई समृद्ध बनाउने यस्ता गायक एवं सङ्गीतकारलाई हामी सत्सत् नमन गर्दछौँ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं नेपाली सङ्गीत जगतका एक बहुप्रतिभाशाली एवं प्रसिद्ध गायक एवं सङ्गीतकार शिवशङ्कर मानन्धर बारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। कार्यक्रमलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना, र आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहनेछ हाम्रो देश भारतको एक अति पवित्र सहर वाराणसी। वाराणसी, जसलाई काशी औ बनारस पनि भनिन्छ, हाम्रो देश भारतको उत्तर प्रदेश राज्यको भोजपुर पूर्वाञ्चल क्षेत्रमा गंगा नदीको तटमा एक प्राचीन नगर हो। श्रोता, हिन्दू धर्ममा यो एक अति महत्वपूर्ण तीर्थस्थल हो औ बौद्ध एवं जैन धर्मावलम्बीहरूको निम्ति पनि एक अति महत्वपूर्ण तीर्थस्थल हो। वाराणसी संसारकै प्राचीन सहरहरू मध्ये एक हो। काशी नरेश वाराणसी सहरको मुख्य सांस्कृतिक संरक्षण एवं जम्मै धार्मिक क्रियाकलापहरूको अभिन्न अङ्ग हो। यहाँको संस्कृतिको गंगा नदी एवं यसको धार्मिक महत्वसित अटुट सम्बन्ध रहेको छ। हिन्दुस्तानी शास्त्रीय संगीतको बनारस घराना वाराणसीमै जन्मेको एवं विकसित भएको हो। श्रोता, हाम्रो देशका कैयन दार्शनिक, कवि, लेखक, संगीतज्ञ आदि आदि वाराणसीबाट नै रहिआएको छ, जसमा कवीर वल्लभाचार्य, रविदास, स्वामी रामानन्द, शिवानन्द गोस्वामी, मुन्सी प्रेमचन्द, जयशंकर प्रसाद

आचार्य रामचंद्र शुक्ला, पंडित रविशंकर, गिरिजा देवी, पंडित हरिप्रसाद चौरासिया एवं उस्ताद बिस्मिल्ला खान आदि आदि प्रमुख छन्। गोस्वामी तुलसीदास ज्यूले हिन्दू धर्मको परम पूज्य ग्रन्थ रामचरितमानस यही नै लेखेका थिए औ भगवान गौतम बुद्धले आफ्नो प्रथम प्रवचन पनि यसै स्थानको नजिक सारनाथमा दिएका थिए। उत्तर प्रदेशको वाराणसी सहरको चित्रण भारतीय कला औ संस्कृतिको प्रतीक हो, त्यसैले यो सहर आज पनि सबैभन्दा पूजनीय सहरहरूमध्ये एक हो। आज यो सहर भारतको सबैभन्दा सांस्कृतिक रूपले समृद्ध औ महत्त्वपूर्ण सहरहरूमध्ये एक बनेर विकसित भइसकेको छ, जो एक महत्त्वपूर्ण हिन्दू तीर्थस्थलको रूपमा लामो समयदेखि प्रसिद्ध रहिआएको छ। भारतभरिबाट यो एक अति महत्त्वपूर्ण शिक्षा, संस्कृति एवं कलाको केन्द्र पनि हो, जहाँ सम्पूर्ण भारतबाट छात्र आई ठूलो संख्यामा प्रभावशाली विश्वविद्यालयहरूमा पारम्परिक शिक्षा प्राप्त गर्ने गर्छन्। वाराणसीमा प्रतिदिन हजारौं हिन्दू धर्मावलम्बीहरू आध्यात्मिक शान्ति एवं शुद्धिको खोजीमा यहाँ पुग्ने गर्छन्। यहाँ मानिसहरू केवल पूजा अर्चना गर्न होइन तर नदीमा अर्पण गर्न पनि आउँछन्, जसलाई हिन्दू धर्मावलम्बीहरू स्वर्गको द्वार पनि मान्ने गर्छन्। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ ज्ञानको नगरी वाराणसी बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

सम्पूर्ण स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ भारतको एक अति प्रसिद्ध एवं पवित्र नगर वाराणसीबारे। यो सहर एक महत्वपूर्ण हिन्दू तीर्थस्थल हो औ भगवान शिवसित सम्बन्धित एक पवित्र स्थान हो। यो स्थानले दक्षिण पूर्वी एसियामा हिन्दू धर्मको प्रचारमा महत्वपूर्ण भूमिका खेलेको छ र आज पनि हिन्दू धर्मावलम्बीहरूको निम्ति यो एक महत्वपूर्ण पूजा स्थल हो। मानिसहरूमा यो विश्वास रहेको छ कि गंगा नदीमा विशेष समयमा स्नान गर्नाले उनीहरूको आत्मा शुद्ध हुने गर्दछ र पापमुक्त हुने गर्दछ औ मृत्युपछि उनीहरूलाई स्वर्गको मार्ग प्रशस्त हुनेछ। वाराणसीको सबैभन्दा पवित्र मन्दिरहरूमा काशी विश्वनाथ मन्दिर औ दुर्गा मन्दिर सामेल छन्। काशी विश्वनाथ मन्दिर विश्वका सबैभन्दा पुरानो एवं निरन्तर चलिआइरहेको मन्दिर हो जो आज पनि प्रतिवर्ष हजारौं तीर्थयात्रीहरूलाई दर्शन दिँदै आइरहेको छ। दुर्गा मन्दिर पनि यहाँ अवस्थित एक प्रमुख तीर्थस्थल हो जो आफ्नो आकाश छुने सात शिखरहरूको निम्ति अति नै प्रसिद्ध छ। काशी विश्वनाथ मन्दिरमा भगवान शिवको विशाल प्रतिमा भक्तहरूमाझ प्रसिद्ध रहेको छ। मध्यकालीन भारतमा वाराणसी शिक्षाको एक महत्वपूर्ण केन्द्र थियो जहाँ कैयन प्रमुख हिन्दू विद्वानहरूको जन्म भएको थियो। आज यो सहरमा भारतको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू रहेको छ जसमा बनारस हिन्दू विश्वविद्यालय एक हो। पौराणिक कथाहरू अनुसार काशी नगरको स्थापना भगवान शिवले नै लगभग 5000 वर्ष पूर्व गरेका थिए। त्यसै कारण आज यो एक महत्वपूर्ण तीर्थस्थल हो। स्कन्द पुराण, रामायण, महाभारत एवं प्राचीनतम वेद ऋग्वेद सहित अन्य कैयन हिन्दू ग्रन्थहरूमा यो सहरको उल्लेख पाइन्छ। यो नगर मलमल औ रेशमी कपडा, इत्र, हाथी दाँत औ शिल्पकलाको निम्ति व्यापारिक एवं औद्योगिक केन्द्र रहिआएको छ। प्राचीन चिनी यात्री ह्वेनसाङले यो नगरलाई धार्मिक, शैक्षिक एवं कलात्मक गतिविधिहरूको केन्द्र बताएका छन् औ यसको विस्तार गंगा नदीको किनारमा 5 किलोमिटरसम्म लेखेका छन्। आधुनिक काशी राज्यको स्थापना काशी नरेश मनसाराम सिंहले सन् 1725 ईस्वीमा गरेका थिए भन्ने मान्यता रहिआएको छ। वाराणसी एक यस्तो सहर हो जो लामो समयदेखि हिन्दू धर्मका एक महत्वपूर्ण केन्द्र रहिआएको छ। विश्वकै सबैभन्दा पुरानो निरन्तर चलिरहेको सहर मध्ये एक हो।

हजुरहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं हाम्रो देशको सबैभन्दा पवित्र धार्मिक नगर वाराणसी बारे। यसरी यहाँहरूसँग यस नगर बारे चर्चा गर्दा गर्दै र कार्यक्रममा रमाइलो गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट विदा माग्न चाहन्छु। कार्यक्रमको अर्को चरणमा अर्को विषयवस्तु लिएर अवश्य पनि उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75औं वार्षिक उत्सवको अवसरमा सोमबार गुजरातको भ्रमणमा जानुहुनेछ। स्वास्थ्य मन्त्री जेपी नड्डाले प्राथमिक स्वास्थ्य टोलीहरूको लागि एकीकृत प्रशिक्षण कार्यक्रम शुरू गर्नुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजार भएपछि भारत अब विमान भाडामा लिने र वित्तपोषणको लागि

0: एक अग्रणी विश्वव्यापी गन्तव्य बन्दै गएको बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बिहारमा लिची फसलमा किराबाट हुने क्षति रोक्नको लागि तुरन्त र सक्रिय कदम चालेको बताउनु भएको छ र मौसम विभागले 10 देखि 13 मईसम्म देशको उत्तर पश्चिमी भागका विभिन्न स्थानमा बिजुली मेघगर्जन र तेज हावा चल्ने पूर्वानुमान प्रकट गरेको छ। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदी पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वार्षिक उत्सवको अवसरमा सोमबार गुजरातको भ्रमणमा जानुहुनेछ। देशका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले 11 मई 1951 पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटन गर्नुभएको थियो। प्रधानमन्त्रीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा यो जानकारी साझा गर्नुभयो। उहाँले केही महिनाभित्र सोमनाथ मन्दिरसँग सम्बन्धित दुई महत्वपूर्ण कार्यक्रमहरूमा भाग लिन पाउँदा आफूलाई भाग्यशाली ठानेको बताउनुभयो। यस वर्षको शुरूमा प्रधानमन्त्रीले मन्दिरमा भएको पहिलो आक्रमणको 1000 वार्षिक उत्सवको अवसरमा सोमनाथ स्वाभिमान पर्वमा भाग लिनुभएको थियो। प्रधानमन्त्रीले सोमनाथलाई भारतको सभ्यता शक्ति र प्रतीकको रूपमा वर्णन गर्नुभएको छ। उहाँले भन्नुभयो, सोमनाथ मन्दिरले बारम्बार आक्रमण र कठिनाईहरूको बावजुद पनि विश्वास र संस्कृति कसरी बाँच्न सक्दछ यो प्रमाणित गरेको छ। प्रधानमन्त्री मोदीले स्वतन्त्रतापछि मन्दिरको पुननिर्माणमा भारतका लोह पुरूष सरदार वल्लभ भाइ पटेलको भूमिकाको सम्झना गर्नुभयो। श्री मोदीले भन्नुभयो, सरदार पटेलले सोमनाथ मन्दिरको पुननिर्माण राष्ट्रिय कर्तव्य हो भन्ने विश्वास गर्थे। प्रधानमन्त्रीले सोमनाथ गाथालाई सरकारको विकासमी विरासत भी दृष्टिकोणसँग जोड्नुभयो, जसको उद्देश्य सम्पदाको संरक्षण गर्दै विकास गर्नु हो। उहाँले मन्दिरको इतिहाससँग सम्बन्धित वीरता र बलिदानको सम्मान गर्न आगामी 1000 दिनसम्म विशेष पूजा गरिने बताउनु भएको छ। स्वास्थ्य मन्त्री जेपी नड्डाले प्राथमिक स्वास्थ्य टोलीहरूको लागि एकीकृत प्रशिक्षण कार्यक्रम शुरू गर्नुभयो। यो कार्यक्रमले समाजको अन्तिम व्यक्तिलाई समग्र र जनता केन्द्रित स्वास्थ्य सेवा वितरण सुनिश्चित गर्न अग्रपंक्तिमा रहेका स्वास्थ्य सेवा कर्मीहरूलाई बलियो बनाउने लक्ष्य राखेको छ। हालैका वर्षहरूमा व्यापक प्राथमिक स्वास्थ्य सेवाले उल्लेखनीय जोड पाएको छ, जसले सबैका लागि समानता र स्वास्थ्य सेवामा पहुँचप्रति देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न, उच्चस्तरीय अस्पताल एकाइहरूमा बोझ कम गर्न र स्वास्थ्य प्रणालीमा जनताको विश्वास बलियो बनाउन पूर्ण रूपमा प्रशिक्षित र आत्मविश्वासी प्राथमिक स्वास्थ्य सेवा कर्मीहरू आवश्यक रहेको बताएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजारको रूपमा अघि आएपछि भारत अब विमान भाडामा लिने र वित्तपोषणको लागि एक अग्रणी विश्वव्यापी गन्तव्य बन्दै गएको बताउनुभयो। गुजरातको गान्धीनगरस्थित गिफ्ट सिटीमा आयोजित भारत विमान भाडामा लिने र वित्तपोषण शिखर सम्मेलनको दोस्रो चरणमा मुख्य भाषण दिनुहुँदै श्री नायडूले भारत तेस्रो घरेलु उड्डयन बजारको रूपमा देखा परेको उल्लेख गर्नुभयो, जहाँ 2026 घरेलु यात्री ट्राफिक 19.10 करोड पुग्ने अपेक्षा गरिएको छ। उहाँले हालको 1100 व्यावसायिक विमानहरूको फ्लिट 2035 तीन गुणा बढ्ने अनुमान गरेको छ। उहाँले विकसित भारतको सपना साकार पार्न आवश्यक दीर्घकालीन वित्तीय पूर्वाधार सम्पत्तिको रूपमा विमान हेर्ने सरकारवालाहरूलाई आग्रह गर्नुभयो। श्री नायडूले क्षेत्रीय सम्पर्कलाई सुदृढ पार्न लक्षद्वीपमा समुद्री विमान सञ्चालन चाँडै सुरु हुने घोषणा गर्नुभयो।
1: India has emerged not merely as one of the world's fastest growing economies, but also as a nation that the world looks to for inspiration, for partnership, and more importantly, for leadership. India's aviation sector is not merely growing, it is transforming at a pace that is catching the attention of the entire world. Passenger traffic in financial year 26 alone has touched 191 million on combined domestic and international routes. If you talk about India's commercial fleet, it is set to reach 1100 aircrafts by 2027 and it will triple by 2035 in the next 10 years to up to 2250.
0: केन्द्रीय शिक्षा मन्त्रालयले एक भारत श्रेष्ठ भारत पहल अन्तर्गत छैटौं युवा संगम आयोजना गर्दैछ। यसको उद्देश्य विभिन्न राज्य र केन्द्रशासित प्रदेशका युवाहरूमाझ सांस्कृतिक एकीकरणलाई प्रवर्धन गर्नु र जनताबीचको सम्पर्कलाई सुदृढ पार्नु हो। यस कार्यक्रम अन्तर्गत देशका विभिन्न भागका युवा सहभागीहरूले जीवन विकास संस्कृति सम्पदा शिक्षा पर्यटन नव प्रवर्तन र उत्कृष्ट

0: विन्यासहरूका विभिन्न पक्षहरूको अनुभव लिन साझेदार राज्यहरू र केन्द्रशासित प्रदेशहरूको भ्रमण गरिरहेका छन्। एक भारत श्रेष्ठ भारत कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्य र केन्द्रशासित प्रदेशका जनताहरूबीच संवाद र पारस्परिक समझदारी बढाउनका लागि परिकल्पना गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बिहारमा लिची फसलमा किराबाट हुने क्षति रोक्नका लागि तुरन्त र सक्रिय कदम चालिएको बताउनु भएको छ। श्री चौहानले यसका लागि विशेष विशेषज्ञ कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ। यो कार्यदलले प्रभावित क्षेत्रहरूको भ्रमण गर्नेछ र न्यूनीकरण उपायहरूको लागि सिफारिसहरू सहितको प्रतिवेदन पेश गर्नेछ। लखनऊको केन्द्रीय उप उष्ण कटिबन्धीय बागवानी संस्थानमा आयोजित किसान छलफल कार्यक्रममा चौहानसँग यो मुद्दा उठाएको थियो। यसमा वैज्ञानिकहरू, अधिकारीहरू र विभिन्न संस्थाका विज्ञहरू सम्मिलित विशेषज्ञ कार्यदल गठन गरिएको छ। मुजफ्फरपुरमा रहेको लिची सम्बन्धी राष्ट्रिय अनुसन्धान केन्द्रका निर्देशकलाई प्यानलको अध्यक्षको रूपमा नियुक्त गरिएको छ। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावका लागि सूचकाङ्क कार्ड अनि सांख्यिकी रिपोर्ट ECI नेट एपमा जारी गरेको छ। सूचकाङ्क कार्डहरूले उम्मेद्वार, मतदाता, खसालेको मत, गणना गरेको मत, दलगत र उम्मेद्वारगत मतहरू सहित विभिन्न तथ्याङ्कहरू प्रदान गर्दछ। आयोगले हालै सम्पन्न 803 विधानसभा चुनावका लागि सूचकाङ्क कार्ड र तथ्याङ्कीय प्रतिवेदनहरू प्रकाशित गरेको र निर्वाचन परिणाम घोषणा भएको 72 घण्टाको रेकर्ड समयभित्र उपलब्ध गराएको बताएको छ। आकाशवाणीले राष्ट्रपतिको आफ्नो विशिष्ट सेवाको 90 वर्षको उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट सुरु गरिएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन गरिएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीले ट्रफी प्राप्त गरेका थिए। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराएका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 वर्षको उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। एक रिपोर्ट।
1: इस साल 90 वर्ष पूरे करने के उपलक्ष्य में विभिन्न कार्यक्रम आकाशवाणी में आयोजित किए जा रहे हैं। हमारे पूरे देश में जितने भी स्टेशन्स हैं, जो देश में फिटनेस की एक मूवमेंट माननीय प्रधानमंत्री जी के आह्वान पर आरंभ हुई, उसका संदेश भी लोगों तक ले जाने के लिए ये उस कड़ी में एक कदम था कि आकाशवाणी से जैसे आपका लगाव पिछले 9 दशकों से बना हुआ है, आने वाले समय में भी वैसे ही बना रहेगा।
0: मौसम विभागले 10-13 मईसम्म देशको उत्तर पश्चिमी भागका विभिन्न स्थानमा बिजुली, मेघगर्जन र तेज हावा चल्ने पूर्वानुमान प्रकट गरेको छ। केरला, माहे, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने सम्भावना छ। उत्तर पश्चिम भारतको अधिकतम तापक्रम आइतबारसम्म 3-4 डिग्री सेल्सियसले बढ्न सक्छ। यसैबीच कोंकण र गोवामा आज तातो र आर्द्र मौसम हुने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वार्षिक उत्सवको अवसरमा सोमबार गुजरातको भ्रमणमा जानुहुनेछ। स्वास्थ्य मन्त्री जेपी नड्डाले प्राथमिक स्वास्थ्य टोलीहरूको लागि एकीकृत प्रशिक्षण कार्यक्रम सुरु गर्नुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजार भएपछि भारत अब विमान भाडामा लिने र वित्त पोषणको लागि एक अग्रणी विश्वव्यापी गन्तव्य बन्दै गएको बताएको छ। मौसम विभागले 10-13 मईसम्म देशको उत्तर पश्चिमी भागका विभिन्न स्थानमा बिजुली, मेघगर्जन र तेज हावा चल्ने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारको साथ हामी 5:05 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो समूह आवाजमा देशभक्ति गीत। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ अतीत माधुरी अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। प्रथममा कुमार सुब्बाको स्वरमा सुनाइरहेछौँ यो आधुनिक गीत।

हे फूल चोडेर लाने हो यहाँ माली रोएको देख्यौ कि, यस गीत गाउँदै हुनुहुन्छ कुमार सुब्बाले अनि संगीतकार कर्मयुञ्जन तथा मन बहादुर मुखियाका शब्द रचनामा।

श्रोताले सुन्दै हुनुहुन्छ अतीत माधुदेवा, कुमार सुब्बा अनि हिरा रासरी शर्मा केही गीतहरू। यसै क्रममा अब सुनाउँदैछौँ मन्जुलका शब्द रचनामा, कर्मयञ्जनका संगीतमा गुन्जने आवाज कुमार सुब्बाको हो।

श्रोताले सुन्नुभयो मनबहादुर मुखियाको शब्द रचनामा कुमार सुब्बाको स्वरमा यो आधुनिक गीत। अघिल्लो गीत सुनाइरहेछौ हिरा रसाइलीको स्वरमा।

श्रोताले यति जेल सुन्दै हुनुहुन्थ्यो कुमार सुब्बा अनि हिरा र शैलीको स्वरमा केही आधुनिक गीतहरू अतीत माधुरी कार्यक्रम अन्तर्गत हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

शिक्षा ज्योति कार्यक्रमको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरू साथसाथै हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा यो सञ्चालक अशोक शर्माको हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन प्रस्तुत गर्न लागिरहेका छौँ आजको शिक्षा ज्योति कार्यक्रम। आदरणीय श्रोताहरू, आजको सन्दर्भमा भन्नुपर्दाखेरि शिक्षा धेरै नै महत्त्वपूर्ण माध्यम हो, किनकि हाम्रा विद्यार्थी भाइ बहिनीहरूले आफ्नो भविष्यलाई उज्जवल बनाउनु हो भने शिक्षा लिन नितान्त आवश्यक छ, किनकि शिक्षामा लगनशीलता हुनु पर्यो, अध्ययन हुनु पर्यो अनि अभ्यास हुनु पर्यो। जो विद्यार्थीमा लगनशीलता छ अवश्य नै ऊ मेधावी विद्यार्थी अवश्य नै बन्नेछ, र जो विद्यार्थीमा आलस्य छ ऊ भविष्यमा गएर पस्ताउनु पर्छ। र आजको यस प्रतिस्पर्धाको युगमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले शिक्षा जस्तो महत्त्वपूर्ण विषयलाई मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ र आत्मसात गरेर अघि बढ्नुपर्छ, र बिचैमा आएर त्यसलाई लत्याउन गए ती विद्यार्थी भविष्यमा गएर न घरको न घाटको भएर जान्छ। समयको महत्त्वलाई बुझ्नुपर्छ, परिश्रमी बन्नुपर्छ, लगनशीलताको साथ अध्ययन गर्नुपर्छ, रोजेको लक्ष्य अवश्य नै पाउनेछ भन्ने शुभ सन्देश दिँदै आउनुहोस् कार्यक्रमको थालनीमा हजुरहरूलाई सुनाउन लागिरहेका छौँ यो गीत।

0: आदरणीय श्रोताहरू, हामी हाम्रो घुमन्ते माइक्रोफोन लिएर निस्केका छौँ खरसाङ बजारमा। र खरसाङ बजारमा निस्किँदाखेरि हामी सिधै आइपुग्यौँ खरसाङ महकुमा अस्पतालमा। र आज 8 तारिक हो, र 8 तारिक भन्न साथै विश्वभरि नै अन्तर्राष्ट्रिय रेडक्रस डे अथवा अन्तर्राष्ट्रिय रेडक्रस दिवसको पालन भइरहेको छ। भनौँ भारतवर्षको हरेक प्रान्तमा पनि यो दिवस पालन भइरहेको छ। तर यो दिवसले विशेषत जनमानसलाई जागरूकता गर्नको हेतु, स्वास्थ्यप्रति जागरूकता गर्नको निम्ति यो रेडक्रस दिवस पालन भएको हो। विशेषत कति अनभिज्ञ मानिसहरूले पनि आफ्नो स्वास्थ्यलाई ख्याल राखोस् अनि यस्ता शुभ कार्यमा कति व्यक्तिहरू अघि आओस् भन्ने हेतुले नै यो रेडक्रस डे पालन हुँदै आइरहेको र यस वर्ष पनि यो रेडक्रस डे पालन भइरहेको छ। र हामी सिधै आयौँ खरसाङ महकुमा अस्पतालमा, र खरसाङ महकुमा अस्पतालमा आएर हामीले खरसाङ महकुमाका रेडक्रस सोसाइटीका सचिव अर्थात् भनौँ सेक्रेटरी विजय सिंह सिन्चुरी दाजुसँग भेट भयो। र उहाँसित हामीलाई एउटा कौतूहलता जाग्यो कि यो रेडक्रस डे कहिलेदेखिको मनाउन थालेको हो, यसका जनक को हो, अनि रेडक्रस डे मनाउनुको मुख्य उद्देश्य के रहेछ, अनि रेडक्रस सोसाइटी कहिले जन्म भएको र रेडक्रस सोसाइटी मार्फत जनमानसलाई कस्ता खालके किसिमका सुविधा अथवा भनौँ कस्ता किसिमका जागरूकता कार्यहरू गर्दोरहेछ यो रेडक्रस सोसाइटीले भन्ने कुरोहरू हाम्रो मनमा जागेर उहाँको अघि हामी आइपुगेका छौँ। र दाजुलाई स्वागत छ।
1: नमस्कार।
0: र हजुरलाई शुभकामना पनि दिन चाहन्छौँ आज रेडक्रस डेको उपलक्ष्यमा।
1: र तपाईँलाई पनि है, सम्पूर्ण श्रोताहरूलाई पनि आजको यो जुन चाहिँ वर्ल्ड रेडक्रस डेको सबैलाई शुभकामना टक्राउन चाहन्छु।
0: विशेष त हामीलाई एउटा कौतूहल त जागिरहेको छ विजय दाजु, कि तपाईँ एक सचिव हुनुहुन्छ, सेक्रेटरी हुनुहुन्छ महकुमा शाखाको रेडक्रस सोसाइटीको, होइन? र एउटा कौतूहलता के जाग्यो भन्दाखेरि यो रेडक्रसको जनक को होला?
1: अच्छा, आज यो विशेष गरी चाहिँ 8 तारिक मे महिनामा कि वर्ल्ड रेडक्रस डे सारा विश्वभरि नै मनाइँदैछ, होइन? र विशेष यो चाहिँ हाम्रो जिन हेनरी डुनान्ट भन्ने एउटा स्विस यङ है बिजनेसम्यान हुनुहुन्थ्यो, होइन? उहाँको यो जन्मतिथि है बर्थ एनिभर्सरी चाहिँ सेलिब्रेसन गरे अब्जर्भेसन गरेको, त्यही कारणले गर्दा उहाँकै नाममा नै आज यो विश्वभरि नै आज आजको तारिक जुन चाहिँ है 8 मेमा चाहिँ यो अब्जर्भ गरिँदैछ एज अ वर्ल्ड रेडक्रस डे भनेर।
0: हजुर। र यसै सन्दर्भमा नि रेडक्रसको स्थापना कुन सालदेखिको भएको हो है, यस बारे पनि अलिकति खुल्ला गरिदिनुहोस् न।
1: अच्छा, मैले अघि भनिहालेँ होइन, फादर अफ रेडक्रस भनेर भन्दाखेरि चाहिँ यो हेनरी डुनानको नाम चाहिँ अब सर्वप्रथम आउँछ अघि। र यो कसरी भयो भन्ने कुरो तपाईँले अघि यहाँनिर जिज्ञासा गर्नुभयो र हामीले पहिलादेखिकै पढिरहेको थियौँ है, 1859 है यो इटलीको यो के अरे सोल्फेनियो भन्ने एउटा जग्गामा चाहिँ त्यो अलिक वार हुँदाखेरि त्यसको लागि सोल्डर्सहरू निकै नै एउटा ब्याटल भएकोले गर्दा चाहिँ सोल्डर्सहरू निकै नै घाइते भयो। अब अभियसली अब झगडा वार भएपछि त्यसको लागि त्यहाँ हुन्छै हुन्छ है। र अब त्यो भइसक्यो पछिदेखिको लागि चाहिँ त्यसलाई पनि एउटा के हो भनेर भन्दाखेरि चाहिँ केयर चाहियो नि त, होइन? उसलाई पनि अब देखभाल गर्ने चाहियो, उसलाई पनि मलमपट्टी गर्ने चाहियो है। र यो जो अहिले हामीले आजको दिनमा यो मनाउँदैछौँ जुन चाहिँ हेनरी डुनानको र जुन चाहिँ यो बर्थ एनिभर्सरी मनाउँदैछौँ, उहाँ नै एउटा प्रथम व्यक्ति हो जसले चाहिँ एउटा वुन्डेड ब्याटलको जुन चाहिँ सोल्डर्सहरूलाई चाहिँ सहयोग पुर्याउनु भयो, बुझ्नुभयो त? र त्यो कारणले गर्दाखेरि चाहिँ एउटा लबी तयार गरिकन चाहिँ उसलाई यो एक्सनमा आयो भनौँ न, त्यहाँको लोकल कम्युनिटीलाई पनि हेल्प मागिकन चाहिँ जति पनि यो ब्याटल फिल्डमा चाहिँ सोल्डर्सहरू घाइते भएको छ उनीहरूलाई चाहिँ केयर गर्नुको लागि, केयर गिभको लागि एज अ त्यो एउटा फर्स्ट इनिसिएटिभ चाहिँ उहाँले त्यो लिनुभएको छ।
0: विशेष त तपाईँले भनिहाल्नु भयो है, रेडक्रस डे आज पालन भइरहेको छ, तर कहिलेदेखिको स्थापना भएको, कहिलेदेखिको मनाउँदै आएको भन्ने कुरो पनि खुल्ला गरिदिनु भयो है। र विशेष त यो रेडक्रसको एउटा नियम प्रणाली पनि त होला है, त्यस विषयमा नि अलिकति प्रकाश पारिदिनुहोस् न।
1: अच्छा, यो सर्वप्रथम चाहिँ उहाँले त्यो जुन चाहिँ सिनेरियो जब उहाँले त्यो फेस गर्नुभयो, फेस गरेपछिदेखिको लागि चाहिँ उहाँले एउटा किताब लेख्नु भएछ मेमोरी अफ सोल्फेनियो भन्ने, बुझ्नुभयो त? अन्त त्यस त्यो किताबको मुताबिक नै एउटा इन्टरनेसनल एउटा कन्भेन्सन भएछ जेनिभामा। त्यो जेनिभामा कन्भेन्सन भएपछिदेखिको लागि चाहिँ थुप्रै मान्छेले सजेस्टहरू गर्यो अघि, र अब एउटा कुनै न कुनै एउटा सोसाइटी जस्तो एउटा तयार गर्नुपर्ने भन्ने एउटा मुभमेन्ट जस्तै नै त्यहाँनिर भयो। र त्यस पश्चातै 1864 चाहिँ यो रेडक्रसको चाहिँ स्थापना गरियो, बुझ्नुभयो त. अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अब रेड क्रसको स्थापना गरियो पछाडिदेखिलाई चाहिँ हामी देख्छौँ रेड क्रस भन्ने बित्तिकै रेड क्रस चाहिँ छ नि त अब होइन, अन्त सबैले नै यसलाई रेड क्रसै भनेर भनिन्छ. तर यो रेड क्रस त वास्तविकमा हो भनेदेखिको लागि चाहिँ यो चाहिँ स्विसको नेसनल फ्ल्यागमै यो रेड क्रस छ, बुझ्नुभयो त. अन्त त्यही कारणले गर्दाखेरि चाहिँ त्यसलाई नै एज अ इम्ब्लेम यो एउटा अब्जर्भ गरिकन रेड क्रसको सिम्बल चाहिँ यो हुनुपर्छ भनेर चाहिँ मैले तय गर्यो भनौँ न अब
0: हगि.
1: त्यस पछाडिदेखिको लागि चाहिँ र अब जब प्रथम वर्ल्ड वार भयो होइन, वर्ल्ड वार भएपछि लागि यो चाहिँ 1914 र त्यति बेला चाहिँ अब इन्डियामा चाहिँ त्यस्तो किसिमको एउटा रिलिफ दिने जुन चाहिँ किसिमको एउटा सर्भिस होइन रिलिफ दिने जो चाहिँ अब घाइते भएकोहरूलाई जो सोल्जर्सहरूलाई ब्याटलमा घाइते भएकोहरूलाई कुनै रिलिफ दिने एउटा सोसाइटी त्यो पर्याप्त मात्रामा बनिएको थिएन बुझ्नुभयो त. अन्त त्यसमा चाहिँ एउटै चाहिँ के रहेछ भन्दा एउटा ब्रान्च थियो रहेछ, त्यो चाहिँ सेन्ट जोन एम्बुलेन्स एसोसिएसन भन्ने बुझ्नुभयो त. र त्यसमा नै अब यिनीहरू जोइन्ट कमिटी भएर ब्रिटिस रेड क्रसहरूसँग चाहिँ मिलेर चाहिँ गरिरहेको रहेछ कामहरू, माने कसरी रिलिफ दिनुपर्ने त्यो कामहरू चाहिँ गरिरहेछ. र पछि गएर चाहिँ के भयो भनेर भन्दा फेरि लागि चाहिँ अब यो रिलिफ दिने त्यसलाई चाहिँ कन्टिन्युटी राख्नु पर्यो नि त होइन त. र कन्टिन्युटी राख्दाखेरिदेखिको लागि चाहिँ सेन्ट जोन एम्बुलेन्स एसोसिएसनसँग चाहिँ यो एज वेल एज यहाँको लोकल सिभिलियनहरू पनि मिलिकन चाहिँ यो जति पनि वारमा जति पनि घाइतेहरू भएको छ यो गरेर चाहिँ माने अब हेल्प कसरी हुन्छ उनीहरूलाई रिलिफ दिने व्यवस्थाहरू चाहिँ कन्टिन्युटी गर्दै गरेको. र मैले अघि भने कि त्यति बेला चाहिँ अब इन्डियामा चाहिँ त्यस्तो माने स्ट्रङ अर्गनाइजेसन नभएकोले गर्दाखेरि चाहिँ सेन्ट जोन एम्बुलेन्स एसोसिएसनलाई नै एज अ त्यहाँको लोकल पिपलहरूसँग मिलिकन चाहिँ त्यस्तो कार्यक्रमहरू गरिरहेको नै त्यो रहेछ. र अब अहिले त हामी भन्दैछौँ कि त्यो इन्डियन रेड क्रस सोसाइटी भन्दैछौँ नि त होइन त. र यो इन्डियन रेड क्रस सोसाइटीलाई चाहिँ एउटा अब बिल चाहिँ एउटा कन्स्टिट्युसनमा चाहिँ यसलाई प्लेस गरिकन चाहिँ इन्डिपेन्डेन्ट अफ द ब्रिटिस रेड क्रस अब वाज इन्ट्रोड्युस इन द इन्डियन लेजिस्लेटिभ अब यहाँ पनि हुनुपर्छ भनेर 3 मार्च 1920 चाहिँ यो चाहिँ यहाँ पनि एउटा के गर्यो भनेदेखि एउटा काउन्सिलले चाहिँ तयार पार्यो है. र त्यही कारणले गर्दा यो बिल पनि त्यसपछि डिस्कसन गरिसकेपछिदेखिको लागि चाहिँ यो कमिटीले चाहिँ एउटा बिल पास गर्यो. त्यो बिल चाहिँ कहिले पास गर्यो भने चाहिँ 17 मार्च 1920 र एउटा एक्ट पनि तयार गर्यो त्यो चाहिँ के अरे 15 अफ 1920 विथ एसिस्ट अफ दि गभर्नर जेनरल. र त्यसलाई चाहिँ अब कस्तो किसिमले इम्प्लिमेन्ट गर्नुपर्ने भनेर चाहिँ 20 मार्च 1920 चाहिँ यो इम्प्लिमेन्ट गरियो.
0: र विशेष त हजुरले भन्नुभयो है 20 मार्च 1920 रेड क्रस सोसाइटीको जन्म भएको हो.
1: अब यो चाहिँ इन्डियन कन्स्टिट्युन्सीमा चाहिँ यो माने अब कन्स्टिट्युटमा चाहिँ इम्प्लिमेन्ट गर्यो इन कोलाबोरेसन विथ द ब्रिटिस गर्दाखेरिदेखिको लागि चाहिँ अब त्यति बेला चाहिँ मैले अघि भने क्या सेन्ट जोन एम्बुलेन्स एसोसिएसनसँग अब अहिले चाहिँ हामी भन्दैछौँ कि इन्डियन रेड क्रस सोसाइटी र अब यसको जुन चाहिँ छ अब जति पनि स्टेट्सहरू छ त्यो स्टेट्सहरूमा डिस्ट्रिक्ट वाइज सब डिभिजनल वाइज चाहिँ यो अब रेड क्रस सोसाइटी चाहिँ स्टिल अहिले पनि छ. अब यसलाई चाहिँ यो कस्तो किसिमले तयार गरेको छ भनेर भन्दाखेरि चाहिँ सेमी गभर्मेन्ट खालके यसमा अब भोलिन्टियर्स पनि हुन्छ स्टाफहरू पनि हुन्छ. अब जस्तै इक्जाम्पलको रूपमा भन्नु हो भनेदेखिको लागि डिस्ट्रिक्टको तौरमा भन्दा फेरिदेखिको लागि चाहिँ तपाईँको प्रत्येक डिस्ट्रिक्टको डिस्ट्रिक्ट म्याजिस्ट्रेटै यसको चेयरम्यान हुन्छ. अब सब डिभिजन लेभलमा हेर्नु पर्दा फेरिदेखिको लागि चाहिँ सब डिभिजनल म्याजिस्ट्रेटै यसको चेयरम्यान हुन्छ.
0: धेरै राम्रो कुरो गरिदिनु भयो है. रेड क्रसदेखिको हामी आएर रेड क्रस सोसाइटीको स्थापना कसरी भयो त्यो पनि उहाँले बताइदिनु भयो विशेष त. अनि यो रेड क्रस सोसाइटीमा कतिवटा नियम प्रणाली पनि भन्नु पनि अघि हजुरले एक्टहरू पनि छ है त्यो एक्ट सम्बन्धी पनि अलिकति प्रकाश पारिदिनुहोस्.
1: अब यो मैले भने 15 1920 जुन चाहिँ एक्ट भयो त्यसलाई नै त्यही रेजिस्ट्रेसन एक्टलाई नै अहिले पनि हामी त्यही लिएर चलिरहेछौँ. आज हामी कतिवटा अब हाम्रो सोसाइटीहरूको कतिवटा काम गर्दा फेरि लागि हामी त्यही सोसाइटीलाई नै हामी नेरेट गर्छौँ अब. र त्यही कारणले विशेष गरेर चाहिँ ह्युमेनिटीमा चाहिँ अब यसको प्रिन्सिपलहरू छ ह्युमेनिटी ग्राउन्डमा काम गर्नुपर्ने हगि. र अब कतिवटा अब एसिस्टहरू हुन्छ होइन र एसिस्ट कस्तो किसिमले गर्नुपर्ने भन्दा चाहिँ सर्वप्रथम त अब त्यस्तै नेचुरल डिजास्टर्सहरू हुन्छ होइन कोही बेला अब ब्याटल फिल्डहरूतिर र यस्तो किसिमको उयो हुँदाखेरिदेखिको लागि चाहिँ अब नेसनलाई पनि त्यस्तो किसिमको असुविधाहरू भयो भनेदेखिको लागि ह्युमन सफरिङ्स भनौँ न अब होइन. र त्यति बेला चाहिँ अब यो सोसाइटी चाहिँ कुनै डिस्क्रिमिनेसन नगरिकन जातपात दण्ड भेद केही नछुटाइकन चाहिँ एकदम न्युट्रलिटी जोनमा चाहिँ यो ग्रेट क्रस सोसाइटीले काम गरिरहेको नै हुन्छ. र त्यही कारणले गर्दा कुनै धर्म जातहरूसँग केही यसको माने

0: नै छैन अब. अन्त अब यसमा चाहिँ के छ भन्दाखेरिलाई यो चाहिँ इन्डिपेन्डेन्ट बडी पनि हो र यो जुन चाहिँ अब नेसनल सोसाइटी छ अब होइन यसको जुन चाहिँ ह्युमेनिटेरी सर्भिसहरू दिन्छ मैले अघि भने यसको जुन चाहिँ सब्जेक्ट टु दि लज अफ रेस्पेक्टिभ कन्ट्रिज र आफ्नो आफ्नो देशको आफ्नो आफ्नो कन्ट्रिजहरूसँग चाहिँ उनीहरूले सोसाइटीसँग एक्ट तयार पारेको हुन्छ. अन्त यसमा अब कसरी काम गर्ने भनेर भन्दाखेरि दिन लागि चाहिँ यसमा जो पनि काम गर्न सक्छ यसमा निस्वार्थ भए भोलेन्टियरी नै यसमा सर्भिस गर्न सक्छ त्यसमा कुनै किसिमको असुविधा छैन. अब भोलेन्टियरी सर्भिस चाहिँ कस्तो हो भनेर भन्दाखेरि दिन लागि चाहिँ यो चाहिँ अब कुनै किसिमको अब प्रफिट नराखिकन कुनै माने अब यो एउटा कुनै पनि एउटा संस्था संगठनमा चाहिँ के हुन्छ भनेर
1: भन्दाखेरि
0: निस्वार्थ भावनाले र यो भोलेन्टियरी सर्भिस दिन्छ र यहाँ जति पनि सर्भिस गरिन्छ कि जसले पनि सर्भिस गर्छ एकदमै फ्रिली फ्री अफ कस्टै गरिन्छ. र अब अर्को चाहिँ एउटा के हुन्छ भनेर भन्दाखेरि लागि चाहिँ हाम्रो यो जुन चाहिँ सेभेन फन्डामेन्टल राइट्सहरू छ जुन चाहिँ मैले भने इन्डिपेन्डेन्ट भोलेन्टियर सर्भिसहरू युनिटी भयो युनिभर्सिटी होइन र यो सबैलाई मध्यनजर राखिकन चाहिँ हामी के गर्छौँ भनेर काम गर्छौँ. अब युनिटी भन्दाखेरिदेखिलाई कस्तो किसिमको युनिटी भन्दाखेरिदेखि लागि हामी सबै ह्युमेनिटेरी जो ह्युमनको अब छ होइन हामी उनीहरू सबै एकत्रित भएर चाहिँ अब फ्रिली हामी विदाउट गेन या प्रफिटमा चाहिँ हामी के गर्छौँ हामी काम गर्ने गर्दैछौँ.
1: ज्यू र यो रेड क्रस सोसाइटीमा मेम्बर अथवा सदस्यता लिनुको निम्ति के त्यो नियमहरू होला त?
0: अब हाम्रो के छ भनेर भन्दाखेरि सदस्यता लिनु लागि सकिन्छ त्यसमा केही असुविधा छैन. जस्तै अब चिफ प्याट्रोनहरू पनि यहाँनिर नियुक्त गरेको छ कि लाइफ मेम्बर छ चेयरम्यान छ भाइस चेयरम्यानहरू छ कि अब जस्तै अब कसैलाई चिफ प्याट्रोन गर्नु पर्यो या भनेदेखिको लागि चिफ प्याट्रोन हुनको निम्ति चाहिँ 25,000 रुपिस लाग्छ रेड क्रस सोसाइटीमा. त्यो चाहिँ प्रेसिडेन्ट अफ इन्डियाले नै उसलाई सिग्नेचर गरिकन सर्टिफाई गरेको हुनुहुन्छ. मैले अघि तपाईँलाई भने यसको जुन चाहिँ डेकोरियम छ त्यो डेकोरियम चाहिँ गभर्निङ बडी नै बसेको हुन्छ
1: हगि.
0: त्यही कारणले गर्दा फेरि यो चाहिँ टोटल्ली मेडिकल उ त्यसमा काम गर्ने भएकोले गर्दा फेरि लागि चाहिँ म्याक्सिमम रेड क्रस सोसाइटीहरू चाहिँ हस्पिटलहरूसँग एसोसिएटेड भइरहेको नै हुन्छ बुझ्नुभयो. अन्त यसलाई मेम्बरसिप चाहिँ के छ भनेर भन्दा फेरि लागि चाहिँ एनुअल मेम्बरसिप पनि हामीसँग छ. एनुअली मेम्बरसिपहरू पनि हामीसँग छ र लाइफ मेम्बर चाहिँ 1,000 रुपियाँ दिइकन चाहिँ लाइफ मेम्बरसिप लिनु सकिन्छ. कोही पनि मेम्बर हुन सक्छ त्यसमा चाहिँ. अब जस्तै हामीले नानीहरूलाई पनि हामी लिन्छौँ नानीहरू भन्दा फेरि स्टुडेन्ट्स नानीहरू कलेजेन्स लेभलको नानीहरूलाई पनि हामी के अरे रेड रिबन भनेर भनिन्छ उनीहरूलाई पनि हामी मेम्बर बनाउन सक्छौँ.
1: आदरणीय श्रोताहरू अहिले हामी बात गरिरहेका छौँ खरसाङ महकुमा रेड क्रस सोसाइटीका सचिव अर्थात् भनौँ सेक्रेटरी विजय सिंह सिन्चुरी दाजुसँग र उहाँसित अझै बात त गर्ने नै छौँ अझै जान्ने प्रयास गर्ने नै छौँ र हजुरहरूलाई पनि उहाँले बताउनुहुनेछ यो रेड क्रस सोसाइटीको बारेमा र रेड क्रस सोसाइटीको कार्यभार के कस्तो रहेछ भन्ने कुरोहरू उहाँले राख्ने नै छन्. त आउनुहोस् न त हामी पनि केही क्षण सङ्गीतमय सागरमा डुबौँ केही क्षण रमाउँ रुजौँ भिजौँ अनि मनोरञ्जन बटुलौँ सुनौँ यो गीत.

0: अवश्य बटुल्नु होला भन्ने आशा राख्दै फेरि तपाईँहरूलाई स्वागत गर्छौँ। हामी यो आजको पुनित दिनमा भनौँ रेड क्रस डेको उपलक्ष्यमा आज हामी माझमा हुनुहुन्छ खरसाङ महकुमा शाखाका रेड क्रस सोसाइटीका सचिव अर्थात् भनौँ सेक्रेटरी विजय सिंह सिन्चुरी दाजुसँग छौँ र उहाँसित अझै थप कुरा हामी उहाँसँग जान्नेछौँ। र विशेष त विजय दाजु, जुन चाहिँ रेड क्रस सोसाइटीले कस्ता किसिमका शुभ कार्यहरू गर्दै आइरहेको छ आज पर्यन्त र अहिलेघरि अब जुन चाहिँ आज त अब झन् रेड क्रस डे हो है र आजको दिनमा हजुरलाई यही प्रश्न राखिरहेछौँ कि यो खरसाङ महकुमाका रेड क्रस सोसाइटी शाखाले कस्ता खालके किसिमका कार्यहरू गरिरहेका छन् त?
1: अब हामीले कार्यक्रम भनेर भन्दा फेरिदेखिको लागि धेरै कार्यहरू गरिरहेछौँ। मैले अघि नै भनिहालेँ सोसियल एक्टिभिटिजहरू अघि आउटरिच क्याम्पहरू हामी गर्छौँ र अहिले हामीसँग कुनै एउटा प्रोजेक्ट नभएकोले गर्दा फेरिदेखिको लागि हामी त्यस्तो किसिमले नै हामी एउटा चलाउँदैछौँ र अहिले एट प्रेजेन्ट हामीले के गर्दैछौँ भनेर भन्दाखेरि चाहिँ आउटरिच क्याम्प गर्दैछौँ र आउटरिच क्याम्पहरूमा हामीसँग के अरे खरसाङ सब डिभिजनल हस्पिटलसँग एसोसिएटेड भएकोले गर्दा फेरि त्यहाँबाट हामीले स्पेसल डक्टरहरू भयो, फिजिसियन्स भयो, ENT सर्जन भयो, आई सर्जनहरू भयो कि उहाँहरूलाई हामी लिइकन हामी आउटरिच दुर्गम क्षेत्रमा गइकन हामी त्यहाँनिर क्याम्प राख्छौँ। त्यहाँको लोकल सोसाइटीहरू एनजिओजहरू छ उहाँहरूसँग टाइअप भइकन अब अहिले प्रेजेन्ट हामी के अरे साई समिति छ कि साई समितिसँग हामी कोलाबोरेसन गरिकन हामीले धेरै कामहरू गरिरहेको छौँ। त्यसमा अब मेडिकल क्याम्पमा हामीले चेक गरिसके पछाडिदेखिको लागि हामी फ्री मेडिसिन डिस्ट्रिब्युट गर्छौँ कि यस्तो किसिमको कार्यक्रमहरू हामीले यहाँनिर गर्दैछौँ। जस्तै हेल्थ क्याम्पहरू र रुरल क्षेत्रहरूतिर मैले अघि भनिहालेँ तपाईँले खरसाङ सब डिभिजनभित्रमा हामी धेरै नै रुरल त्यो माने मेडिकल क्याम्पहरू हामीले गरिरहेका नै छौँ।
0: हजुर हजुर र हजुरहरूले ब्लड होइन सर, ब्लड पनि धेरै नै एउटा बहुमूल्य दान हो होइन, जसरी हामी नेत्रदान महादान भन्छौँ ब्लड पनि त्यस्तै हो होइन, रक्तदान पनि एउटा महादान नै मानिन्छ। हजुरहरूले पनि रक्तदान गरेको हामीले सुन्नमा आइरहेको छ, हजुरहरूले कस्तो प्रकारले अनि कहाँ कहाँ रक्तदान को शिविरहरू राखिसक्नु भएको छ त?
1: हामीले ब्लड डोनेसन क्याम्प भन्दाखेरि भारतीय रेड क्रस सोसाइटीले खरसाङ ब्रान्चमा चाहिँ हामीले के गरेको छौँ भनेर भन्दाखेरि चाहिँ एउटा कमिटी तयार गरेको छौँ, एउटा कन्भेनर या एउटा कोअर्डिनेटर पनि राखेको छौँ। त्यो कोअर्डिनेटर चाहिँ हामी टिममा जान्छौँ, जस्तै म्युनिसिपालिटीमा कतिवटा प्रेसिडेन्ट सेक्रेटरीहरू संस्था समाजहरू छ, अर्गनाइजेसनहरू छ होइन, र बाहिर बाहिर आउटरिचमा पनि गइकन हामी पहिला चाहिँ उहाँ गएर उहाँको प्रेसिडेन्ट सेक्रेटरीहरूलाई भेट्छौँ, भेटेर उहाँहरूलाई कन्भिन्स गराउँछौँ, मोटिभेट गराउँछौँ। त्यसपछिदेखिको लागि चाहिँ हामीले एउटा डेट तय गर्छौँ, चाहे त्यो समाजको संस्थाको फाउन्डेसन डेहरू होस्, कुनै इभेन्टहरू होस्, त्यस्तो एउटा डेट पारिकन चाहिँ तपाईँले ब्लड डोनेसन अर्गनाइज गर्नुहोस् भनेर भन्दैछौँ। र अहिलेभरि हामीले साई समितिसँग मिलेर विगत 6-7 महिनादेखिको एकदमै राम्रोसँगले हामीले ब्लड डोनेसन क्याम्पहरू पनि गरिरहेको नै छौँ र यसमा हामी एटलिस्ट हामी आउटरिच गयो भनेदेखि लागि हामी 30-35 खरसाङ सब डिभिजनल हस्पिटलमा पनि हामी त्यो ब्लड दिन्छौँ। कोही बेला हामी के अरे नर्थ बेङ्गल मेडिकल कलेजमा दिन्छौँ अघि, कोही बेला डिस्ट्रिक्ट हस्पिटलमा दिन्छौँ, कोही बेला दार्जिलिङको इडन डिस्ट्रिक्ट हस्पिटलमा पनि। यस्तो किसिमले जो चाहिँ एरिया अनुसार जो चाहिँ मान्छेहरूलाई सजिलो पर्छ माने त्यस्तो किसिमले डिस्ट्रिब्युसन गरिकन चाहिँ हामी ब्लड डोनेसन क्याम्पहरू पनि सोसाइटी रेड क्रस सोसाइटी साथै के अरे हाम्रो त्यहाँको लोकल जो संस्थाहरू छ उहाँहरूसँग मिलेर गरिरहेका छौँ।
0: हजुर, कति यस्ता रोगीहरू हुन्छन् है कि उहाँहरूलाई अब रगतको एउटा खाँचो पर्न जान्छ है, त्यस्तो अवस्थामा के रेड क्रस सोसाइटीको सदस्यहरूलाई सम्पर्क गर्दाखेरि के उहाँहरूले त्यो रक्त पाउन सकिन्छ त?
1: हामीले प्रत्येक जग्गामा गइकन चाहिँ हामीले यो जुन चाहिँ ब्लड डोनेसनको हामीले एउटा लिस्टै तयार गरेको छौँ अघि। कोही बेला नेगेटिभ ब्लडहरूको पनि आवश्यकता पर्छ अघि, नेगेटिभ ब्लडहरूको आवश्यकता पर्दाखेरि लागि हामीले रेजिस्टर मेन्टेन गरेका हुन्छौँ र ब्लड ब्याङ्कसँग पनि उनीहरूले रेजिस्टर मेन्टेन गरेको हुन्छ र हामी जति सक्दो हामी कोसिस गर्छौँ कि कसै पनि रोगीलाई चाहिँ ब्लडको कमीले चाहिँ कसैले ज्यान गुमाउन नपरोस् भन्ने एउटा टार्गेट जुन चाहिँ छ त्यसलाई चाहिँ हामीले फुलफिल गर्नेछौँ र त्यही कारणले गर्दा हामी एटलिस्ट महिना दुईटा ब्लड डोनेसन क्याम्प चाहिँ हामीले गर्ने चेष्टा गरिएको छौँ र गर्दै पनि छौँ अहिले। र त्यस कारणले गर्दा यदि श्रोताहरू जति पनि सुनेर बसिरहनु भएको छ, यदि तपाईँले संस्था सङ्गठनहरू चलाउनुहुन्छ भनेदेखिको लागि तपाईँले यो ब्लड डोनेसन क्याम्पहरू अर्गनाइज गर्न चाहनुहुन्छ भने सोझै रेड क्रस सोसाइटीसँग सम्पर्क गर्दा फेरिदेखिको लागि एकदमै सजिलो भएर जानेछ।
0: यो त भयो रक्तदान शिविरको बारेमा हजुरले बताउनु भयो, अनि विशेष त हजुरहरूले यो जनचेतनामूलक कार्यक्रमहरू एउटा भनौँ न जागरूकता कार्यक्रमहरू जनमानसको निम्ति कस्ता कस्ता किसिमका गर्दै आइरहनु भएको छ त यो रेड क्रस सोसाइटी मार्फत?
1: हामीले जुन चाहिँ एउटा अब कम्युनिटी हेल्थ अवेरनेस क्याम्पेन भनिन्छ हगि, इन्डियन रेड क्रस सोसाइटीले धेरै यस्तो एउटा अवेरनेस कार्यक्रमहरू पनि गरिरहेकै छौँ हामीले जग्गा जग्गामा गएर। जस्तै विगत दिनमा हामीले स्कुल स्कुलमा गएकी नै यो भेक्टरबोन डिजिजहरू छ हगि, डेङ्गुको प्रकोपहरू हुने, मलेरियाहरू हुने, यो कस्तो किसिमले पानीहरू जमिँदा फेर्दिन लागि कसरी यसलाई माने हटाउनु पर्ने, कस्तो किसिमले, जस्तै अब हामीले चिप्सको प्याकेटहरू मान्छेले खान्छन् अघि खाएर खुल्लै राख्छन्, तर त्यो खुल्ला नराख्ने के, अब त्यसलाई काटिकन चाहिँ फ्याँकिदिने, यस्तो जनचेतना कार्यक्रमहरू, जस्तै एचआइभी एड्सहरू भयो होइन, डायबिटिकहरू भयो, मलेरियाहरू भयो, यस्तो एउटा जनचेतना कार्यक्रमहरू पनि हामीले स्कुल लेभल, कलेज लेभल र कम्युनिटी लेभलमा पनि हामीले गरिरहेका नै छौँ।
0: हजुर हजुर, र विशेष त तपाईँले धेरै राम्रो प्रकाश पारिदिइरहनु भएको छ कि रेड क्रस डे, रेड क्रस सोसाइटी, सँगसँगै अब अहिले जागरुकता कार्यक्रम हजुरहरूले निस्वार्थ भावनाले रेड क्रस सोसाइटी मार्फत जनचेतनामूलक कार्यक्रम जनमानसको निम्ति गर्दै आइरहनु भएको छ र है आगामी दिनमा हजुरहरूको के कस्तो कार्यक्रमहरू तपाईँहरूले राख्नुभएको छ त?
1: हामीले विशेष गरी अब जुन चाहिँ डब्लुएचओको जुन चाहिँ एउटा डेटहरू हुन्छ है, तपाईँको जस्तै वर्ल्ड एड्स डे भयो, वर्ल्ड टिबी डेहरू भयो होइन, वर्ल्ड डायबिटिक डे, वर्ल्ड क्यान्सर डेहरू भयो, यस्तोलाई फोकस गरिकन चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामी यो जनचेतना कार्यक्रमहरू गर्छौँ हगि। र आज जुन चाहिँ 8 मे जुन चाहिँ वर्ल्ड रेड क्रस डे छ हगि, आज हामीले यहाँनिर निम्ताएको छौँ हाम्रो जति पनि सदस्यहरू छन् हगि, जसले भारतीय रेड क्रस सोसाइटीमा सहयोग पुऱ्याएर पनि उहाँहरू बित्नुभयो होइन, उहाँहरूको निम्ति पनि हामीले यहाँनिर एउटा प्रार्थना सभा राखेको छौँ, उहाँको घर परिवारको सदस्यहरूलाई बोलाएर एउटा सम्बर्धना दिने पनि आजको हाम्रो कार्यक्रम यहाँनिर सम्पन्न गऱ्यौँ हगि। र त्यसको साथसाथै हाम्रो इन्डियन रेड क्रस सोसाइटीमा विगत कति वर्षदेखिको यहाँनिर कार्यभार गरेर आइराख्नु भएको छ हाम्रा सिनियर्सहरू एभव 60हरूलाई, उहाँहरूलाई पनि हामीले सम्बर्धना गर्ने कार्यक्रमहरू आज नै यो जुन चाहिँ वर्ल्ड रेड क्रस डेको दिनै हामीले एउटा माने सौभाग्य प्राप्त गर्न सक्यौँ र यस्तो किसिमले हामीले मनाइरहेको छौँ। र भविष्यमा जस्तै स्कुल लेभलहरूमा, कलेज लेभलहरूमा पनि धेरै नै ट्रेन गर्ने, फर्स्ट एडको ट्रेनिङहरू गर्नु हामीलाई यति नै आवश्यकता छ हगि, र हामीले भारतीय रेड क्रस सोसाइटीको पक्षबाट नै हामी यसलाई नै आज फोकस गरिकन चाहिँ हामी फर्स्ट एडको ट्रेनिङहरू पनि गराउने एउटा हामीले छ हामीसँग प्लान्ट हगि,
0: र
1: परिकल्पना सोचिरहेछौँ। त्यो चाहिँ स्टुडेन्ट नानीहरूलाई लिएर हुन्छ कि बाइकर्स एसोसिएसनहरूले पनि छ यहाँनिर, बाइकहरू चलाउँछन् मान्छेहरूले, लडिरहेको छ, एक्सिडेन्ट भइरहेको छ, त्यस्तो कस्तो किसिमले चाहिँ त्यसलाई चाहिँ अब हामीले हेल्प गर्न सक्छौँ भनेर भन्दा चाहिँ यो फर्स्ट एडको ट्रेनिङ एकदमै जरुरी भएर गइरहेछ र हामी चाँडै नै यसको एउटा मिलाउँदैछौँ र 10 डेज, 3 डेज, 1 डे क्रास कोर्सहरू छ, त्यही कारणले गर्दा हामीसँग स्किल मेम्बर्सहरू छ र त्यस कारणले गर्दा आउने जुन चाहिँ भविष्यमा पनि भारतीय रेड क्रस सोसाइटीको तर्फबाट साथै म सचिवको तर्फबाट पनि म यो कार्यक्रम चाहिँ अवश्य गर्नेछु भन्ने हामीले सोचेको छौँ।
0: हजुर हजुर, धेरै राम्रो प्रकाश पारिदिनु भयो आज दाजुले र आफ्नो व्यस्त समयलाई पन्छाएर आज हामीसित यसरी बात गरिदिनु भएकोमा, र आगामी दिनमा पनि यस्तै निस्वार्थ भावनाले सेवा दिँदै जानुहोस्, जनमानसलाई जागरुकता गराउँदै जानुहोस्, हामी यही मङ्गल कामना साँच्छौँ हजुरसँग है, अनि आशावादी पनि छौँ। र फेरि अन्तमा रेड क्रस डेको अग्रिम शुभकामना हजुरलाई भन्दै हजुरसँग हामी लिन्छौँ बिदा।
1: हस्, धेरै धेरै धन्यवाद।
0: अन्तमा हामी यही भन्छौँ प्यारा विद्यार्थी भाइ,
2: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणी
3: नमस्कार, आकाशवाणी समाचार के साथ मैं जया भारती। भाजपा के वरिष्ठ नेता और विधायक शुभेंदु अधिकारी पश्चिम बंगाल के नए मुख्यमंत्री होंगे। कोलकाता में पार्टी के वरिष्ठ नेता और गृह मंत्री अमित शाह के नेतृत्व में हुई बैठक में उन्हें विधायक दल का नेता चुना गया। श्री शाह ने इसकी घोषणा की।
4: लगभग 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले हैं। उसके बाद दूसरे नाम के लिए भी सबको समय दिया गया, पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया है। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में मैं श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूँ।
3: इसके बाद राज्यपाल से मिलकर सरकार बनाने का दावा पेश किया जाएगा। कल सुबह 11 बजे रविंद्र जयंती के दिन ब्रिगेड परेड ग्राउंड में राज्य की पहली भाजपा सरकार शपथ लेगी। शपथ ग्रहण समारोह में प्रधानमंत्री नरेंद्र मोदी, श्री अमित शाह, पार्टी अध्यक्ष नितिन नवीन और एनडीए शासित सभी राज्यों

0: परीक्षामा 2.01% घटेको छ। परीक्षामा उत्तीर्ण हुने बालिकाहरूको प्रतिशत पुरुष विद्यार्थीहरूको तुलनामा बढिरह्यो। अल्पसंख्यक मामिला मन्त्रालयका सहसचिव राम शाहले प्रधानमन्त्री जनविकास कार्यक्रम अन्तर्गत केन्द्रीय सरकारी संस्थाहरूको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। मन्त्रालयले समीक्षामा बाँकी रहेका कामहरू पूरा गर्ने, भौतिक एकाइहरू अध्ययत गर्ने, उपयोग प्रमाणपत्रहरू पेश गर्ने र वित्तीय मेलमिलाप समावेश भएको बताएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बिहारमा लिची बारीमा किराको क्षति रोक्नका लागि तुरन्त र सक्रिय कदम चालिएको बताएका छन्। श्री चौहानले विशेषज्ञ कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। साँझ 6 बजे नयाँ खबरहरूको साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि श्रोताहरूलाई स्वागत जनाउँदछु। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय बेलुकीको 5:07 भयो। अब श्रोताहरूलाई सुनाउनेछौँ फिल्म कृष्णबाट यो गीत। अभिजितको स्वरमा सङ्गीत हो, अन्नु मल्लिकको शब्द, आनन्द राज आनन्दको।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा रिले गरेर सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको प्रसारण पोडकास्ट श्रृङ्खलाको 29 अङ्क।

श्रोताहरूले अहिले सुन्नुभयो पोडकास्ट श्रृङ्खलाको 29 अङ्क। आकाशवाणी दिल्ली केन्द्रको यो प्रसारणलाई यस केन्द्रबाट रिले गरेर सुनाएका थियौँ। एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब श्रोताहरूलाई सुनाउने छौँ हिन्दी फिल्मी गीत। यो गीत श्रोताहरूको निम्ति हामीले लिएका छौँ फिल्म लगानबाट उदित नारायण अनि अल्का याग्निकको स्वरमा, सङ्गीत हो एआर रहमानको, शब्द जावेद अख्तरको।

0: You were listening to Evening Melodies on 103.5 Akashwani Kurshang, and now it's time for the news in Nepali.
1: Namaskar, yo Akashwani ho samachar sneha thami bata sunhos. भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री बन्नुहुनेछ। श्री अधिकारी राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्दै हुनुहुन्छ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भएको भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई भाजपा विधायक दलको नेता चयन गरिएको छ। श्री शाहले बैठकमा केवल श्री अधिकारीको नाम मात्र प्रस्ताव गरिएको जानकारी दिनुभयो। त्यसपछि केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अधिकारीको चयन औपचारिक घोषणा गर्नुभयो। नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोह भोलि कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजना गरिनेछ। सोमनाथ मन्दिरको पुनर्निर्माणको 75 वार्षिकोत्सवलाई लक्षित गर्दै सोमनाथ स्वाभिमान पर्व मनाइने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 मेमा सोमनाथमा आयोजित सोमनाथ स्वाभिमान पर्वमा भाग लिनुहुनेछ। राज्य मन्त्रीमण्डल मन्त्री जितुभाइ बाघानीले बताउनुभयो, सोमनाथ स्वाभिमान पर्व अन्तर्गत भारतको समृद्ध सांस्कृतिक तथा सम्पदा परम्परालाई झल्काउने विभिन्न कार्यक्रमहरू सोमनाथमा आयोजना गरिनेछन्। उहाँका अनुसार 11 मेमा प्रधानमन्त्रीले त्रिवेणी हेलिप्याडदेखि वीर हमीरजी गोहिलको प्रतिमासम्म करिब 1 किलोमिटर लामो मेगा रोड शोको नेतृत्व गर्नुहुनेछ। आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले सोमनाथ मन्दिरमा कुम्भ अभिषेक, ध्वज पूजा तथा महापूजा सम्पन्न गर्नुहुनेछ। सूर्य किरण टिमद्वारा आकर्षक हवाई प्रदर्शन तथा हेलिकप्टर मार्फत मन्दिरमाथि पुष्पवृष्टि यस कार्यक्रमका प्रमुख आकर्षण हुनेछन्। आध्यात्मिक समारोहपछि प्रधानमन्त्रीले सद्भावना मैदानमा आयोजित ठूलो जनसभालाई सम्बोधन गर्नुहुनेछ। 75 वर्ष अगाडि 11 मेमा पुनर्निर्मित यो मन्दिर भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादद्वारा उद्घाटन गरिएको थियो। संचार राज्यमन्त्री डाक्टर चन्द्रशेखर पेमासानीले दूरसञ्चार विभागमा सहायक सचिवको रूपमा कार्यरत 2024 ब्याचका आईएएस अधिकारीहरूसँग भेट गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा डाक्टर पेमासानीले लोकसेवा एक असाधारण अवसर भएको उल्लेख गर्नुभएको छ। उहाँले अधिकारीहरूलाई नियमित कर्तव्यमा ध्यान दिन तथा आफ्नो विशेष रुचि भएको क्षेत्र छनौट गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले भविष्य र जीवनका लागि स्पष्ट प्राथमिकताहरू निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ। सरकारले देशभरि घरेलु एलपीजीको सुचारू आपूर्ति जारी रहेको र कुनै पनि वितरकमा आपूर्ति अभावको रिपोर्ट नरहेको जनाएको छ। नयाँ दिल्लीमा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सचिव सुजाता शर्माले भन्नुभयो, सरकारको प्रयास घरेलु उपभोक्ताहरूले ग्यास अभावको सामना गर्नु नपरोस् र मूल्य स्थिर रहोस् भन्नु हो। उहाँले सरकारले प्रवासी श्रमिकहरूको लागि 5 किलोग्राम सिलिन्डरको आपूर्ति पनि बढाएको बताउनुभयो। उहाँले देशभर वाणिज्यिक आपूर्ति करिब 70%सम्म पुनः स्थापित भएको जानकारी दिनुभयो। सुश्री सुजाता शर्माले थप बताउनुभयो, मार्चदेखि हालसम्म 6 लाखभन्दा बढी पीएनजी कनेक्सन सक्रिय गरिएको छ। उहाँले देशमा कहीँ पनि पेट्रोल वा डिजेलको अभाव नरहेको र जनतालाई डराएर खरिद नगर्न आग्रह गर्नुभयो। पतन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका निर्देशक ओपेश कुमार शर्माले सरकार सबै भारतीय नाविकहरूको कल्याण र निर्बाध समुद्री सञ्चालनको लागि सबै सरोकारवालासँग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो। उहाँले खाडी क्षेत्रमा भारतीय नाविकहरू सुरक्षित रहेको र पछिल्लो 24 घण्टामा कुनै पनि भारतीय ध्वजवाला जहाजसँग सम्बन्धित घटना दर्ता नभएको जानकारी दिनुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सरकारले खाडी देशहरूसँग सम्पर्क प्रयास जारी राखेको बताउनुभयो। उहाँले विदेश सचिव विक्रम मिश्रीले हिजो संयुक्त अरब अमिरत्सको औपचारिक भ्रमण गर्नुभएको जानकारी दिनुभयो। साथै यसअघि विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि संयुक्त अरब अमिरत्सको भ्रमण गरिसक्नु भएको छ। अल्पसंख्यक कार्य मन्त्रालयका संयुक्त सचिव राम सिंहले प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत केन्द्रीय सरकारी संगठनहरूको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। मन्त्रालयको अनुसार समीक्षा बैठकमा अधुरो कार्यहरू पूरा गर्नु, भौतिक इकाइहरूको उद्यतन गर्नु, उपयोगिता प्रमाणपत्र पेश गर्नु तथा वित्तीय समायोजन जस्ता विषयहरू समेटिएका थियो। समीक्षा बैठकमा आयोजनाको जमिनी स्तरमा कार्यान्वयनका क्रममा केन्द्रीय सरकारी संगठनहरूको समस्या तथा मन्त्रालय समक्ष प्रस्तुत प्रस्तावहरूमाथि छलफल गरिएको थियो। अहिलेलाई समाचार पूरा भयो। अब 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ हिन्दी फिल्मको गीत। श्रोताहरूको निम्ति यो गीत लिएर आएका छौँ फिल्म कृष्ण कटेजबाट, श्रेया घोषालको स्वरमा। सङ्गीत हो अनु मल्लिकको, शब्द निलेश मिश्रको।

श्रोताहरूले अहिले सुन्नुभयो हिन्दी फिल्मी गीत एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गर्नेछौँ हाम्रा ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: नमस्कार है कान्छी माया दिदी, धनमाया दिदी आइपुगे। म पनि
1: ए नमस्ते छ चुल्ठे भाइ, नमस्ते छ।
2: हजुर हजुर, मेरो पनि यहाँ चुल्ठे भाइलाई नमस्ते छ है।
1: आज त सबैजना सँगै भेट्यो।
2: हजुर हो नि कान्छी माया दिदी।
1: हजुर, यसरी सबैजना एकसाथ भेटघाट हुँदा त एकदमै रमाइलो हुन्छ है धनमाया बहिनी। सजिलो गरेर बस्नुहोस् है त्यो गुन्द्रीमा।
2: गुन्द्रीमा त हामी बसिहाल्छौँ, यहाँ चुल्ठे भाइ चाहिँ सजिलो गरी बस्नुहोस् न।
1: हजुर हजुर, हेर्नुहोस् न उभिपोर आउँछ। अब सधैँ बस्ने ठाउँ यहाँलाई थाहा छ नि, र पनि दिदीहरूले केही भन्छ कि भनेर
2: बस्नुहुन्छ।
1: हजुर हजुर, लु यता बस्नुहोस् है चुल्ठे भाइ, सजिलो गरेर। अब सभा गर्नु निकै लामो
2: निकै लामो
1: सधैँ नै हामी विभिन्न विषयमा कुरा गर्छौँ। कोही बेला खेतीपातीको कुरा गर्छौँ भने, कोही बेला हामीले
2: स्वास्थ्य सम्बन्धी पनि कुरा गर्छौँ,
1: पशुपालन गर्छौँ, स्वास्थ्य सम्बन्धी कुरा गर्छौँ। तपाईँले चाहिँ के सोचेर आउनु भएको छ?
2: आज चाहिँ म कान्छी माई दिदी स्वास्थ्य सम्बन्धी नै यसो कुराकानी गर्नु पर्यो भनेर सोचेर आएको छु नि।
0: ए तर स्वास्थ्य

0: सम्बन्धी कुराकानी गर्नुभन्दा अगाडि चाहिँ नि हामी चाहिँ एकदम स्वस्थ भएर बसौँ भनेर नि यसो थाकेको छौँ, भर्खर भर्खर आएको होइन,
1: म त यता मिलाएँ सजिलो गरेर
0: बस्नुहोस्,
1: छुटे भाइले गीत सुनाउने अरे
2: धनुमा
0: आराम पनि हुन्छ अनि भर्खरै आएको अनि आराम पनि हुन्छ, एउटा गीत सुनौ त्यस पछाडि कुराकानी अघि बढाउन।
1: हुन्छ हुन्छ
0: हुन्छ हुन्छ
1: सुनाउन त

0: आहा, चुल्ठे भाइले यति राम्रो गीत सुनाउनु भयो, थकान त मेट्यो मेट्यो, पसिना पनि सेलियो, आनन्दै आनन्द भयो। अब आनन्द भएपछि काम कुरोको मेलो पनि त सर्छ नि त।
1: हो नि हो नि। अघि हाम्रो धनमाया दिदीले स्वास्थ्य सम्बन्धी चाहिँ के विषयमा कुराकानी गर्नुपर्ने दिदी?
2: अब यसरी पानी परेपछि त अब हामीलाई डेङ्गुहरूदेखि पनि जोगिनु भन्छ नि त है कान्छीमा दिदी।
0: हो नि
2: भाइ, र यो डेङ्गु चाहिँ के हो, डेङ्गु भन्नाले चाहिँ हामीले के बुझिन्छ, त्यो कुरोमा यसो जानिराखौँ भनेको नि।
0: राम्रो भनिन्छ नि स्वास्थ्य नै धन हो भनेर। अब मान्छे स्वास्थ्य छ भने त सबै कुरा गर्न सकिन्छ त। डेङ्गु सोधिहाल्नु भयो, बताइदिनु पर्छ है चुल्ठे भाइ।
1: अब यो डेङ्गु चाहिँ एउटा भाइरल सङ्क्रमण हो, यो चाहिँ बुझ्नुहोस् है, भाइरल सङ्क्रमण हो। यो चाहिँ डिएनभी, डिइएनभी वान, डिइएनभी टू, डिइएनभी थ्री अनि डिएनभी फोर सङ्क्रमणद्वारा चाहिँ हुने गर्छ भन्छ। तर अब विशेष गरी भन्नुपर्दा डेङ्गु भाइरसलाई एक व्यक्तिदेखिको अर्को व्यक्तिमा फैलनुमा चाहिँ तपाईँको फिमेल एडिस भन्छ, लामखुट्टे, लामखुट्टेको भूमिका हुन्छ। अनि यो एउटा लामखुट्टेद्वारा वर्षायाममा फैलिने रोग हो। अब अहिले त पानी पर्दैछ, होइन, वर्षायाम लागे जतिकै छ, होइन, अनि पानी पनि पर्दैछ, घाम पनि लाग्दैछ, यो समयमा चाहिँ लामखुट्टेबाट चाहिँ हामी एकदमै जोगिने पर्ने अवस्था देखिन्छ।
2: हजुर हजुर। अनि चुल्हे भाइ, अहिले यो डेङ्गुको कुरा गर्नुभयो, फैलिन्छ एकदेखि अर्को व्यक्तिमा फैलिन्छ भनेर भन्नुभयो, यो डेङ्गु चाहिँ कसरी फैलिन्छ होला बताइदिनुहोस् न।
1: अब तपाईँले सुन्नु भएको छ नि है, यो मलेरिया भन्ने सुन्नु भएको छ, डेङ्गु भन्ने सुन्नु भएको छ, होइन। मलेरिया जस्तै डेङ्गु पनि एउटा लामखुट्टेले टोक्दा फैलिन्छ। लामखुट्टेले एउटा डेङ्गु लागेको व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा फैलिन्छ। यो फैलाउन चाहिँ तपाईँको यो मच्छर जुन चाहिँ छ, यो एकदमै ढिट किसिमको मच्छर हो, बुझ्नुभयो त, किनकि यसले आफूलाई कठिन परिस्थितिमा जीवित राख्न सक्छ यो मच्छरले। अनि यसले दिउँसो पनि टोक्ने गर्छ है, फेरि राति मात्रै हुन्छ भनेर होइन नि, दिउँसो पनि टोक्न सक्छ। अनि यो रोग चाहिँ विशेष त यो जुलाई, जुन जुलाईदेखिको अक्टोबर महिनाभित्रमा चाहिँ अधिक मात्रामा फैलिएको हामी देख्छौँ।
2: हजुर।
1: जब डेङ्गु संक्रमित कुनै व्यक्तिलाई यो मच्छरले लामखुट्टेले टोक्छ नि, तब रगतको चाहिँ अब एक दिनको अर्कोमा सर्छ नि त, लामखुट्टेको शरीरमा डेङ्गुको भाइरस पनि जान्छ, अनि केही दिनसम्म त्यो भाइरस चाहिँ यो मच्छरको शरीरमा नै आफूलाई विकसित गर्छ, अनि त्यही मच्छर या त लामखुट्टेले पनि अब डेङ्गु संक्रमित हुन्छ। जब जब त्यो लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्छ, तब डेङ्गुको भाइरस पनि त्यो स्वस्थ व्यक्तिको शरीरमा पस्छ। हो, त्यसो गर्दै त्यो प्रवेश गर्छ, अनि त्यसलाई चाहिँ त्यो शरीरलाई, त्यो व्यक्तिको शरीरलाई नै यो डेङ्गुको संक्रमित बनाइदिन्छ। यसै गरेर डेङ्गु चाहिँ अब मच्छरद्वारा या त लामखुट्टेद्वारा एक दिनको अर्को व्यक्तिमा चाहिँ फैलिन्छ। अब तपाईँले कसरी फैलिन्छ भनेर सोधिहाल्नु भयो, यो प्रकारले चाहिँ फैलिन्छ। अनि आफूलाई चाहिँ अब आफ्नो वरिपरि, घर वरिपरि चाहिँ यो पानीहरू जम्न दिनु भएन, मच्छरदेखिको आफूलाई बचाउनु पर्यो, हो त्योहरू चाहिँ हुन्छ।
2: ए, यो संक्रमण काल भन्नुभयो नि चुल्ठे भाइ, यो संक्रमण काल भनेको चाहिँ के हो, कान्छीभाइ दिदी बताइदिनुहोस् न।
0: यो जुन चाहिँ यहाँ चुल्ठे भाइले यो संक्रमण काल भन्नुभयो, यसमा चाहिँ यो संक्रमण काल भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि, कुनै पनि रोगको जुन चाहिँ भाइरस हुन्छ, त्यो भाइरस अथवा जीवाणु व्यक्तिको शरीरमा प्रवेश गरेदेखि चाहिँ अब रोगको लक्षणहरू देखा पर्नुको निम्ति जुन समय या काल रहन्छ त्यसलाई चाहिँ संक्रमण काल भनिन्छ है, त्यो पनि हामीले याद गर्नु पर्यो। अनि यस्तै गरेर डेङ्गुको पनि संक्रमण काल हुन्छ, जो चाहिँ दुई स्तरमा हुन्छ, सुनिराख्नुहोस् है तपाईँले। अनि पहिलो चाहिँ जब कुनै डेङ्गु संक्रमित व्यक्तिलाई चाहिँ लामखुट्टेले टोक्छ, अनि त्यो डेङ्गुको भाइरस चाहिँ लामखुट्टेको शरीरमा प्रवेश गर्छ, अनि लामखुट्टेलाई संक्रमित गर्छ, त्यो समय चाहिँ 8-10 दिनको हुन्छ।
2: ए हजुर,
0: त्यो याद गर्नु पर्यो,
2: एकदमै डरलाग्दो नै रहेछ है।
0: हजुर,
2: डेङ्गु रोग।
0: अनि दोस्रो चाहिँ जब संक्रमित लामखुट्टेले चाहिँ स्वस्थ व्यक्तिलाई टोक्छ, अनि भाइरस व्यक्तिको शरीरमा चाहिँ प्रवेश गर्छ, अनि व्यक्तिको शरीरलाई चाहिँ संक्रमित पारेर लक्षणहरू देख्न थाल्छ, त्यो समय चाहिँ हामीले यसो याद गर्दाखेरि चाहिँ 3-14 दिनसम्मको चाहिँ हुनसक्छ।
2: हजुर हजुर।
0: त्यसले गर्दा चाहिँ हामीले यो याद चाहिँ गर्नु पर्यो,
2: याद गर्नु पर्यो। यो डेङ्गुको कुरा गर्दा नि चुल्ठे भाइ,
1: हजुर,
2: यो डेङ्गुको चरणहरू चाहिँ कति किसिमको हुन्छ होला?
1: अब डेङ्गुको चरण भनौँ, डेङ्गुको स्टेज भनौँ है, साधारण रूपमा हामी भन्छौँ नि कति स्टेज छ भन्छौँ, यो डेङ्गुको चरण जुन चाहिँ छ, यो साधारण डेङ्गु हुन्छ। प्रथम त साधारण डेङ्गु भन्छ होइन, अनि क्लासिक डेङ्गु पनि भन्छ यसलाई। अनि डेङ्गुको चरण भनौँ, डेङ्गुको स्टेज भनौँ, यो साधारण डेङ्गु चाहिँ एउटा एउटा चरण भयो है। यो डेङ्गु हेमोरोजिक फिभर जुन चाहिँ हुन्छ त्यो दोस्रो चरण भयो, अनि डेङ्गु सक सिन्ड्रोम पनि भन्छ यो तेस्रो चरणहरू हुन्छ हो। डेङ्गुको चरणहरू चाहिँ यो प्रकारको हुन्छ, अनि साथसाथै त्यो सँगसँगै लक्षणहरू पनि हुन्छ। साधारण डेङ्गु भन्यो नि जुन चाहिँ क्लासिक डेङ्गु, त्यसको लक्षणहरू चाहिँ कस्तो हुन्छ
2: भनेदेखि
1: जाडो लाग्नु, अनि अचानक तीव्र ज्वरो आउनु।
2: ए हजुर,
1: यो अब अरू रोग लाग्दाखेरि पनि जाडो लाग्नु अचानक तीव्र ज्वरो आउँछ, तर यो लक्षणहरू मध्येमा चाहिँ एउटा लक्षण हो डेङ्गुको भनौँ न, यो क्लासिक डेङ्गुको है। टाउको दुख्नु, यो मांसपेशीहरू दुख्नु, हड्डीको जोर्नीहरू दुख्नु, यस्तो कुराहरू चाहिँ हुन्छ होइन। साथसाथै अब तपाईँको आँखाको पछिल्लो भाग को जुन चाहिँ टाउको दुख्नु, कमजोरी हुनु, भोक नलाग्नु, खानाको स्वाद नआउनु, गाला दुख्नु इत्यादि चाहिँ यो चाहिँ अब के भन्नु, यो साधारण डेङ्गुको चाहिँ लक्षणहरू यस्तो प्रकारको छ।
2: यो डेङ्गुले साधारण डेङ्गुले डेङ्गु भइहाल्यो भने पनि लक्षण चाहिँ एकदम डरलाग्दो नै देखाउँछ।
1: हजुर हजुर, अर्को चाहिँ के छ भने यो हेमोरोजिक फिभर भने नि त्यसको लक्षणहरू चाहिँ कस्तो छ भने नाक गिजा दिशा अनि उल्टीबाट रक्तस्राव हुनु।
2: ए हजुर,
1: यो चाहिँ दोस्रो चरणको होइन। अनि शरीरमा राता राता मसिना घमौरो जस्तो दागहरू देखा पर्छ, हामी अङ्ग्रेजीमा ऱ्यासेस भन्छौँ नि हो, त्यस्तोहरू देखा पर्छ। अनि शरीरको छालामा गहिरो निलो दागहरू पनि हुन्छ, त्यस्तो पनि तपाईँको
2: देखा पर्छ
1: लक्षणहरू हो। अनि अर्को मैले भनेको थिएँ डेङ्गु सक सिन्ड्रोम, यो चाहिँ तेस्रो चरणको यो भनेको
2: थिएँ।
1: यसमा चाहिँ कस्तो छ भने रोगी अत्याधिक यो छटपटिन्छ, छटपटाउनु है, अनि अति तीव्र ज्वरोको साथमा अत्याधिक जाडो पनि लाग्नु, रोगीको बिस्तारो बिस्तारो होस हराउनु, रोगीको जुन चाहिँ पल्स भन्छौँ हामी ढुकढुकी भन्छौँ अचानक तेज हुनु, ढुकढुकी अझै कम हुनु, अनि तपाईँको हाम्रो जुन चाहिँ ब्लड प्रेसर छ त्यो चाहिँ कम हुनु, यो कुराहरू योहरू चाहिँ लक्षणहरू चाहिँ तपाईँको कम्ती हुँदै डेङ्गु सक सिन्ड्रोमको लक्षणहरू चाहिँ यो प्रकारको छ।
2: ज्यू, यो डेङ्गुको लक्षणहरू पनि एकदमै डरलाग्दो डरलाग्दो हुँदो रहेछ है कान्छीमाई दिदी चुल्ठे भाइ। अनि यसको उपचार गर्ने उपाय चाहिँ छ कि छैन होला, के कस्तो छ होला नि उपचार गर्नु सक्यो भने? र कान्छीमाई दिदी, यसको उपचारहरू चाहिँ के कस्तो छ होला नि यति डरलाग्दो लक्षणहरू देखा परेपछि?
0: अब कुनै पनि बिमार लागेपछि त्यसको उपचार त हुन्छै हुन्छ धनमाई बहिनी। यसमा तपाईँले उपचारको कुरा सोध्नुभयो, यो डेङ्गुको कुनै विशेष उपचार छैन, बिना डक्टरको सल्लाह आफै आफ कुनै औषधिको सेवन एकदमै हानिकारक अनि जानलेवा पनि हुन सक्छ है। त्यसले गर्दा अब लक्षणहरू देखा पर्यो भने हामीले तुरन्त डक्टरको सल्लाह लिइहाल्नु पर्यो, घरमा राखिरहनु भएन। ज्वरो आयो, यदि केही भएको छ भने हामीले, यदि कुनै पनि डेङ्गु बाहेक अरू कुनै पनि बिमारहरू लागिहालेको छ भने हामीले डक्टरसँग जोगाजोग गरिहाल्नु पर्यो। अनि खुनको जाँचद्वारा यसको चाहिँ हामीले पत्ता लगाउन सकिन्छ। अब डक्टरले गएर छामेरै तपाईँलाई डेङ्गु भएको छ भन्न त सकिँदैन, अन्त उहाँहरूले पनि डक्टरले पनि भन्नुहुन्छ कि खुनको जाँच गर्नुहोस्, अब खुनमा के आउँछ होइन, त्यो अनुसारले चाहिँ रिपोर्ट अनुसारले चाहिँ डक्टरहरूले पनि बताइदिनुहुन्छ। अनि हामीले यसको जाँच चाहिँ सरकारी अस्पतालमा पनि बिना मूल्यमा चाहिँ गर्न सक्छौँ, यो चाहिँ हामीले याद गर्नु पर्यो। अनि यो क्लासिक डेङ्गु भन्नुभयो नि उहाँ अघि चुल्ठे भाइले, अनि यसको उपचार चाहिँ हामीले घरमा गर्न सकिन्छ। अनि डक्टरको सल्लाहद्वारा टाउको दुख्ने जोर्नी दुख्नुको लागि चाहिँ हामीले प्यारासाइटामलको ट्याब्लेट चाहिँ हामीले लिन सक्छौँ, त्यो पनि हामीले डक्टरको सरसल्लाहमा है,
2: सरसल्लाहले
0: आफ्नो खुसीमा चाहिँ हामीले गर्नु भएन। त्यसरी नै अब ज्वरो चाहिँ कति हुन्छ भन्दाखेरि 102 फारेनहाइट वा त्योभन्दा अधिक भयो भने चिसो पानीको हामीले टाउकोमा चाहिँ पट्टी लगाइदिएर चाहिँ ज्वरो हामीले कम गर्न सक्छौँ है. अनि पटक पटकमा पानी अनि यो सुपहरूको हामीले सेवन गर्नु पर्यो. त्यस्तै प्रकारले हामी पानी चाहिँ प्रशस्त मात्रामा चाहिँ लिनु पर्यो. अनि प्रशस्त आराम गर्नु चाहिँ पर्छ. अनि बेला बेलामा यो प्लेटलेट काउन्टको टेस्ट पनि गर्नुपर्छ डक्टरको सल्लाह.
2: हजुर हजुर, डक्टरसँग जोगाजोग चाहिँ गर्दै गर्नु पर्यो.
0: ज्यू गर्दै गर्नु पर्यो. हजुर हजुर हजुर. डेङ्गु हेमोलोजिक जुन चाहिँ ज्वरो आउँछ है, अनि यो डेङ्गु सक्स सिम्टम्सको लक्षणहरू देखा पर्यो भने चाहिँ हामीले यो जुन चाहिँ प्लेटलेट काउन्ट भने नि
2: अघि
0: त्यो कम भयो भने चाहिँ तुरन्त रोगीलाई चाहिँ हामीले एकदमै चाँडो चाँडो अस्पतालमा भर्ना चाहिँ गरिहाल्नु पर्यो.
2: ए ज्यू ज्यू दिदी, यस्तो डरलाग्दो रोग लाग्यो भने त जति सक्दो डक्टरसँग नै जोगाजोग राखेको राम्रो
0: नि. जोगाजोग गरिहाल्नुपर्छ, उहाँहरूले के कसो भन्नुहुन्छ त्यो मुताबिक चाहिँ हामीले दबाई पानी गर्नुपर्यो नि त.
2: जति सक्दो चाहिँ हामी डेङ्गु हुनदेखि चाहिँ एकदमै जोगेको राम्रो रहेछ है कान्छीमा दिदी.
0: ज्यू ज्यू ज्यू.
2: अनि यो डेङ्गु हुनबाट चाहिँ कसरी बाँच्ने भन्ने पनि छ नि त चुल्ठे भाइ.
1: अब यो डेङ्गु हुनेबाट चाहिँ कसरी बाँच्ने भन्दाखेरि पनि यो बोल्दा बोल्दा थाकेको छु, यहाँबाट चाहिँ कसरी बाँच्ने भन्ने भइरहेछ. बरु भन्दा एउटा गीत सुनौ, त्यो पछाडि मात्रै यो जवाब दिउँ कि भन्दैछु.
0: हजुर हजुर,
2: राम्रो कुरा हो नि.
0: यो चुल्ठे भाइले

0: आहा कान्छी माई दिदी चुल्ठे भाइ गीत त साह्रै रमाइलो सुनाउनु भयो, मनै आनन्द भएर आयो। चिया पनि कति मिठो लाग्यो हौ, मलाई त
1: काम कुरोको मेलो पनि सरेको जस्तो पो हुन्छ
0: लाग्छ। हजुर
2: हजुर हजुर। अघि अब हामीले डेङ्गु को विषयमा कुराकानी गरिरहेका छौँ है, डेङ्गु कसरी हुन्छ, के हो डेङ्गु भन्ने कुराहरू गरिरहेका छौँ। अनि यहाँ धनमाया दिदीले डेङ्गु हुनबाट चाहिँ कसरी बाँच्ने भनेर चाहिँ अघि सोध्नु हुँदै थियो,
1: सोध्नु हुँदै थियो, ए बिर्सिनु भएको छैन?
2: बिर्सेको छुइनँ, अब यो चाहिँ म बताइदिइहाल्नु पर्यो। डेङ्गु रोगबाट बाँच्ने उपाय चाहिँ यसको रोकथाम नै हो। अब डेङ्गुबाट बाँच्नको निम्ति चाहिँ मच्छरलाई वा लामखुट्टेलाई बढ्नदेखिको रोक्नु पर्यो। लामखुट्टेलाई बढ्नदेखि रोक्नको निम्ति चाहिँ लामखुट्टेको प्रजननलाई रोक्न आवश्यक छ। अनि प्रजनन रोक्नको निम्ति चाहिँ घरको वरिपरि पानी जम्न दिनु भएन, मच्छर पैदा हुने हो नि, मच्छर पैदा हुने मुख्य स्रोत नै जमेको पानी त हो।
1: कतिले चाहिँ अब के गर्छ भने यसरी खाडलहरू बनाएको हुन्छ, कति चाहिँ भाँडा बर्तनमा नि यो पानी थापेर ट्याक्कै छोप्दैन, हामीले यो कुरोहरू याद गर्नुपर्छ, पैदा चाहिँ यस्तैबाट हुन्छ।
2: अब तपाईँको लामखुट्टेले विशेष त सफा जमेको पानीमा नै आफ्नो अन्डा पार्छ है, अनि त्यही कारणले चाहिँ घर वरिपरि कुनै पनि पानी जम्ने स्रोत छ भने त्यसलाई चाहिँ नष्ट गर्नुपर्छ। जस्तै घरमा भएको फुलदानीहरू हुन्छ है, पानी जम्मा गरेर राख्ने भाँडाहरूलाई राम्ररी सफा गरेर हप्तामा एकपल्ट पानी फेर्ने गर्नु पर्यो। अब लामखुट्टेको अन्डालाई लार्भामा परिणत हुन 2 दिन लाग्छ, अब लार्भादेखि प्युपा बन्नमा 7 दिन अनि प्युपादेखिको वयस्क लामखुट्टे बन्नमा चाहिँ 1 दिन 4 दिन लाग्छ। यसै कारण हप्तामा एकपटक वा सके 2 पल्ट पानी सफा गर्यो भने चाहिँ अन्डाबाट वयस्क लामखुट्टे बन्नबाट रोक्न सकिन्छ। त्यही कारण चाहिँ हामीले घरको वरिपरि चाहिँ एकदम अहिले अब यो पानी झरीमा

0: पानी जम्ने जग्गाहरू चाहिँ एकदम नष्ट गरेर पानी जम्न दिनु भएन,
1: थापेको पानीहरू लामो समयसम्म
0: राख्नु भएन। त्यही कारण कमसेकम हप्तामा एक दिनको दुईपल्ट चाहिँ साफसफाइ चाहिँ गर्नु पर्यो। अनि पानीको ट्याङ्कीहरू हुन्छ, हामी त अब पानी कतिवटा ठाउँहरूमा त पानीहरू
2: राख्नु
0: पर्यो, तर पानीको ट्याङ्कीहरू राम्रोसँगले ढकनी लगाएर राख्नु पर्यो। अब यदि घरमा अब कुलरहरू छ भने त्यसको पानी पनि हप्तामा एक दुईपल्ट त फेर्नु पर्यो। अब ठुलो ठुलो पानीको ट्याङ्कीहरूमा ढकनी नभए मसिनो जाली, मसिनो पाल भएको जालीहरू लाउनु पर्यो। यदि घर वरिपरि पानीको स्रोतहरू छ भने जसलाई नष्ट गर्न वा खाली गर्न सकिँदैन भने त्यसमा ससाना किसिमका माछाहरू जसले लामखुट्टेको अन्डा अब लार्भा भनौँ न लार्भाहरू खाने गर्छ त्यसलाई पानीमा छोड्न पनि सकिन्छ नि, अरू उपाय पनि छ नि होइन। अब लामखुट्टेले 5 ml पानीमा 700 देखि 800 अन्डा पार्न सक्छ भनेको, यसकारण मसिना मसिना बोतलको ढकनी चिप्सको प्याकेटहरू होइन त्यसमा पनि अन्डा पार्न सक्छ। यसर्थ यो सानसानो भाँडाहरू मसिनो मसिनो भाँडाहरूमा पुरानो भाँडा बर्तनहरूमा गमलाहरूमा यो टायरहरू अब गाडीको टायरहरू त्यति केही छोडिरहेको हुन्छ नि हो त्यस्तोहरूमा त्यो इत्यादिहरूमा चाहिँ पानी जम्न दिनु चाहिँ भएन। पानी जमेको छ भने त्यसलाई खाली गरेर राम्ररी साबुनले धोएर घोप्टो पारेर राख्नु पर्यो।
1: ठिकै भन्नुभयो।
0: यदि त्यो भाँडाहरूमा लामखुट्टेको अन्डाहरू त्यतिकै रहेछ भने फेरि अर्को पल्ट पानी जम्दा त्यो अन्डाहरू सक्रिय भएर फेरि लार्भामा परेर भइहाल्छ। अनि एकपल्ट अन्डाबाट वयस्क भएमा त्यो लामखुट्टेलाई मार्न गाह्रो हुन्छ, त्यसैले त्यसलाई अन्डा लार्भा अथवा प्युपाकै अवस्थामा नष्ट पार्न सक्यौँ भने चाहिँ त्यो चाहिँ राम्रो हुन्छ। अनि लामखुट्टेको यो प्रजननको स्रोत नष्ट गर्नको साथसाथै कतिपय उपायहरू पनि छ डेङ्गुबाट
2: बाँच्नको
0: उपायहरू छ, यो चाहिँ कान्छी माया दिदीले बताइदिनुहुन्छ।
2: हुन्छ हुन्छ, चुल्ठे भाइले धेरै कुराहरू बताउनु भयो कान्छी माया दिदी डेङ्गुदेखि बाँच्नको लागि के गर्नुपर्ने सबै कुरा यहाँले पनि बताउनु भयो, र अझ त्यो बाहेक अरू कुनै उपायहरू छ डेङ्गुबाट बाँच्ने उपायहरू?
1: हजुर, यहाँ चुल्ठे भाइले बोल्दा बोल्दा थाक्नु भयो, त्यहाँदेखि लु कान्छी माया दिदी तपाईँ बताइदिनुहोस् न भन्नुहुँदैछ, अनि तपाईँले पनि भन्नुहुँदैछ सुन्नुहोस् है। यसमा के छ भन्दाखेरि यदि सम्भव भयो भने दैलो अनि खिड्कीहरूमा मसिनो जाली लगाउन सकिन्छ। मैले यसो हेरेँ त अस्ति तपाईँले पनि जाली लाउनु भएको थियो, अनि घरमा मच्छर भगाउनेको धुप इत्यादि पनि हामीले जलाउन सक्छौँ। त्यो बाहेक पनि हामीले मच्छरदानी को प्रयोग पनि गर्न सक्छौँ। अनि शरीरको जुन चाहिँ पुरा अङ्ग छ हात भयो खुट्टा पूर्ण रूपले हामीले छोप्ने बाहुला भएको लुगाहरू लगाउनु पर्यो कि चाहिँ मच्छरले नटोकोस् भनेर है। त्यसरी नै हामीले बाहिर निस्किँदा चाहिँ मच्छरको क्रिम लगाएर जानु पर्यो। विशेष अब ठुलोहरूले त अलिकति भए पनि आफ्नो याद गरिहाल्छ, तर अब नानीहरूलाई त थाहा हुँदैन हामीले मच्छरको दबाई लाउनु पर्छ कि पर्दैन भनेर। अनि नानीहरूलाई चाहिँ बाहिर जाँदा हामीले मच्छरको क्रिम पाउँछ नि, क्रिम लगाइदिनु पर्छ। अनि अर्को कुरो के छ भन्दा घरभित्र मच्छर मार्ने स्प्रे पनि लगाउनु पर्छ हामीले। अब कतिले त स्प्रेहरू लगाउँछ मच्छरदानी लगाउँदैन धुप लगाउँछ है, त्यो अनुसारले जस्तै प्रकारले होस् हामीले मच्छर चाहिँ भगाउनु चाहिँ पर्यो नि त। अनि घरभित्र अनि वरिपरि हामीले एकदमै सफा राख्नु पर्यो, यहाँ यो चुल्ठे भाइले भनेको जस्तै घर सफा मात्र राखेर भएन, हामीले बाहिर पनि सफा राख्नु पर्यो, अनि पानी जम्ने दिनु भएन। त्यसरी नै घरको वरिपरि हामीले सबै झार जङ्गल छ भने उखाल्नु पर्यो, अनि यो ब्लिचिङ पाउडर पाउँछ नि, ब्लिचिङ पाउडर जमेको ठाउँमा हामीले मट्टी तेल अनि अरू मट्टी तेल हालिदिएर चाहिँ लामखुट्टेलाई हामीले नाश गर्न सक्छौँ।
2: ठिकै कुरा हो, हजुर राम्रो कुरा हो नि कान्छी
1: माया। हजुर हजुर, त्यसरी घरको वरिपरि हामीले ब्लिचिङ पाउडर अनि जमेको पानीमा चाहिँ मट्टी तेल आदि हालिदिएर चाहिँ हामीले लामखुट्टेलाई एकदमै नाश गर्न सक्छौँ है। त्यस्तै प्रकारले राति सुत्दा चाहिँ अघि मैले भने मच्छरदानी लगाउनै पर्यो, बुढाबुढी मान्छे छ भने पनि हामीले मच्छरदानी लगाइदिएको राम्रो। अनि निन्द्रामा मान्छेलाई थाहा हुँदैन मच्छरले कति बेला टोक्छ के हुन्छ भनेर, र जति सक्दो चाहिँ मच्छरदानी चाहिँ लगाएकै राम्रो लाग्छ मलाई। त्यसरी नै बेला बेलामा चाहिँ हामीले पञ्चायत वा म्युनिसिपालिटीद्वारा चाहिँ यो केमिकल फगिङ पनि गर्छन् उहाँले है, हजुर त्यो पनि एकदमै राम्रो हो। र सचेत अनि जागरुक नागरिक भएर चाहिँ हामीले वरिपरिको सरसफाइ राखेर चाहिँ हामीले डेङ्गुबाट चाहिँ अथवा डेङ्गुको ज्वरोबाट चाहिँ हामी जोगिन चाहिँ सक्छौँ।
2: जति सक्दो हामी चाहिँ घरको वरपर चाहिँ सबै साफ सफाइ गरेर
1: एकदम
2: सफा राख्नु चाहिँ राम्रो रहेछ डेङ्गुदेखि जोगिनुको लागि।
1: हजुर हजुर, यस्तो प्रकारले हामीले वरिपरि सार सफाई राखेर हामीले यो जुन चाहिँ मच्छर छ त्यसलाई भगाउन सक्यौँ अथवा घरभित्र पनि हामीले कुनै दबाईहरू लाएर मच्छरको दबाईहरू लाएर मच्छरलाई मार्न सक्यौँ टोक्नदेखि आफूलाई बचाउन सक्यौँ भने चाहिँ यो डेङ्गुबाट चाहिँ हामीले केही हदसम्म आफूलाई चाहिँ जोगाउन सक्छौँ।
0: अब डेङ्गुबाट बाँच्नुको निम्ति हाम्रो घर वरिपरि पनि सफा भयो साथसाथै आफूलाई सुरक्षित पनि भयो अनि अहिले त अब पहिला त पहाडतिर त्यस्तो डेङ्गु भएको जस्तो लाग्दैन थियो अहिले त निकै बढेर गएको छ अनि पञ्चायत है नगरपालिका यस्तो संस्थाहरूले पनि गाउँघरमा चाहिँ यो केमिकल फगिङहरू गरिरहेको हुन्छ त्यतिले मात्रै पुग्दैन अनि हाम्रो घरको वरिपरि जिम्मेवारी चाहिँ आफैले लिनु पर्यो त्यो गर्यो भने चाहिँ राम्रो हुन्छ।
2: हजुर राम्रो कुरा गर्नुभयो। आज मैले यो डेङ्गु सम्बन्धी तपाईँहरूलाई केही कुरोहरू प्रश्नहरू राखेको थिएँ है।
1: हजुर हजुर भनेपछि तपाईँले धेरै कुरोहरू बुझ्नुभयो
2: धेरै कुरो बुझे पनि तपाईँहरूले धेरै राम्रो जानकारी पनि दिनुभयो
1: त्यसो भए यहाँ धनमाई बहिनी सबै कुरो बुझ्नुभयो।
2: हजुर हजुर दिदी
0: अब धनमाई दिदीले बुझिहाल्नु भएको छ हामीले पनि जवाब दिइहाल्यौँ है डेङ्गु विषयमा जानकारी पनि जति हामीले जानेको थियौँ गराइहाल्यौँ। अब डेङ्गु मात्रै होइन अब त घर जाने बेला भएको छ जस्तो लाग्दैछ
1: घर जाने बेला भयो भनेपछि त यहाँ कुरा आएन जानु त पर्यो लु अब जाने मेलमा यसो गरौँ चुल्टे भाइ त्यो मलाई त्यो लट्ठी र छाता दिनुहोस् त
3: सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालका जिल्लाहरूको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ अनि सिक्किमको केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कृषकवर्गलाई मौसमको विशेष चेतावनी केही छैन। मौसमको कृषि विज्ञप्ति पुरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी सुनाउनेछौँ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम बङ्गाल राज्यमा गठन हुने नयाँ राज्य सरकारको शपथ ग्रहण समारोहको पूर्व सन्ध्यामा आज कोलकाता पुग्नु भएको छ। राज्यमा भोलि भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारीको नेतृत्वमा नयाँ सरकारले शपथ लिने भएको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा एनडीए प्रशासित राज्यका मुख्यमन्त्री एवं वरिष्ठ नेताहरूको उपस्थिति रहने सम्भावना रहेको छ। नवनियुक्त राज्य प्रमुख सूचना आयुक्त श्री कुबेर भण्डारीलाई हिजो राज्यपाल श्री ओमप्रकाश माथुरले पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। गान्तोक स्थित लोकभवनमा आयोजित संक्षिप्त समारोहमा श्रीमती केसाङ छोकी बर्फुम्पालाई सिक्किमको न्यायिक सदस्यका लोक आयुक्तका रूपमा शपथ दिलाएको थियो। उक्त अवसरमा मुख्य सचिव रविन्द्र तेलाङ पनि उपस्थित हुनुहुन्थ्यो। राज्य सरकारको योजना तथा विकास विभागका नवनियुक्त सचिव श्री तुषार निखारेले आज लोकभवनमा माननीय राज्यपाल श्री ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा राज्यपालले श्री निखारेलाई नयाँ जिम्मेवारीका लागि शुभकामना तथा बधाई दिनुभयो। यस अवसरमा राज्यपालले श्री निखारेको जिल्लापालको रूपमा उहाँले दिनुभएको योगदानको प्रशंसा पनि गर्नुभयो। सिक्किम प्रदेश भारतीय जनता पार्टीले वर्तमानमा सिङताम डिक्चु सडकको चिन्ताजनक तथा तीव्र रूपमा बिग्रदै गएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। पार्टीले सम्बन्धित निकाय र अरूलाई तुरन्तै क्षतिग्रस्त भाग

मरम्मत गर्न उचित व्यवस्था सुनिश्चित गर्न तथा यात्रु र पैदल यात्रीहरूका सुरक्षा सुनिश्चित गर्न यस सम्बन्धमा उपयुक्त निर्देशन दिन राज्य सरकारलाई आग्रह गरेको छ। गान्तोक नगर निगमकी नवनिर्वाचित मेयर छिरिङ पाल्दिन भुटियाले आज औपचारिक रूपमा मेयरको पदभार ग्रहण गर्नुभयो। यस अवसरमा उहाँलाई जीएमसी आयुक्त गेडेन ग्यारी छोपेल, निगमका कर्मचारीहरू र उपस्थित जनसमुदायले हार्दिक स्वागत गरे। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले एसटीएनएम अस्पताल सोच्याग्याङमा गर्भमय जुम्ल्या शिशुको मृत्यु तथा गेजिङ जिल्ला निवासी स्वरूप छेत्रीकी पत्नी श्वेता कार्कीको रेफरल सम्बन्धी घटनामा छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। आज जारी कार्यालय आदेश अनुसार समितिलाई बिमारीको भर्नादेखि रेफरलसम्मको सम्पूर्ण घटनाक्रम परीक्षण गर्ने तथा यस घटनासँग सम्बन्धित सम्भावित त्रुटि, लापरवाही, प्रक्रियागत कमजोरी वा प्रणालीगत कमीहरूको छानबिन गर्ने जिम्मेवारी दिएको छ। सिक्किम सरकार र राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान गान्तोक बीच एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। यस सहकार्य अन्तर्गत भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको इन्डिया एआई मिशन अन्तर्गत सिक्किममा कृत्रिम बुद्धिमत्ता उत्कृष्टता केन्द्र स्थापना गर्न तथा सञ्चालन सम्बन्धमा सहयोग गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित केन्द्रले सिक्किममा कृत्रिम बुद्धिमत्ता आधारित नवप्रवर्तन, क्षमता अभिवृद्धि, सिप विकास, तालिम तथा पारिस्थितिकी तन्त्र निर्माणलाई प्रोत्साहन गर्नेछ। यसले विद्यार्थी, स्टार्टअप, सरकारी अधिकारी तथा अन्य सरकारवालाहरू लाभान्वित हुने आशा गरिएको छ। सिक्किम अन्डर 20 फुटबल टोलीले स्वामी विवेकानन्द राष्ट्रिय फुटबल च्याम्पियनसिप 2026 सहभागी हुन प्रस्थान गरेको छ। प्रतियोगिता 12 मईदेखि 23 मई मा छत्तीसगढमा आयोजन हुने भएको छ। सिक्किमका टोलीले दिल्ली, हिमाचल प्रदेश तथा त्रिपुराका टोली विरुद्ध प्रतिस्पर्धा गर्नेछ। सिक्किम प्रिमियर लिग सिजन 4 अन्तर्गत नाम्चीस्थित भाइचुङ स्टेडियममा आज भएको खेलमा सिन्योल्चु फुटबल क्लबले रेड पाण्डा फुटबल क्लबलाई 1 गोलले पराजित गरेको छ। पराजित टिमले कुनै गोल गर्न सकेन। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। हिरा वैभव अनि मानसिंह मोक्तानको स्वरमा लोकगीत सुनाउनेछौँ 7:05 कार्यक्रम लोकलहरीमा। 7:15 कार्यक्रम सुरसङ्गममा प्रमोद कुमार गुरुङको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8:00 युवावाणी। 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 करेन्ट अफेयर्स अनि राति 10:00 विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौँ।

भोलिका हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 छत्तिसमा सुनाउनेछ कार्यक्रम अर्चना, जसमा प्रियङ्का लामाबाट वार्ता सुनाउनेछ। विषय छ सामाजिक प्रगतिको मूल आधार चरित्र निष्ठा। 7:07 विविध सूचना अनि जानकारी पाउनुहुनेछ शुभ प्रभातमा। 7:35 सङ्गीत प्रभा, 8:30 रङबिरङको संसार, 8:45 योजना, 9:35 नाटक आफ्नै गन्थन, 10:05 हल्लो खरसाङ, 10:30 व्यक्ति विशेष, 11:07 गीत सङ्गीत, 11:30 ओबी आधारित कार्यक्रम रविन्द्र भवनी देश सुन्नुहुनेछ। भोलि दिउँसो 12:05 सुन्नुहुनेछ हिन्दी अनुरोध फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:05 तिब्बती कार्यक्रम, 3:20 नेपाली लोक अनि आधुनिक गीतको कार्यक्रम गीत सङ्गीत, 4:00 नेपाली वा

वार्ता नेपाली वार्ताको कार्यक्रममा रुबिना प्रधानसितको अन्तर्वार्ता सुन्नुहुनेछ भने 4:30 मा शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ।

सधैँ भोलि बेलुकी 5:07 प्रस्तुत गर्नेछौ हाम्रा सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 अङ्ग्रेजी बाल कार्यक्रम कर्स्याङ कलिङ अल चिल्ड्रेन। 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार। 7:05 पत्रोत्तर कार्यक्रम डाक पुतली। 7:45 भुटानी कार्यक्रम। 8:00 हिन्दी फिल्मी गीत। अनि 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पट लाइट, 9:30 संस्कृति भारती अनि राति 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी त थिए आजका रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। बितेको 24 घण्टामा उत्तर बङ्गालको धेरै स्थानमा अनि सिक्किमको केही स्थानमा अति हल्कादेखि मध्यम वर्षा भयो। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालका जिल्लाहरूको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ अनि सिक्किमको केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो।

0: ইফকো ন্যানো ফার্টিলাইজারের শক্তিতে প্রতিটি খামার ও কৃষক সমৃদ্ধ হবে।
1: এফএম 103.5 মেগাহার্জমা यो आकाशवाणी को खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
2: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई विधायक दलको नेताको रूपमा चयन गरिएको छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा भोलि हुने पश्चिम बंगालको पहिलो भाजपा सरकारको शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 परिणाम सार्वजनिक गरेको छ। यस वर्ष विद्यार्थी सफलता दर 86.83% रेकर्ड गरिएको छ। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावको लागि सूचाङ्क कार्ड र सांख्यिकी रिपोर्टहरू ईसीआई नेट एपमा जारी गरेको छ। र भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा पुलिस अधिकारीसँग भेट गरी खरसाङ नगरपालिका सम्बन्धित सम्पूर्ण फाइलहरूको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको छ। अब समाचार विस्तारमा। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। उहाँलाई आज कोलकातामा भाजपा विधायक दलको नेताको रूपमा चयन गरिएको छ। श्री अधिकारी राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई विधायक दलको नेताको रूपमा चयन गरिएको छ। श्री शाहले बैठकमा नेता पदको लागि श्री अधिकारीको नाम मात्र प्रस्ताव गरिएको बताउनुभयो। यसपछि केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अधिकारीको चयनको औपचारिक घोषणा गर्नुभयो।
3: अभी कुछ दिन पहले ही चुनाव की प्रक्रिया पूरी हुई है। लगभग 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले। उसके बाद

0: दूसरे नाम के लिए भी सबको पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूँ।
1: नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोह भोलि कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा सम्पन्न हुनेछ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा पश्चिम बंगालको पहिलो भाजपा सरकारको शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। आज भाजपा राज्य प्रवक्ता देवजीत सरकार सहित धेरै वरिष्ठ नेताहरूले तयारीको समीक्षा गर्न स्थलको भ्रमण गर्नुभयो। राज्य पुलिस र कोलकाता पुलिसका वरिष्ठ अधिकारीहरू पनि सुरक्षा व्यवस्थाको समीक्षा गर्न बिहान स्थलमा पुग्नु भएको थियो। सुन्नुहोस् एक रिपोर्ट।
2: रिपोर्टका अनुसार शपथ ग्रहण समारोह भोलि बिहान 10 बजी सुरु हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, धेरै केन्द्रीय मन्त्रीहरू र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू यस ऐतिहासिक कार्यक्रममा उपस्थित रहनुहुनेछ। पुलिसले सुरक्षित र व्यवस्थित समारोह सुनिश्चित गर्न विस्तृत सुरक्षा व्यवस्था गरेको छ। लगभग 900 एकड़मा फैलिएको ब्रिगेड परेड ग्राउण्डलाई सुरक्षा र भीड नियन्त्रणको लागि 30 सेक्टरमा विभाजन गरिएको छ। प्रत्येक सेक्टरमा एक डीसीपी वा सहायक आयुक्त स्तरीय अधिकारी रहनेछन्। लगभग 4,000 पुलिस कर्मचारी तैनात गरिनेछ र आवश्यक परेमा केन्द्रीय सशस्त्र बलका थप कम्पनीहरू पनि तैनात गरिनेछ। कार्यक्रममा लाखौं मानिसहरूको भीड र विशिष्ट व्यक्तिहरूको सुरक्षालाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त सुरक्षा व्यवस्था मिलाइएको छ। सबै प्रवेश बिन्दुहरूमा डोर फ्रेम मेटल डिटेक्टरहरू जडान गरिनेछ। मैदान वरिपरिका धेरै मार्गहरूमा विशेष ट्राफिक व्यवस्था गरिनेछ र केही मार्गहरू डाइभर्ट पनि गरिनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङको लागि उषा किरणको रिपोर्ट।
1: पश्चिम बंगालमा नयाँ सरकार गठनको लागि प्रशासनिक र राजनीतिक तयारी तीव्र भएको छ। भोलि हुने शपथ ग्रहण समारोह अघि कोलकाता विधानसभा परिसरलाई राम्ररी सजाइँदैछ। पश्चिम बंगाल विधानसभा परिसरभित्र सफाई, रंगरोगन र मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। पूर्व मन्त्रीहरूको नेम प्लेट हटाउने प्रक्रिया पनि शुरू भएको छ। प्रशासनिक स्रोतहरूको अनुसार यो नयाँ सरकार गठन हुनुभन्दा अघि सम्पन्न हुने नियमित प्रक्रिया हो। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 को परिणाम सार्वजनिक गरेको छ। यस वर्ष विद्यार्थी सफलता दर 86.83% रेकर्ड गरिएको छ। यस वर्ष उत्तर दिनाजपुरका विद्यार्थी अभिरूप भद्राले 700 मा 698 अङ्क प्राप्त गरेर राज्यमा प्रथम स्थान हासिल गरेको छ। अभिरूपले 99.71% अङ्कका साथ राज्यमा प्रथम स्थान हासिल गरेको छ। यस वर्ष माध्यमिक परीक्षाको मेरिट सूचीमा 131 विद्यार्थीहरू शीर्ष 10 मा परेका छन्। राज्यका शीर्ष स्थान हासिल गर्नेहरूमध्ये अभिरूप भद्र 698 अङ्कको साथ प्रथम स्थानमा छन् भने अरित्र दासले 697 अङ्क प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन्। सौम्या पालले 690 अङ्क प्राप्त गरेर तेस्रो स्थान हासिल गरेकी छन्। परिणाम सार्वजनिक भएपछि विद्यार्थीहरूले माध्यमिक शिक्षा बोर्डको आधिकारिक वेबसाइट र परिणाम पोर्टलमा आफ्नो परिणाम हेर्न सक्नेछन्। बोर्डले दिएको जानकारी अनुसार नियमित, निरन्तर र कम्पार्टमेन्ट श्रेणीहरूसहित कुल 9,59,753 उम्मेद्वारहरूले परीक्षा दिएका थिए। परीक्षा राज्यभरिका 2600 भन्दा बढी केन्द्रहरूमा सञ्चालन गरिएको थियो। यसरी नै यस वर्षको माध्यमिक परीक्षामा कालेबुङ जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गरेर सफलता हासिल गर्ने सोनाम तामाङ जिल्ला टपर बनेका छन्। आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 को परिणाम घोषणा भएपछि भारतीय जनता पार्टीका वरिष्ठ नेता सुकान्त मजुमदार र शुभेन्दु अधिकारीले सफल विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। सुकान्त मजुमदारले एक सामाजिक सञ्जाल पोस्टमा आफ्नो विद्यार्थी जीवनको पहिलो ठूलो परीक्षामा सफल भएका सबै विद्यार्थीहरूलाई हार्दिक बधाई छ भनी लेख्नु भएको छ। शुभेन्दु अधिकारीले भविष्यमा सफलताका धेरै अवसरहरू पर्खिरहेकाले यस्ता विद्यार्थीहरूले आफ्नो मनोबल कायम राख्नुपर्ने बताउनुभयो। उहाँले सबै विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना र आशीर्वाद दिनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: समय पर बुआई, भरपूर उपज की गारंटी।
4: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
3: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
4: एनपीएस पेंशन?
3: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
4: बुढ़ापा सुरक्षित?
3: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
1: यो आकाशवाणी खरसाङ हो, अब सुनोस रहल समाचार। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावको लागि सूचांक कार्ड र सांख्यिकी रिपोर्टहरू ईसीआई नेट एपमा जारी गरेको छ। सूचांक कार्डहरूले उम्मेद्वार, मतदाता, गणना गरिएको मत, दलगत र उम्मेद्वारगत मतहरू सहित विभिन्न तथ्याङ्कहरू प्रदान गर्दछ। आयोगले हालै सम्पन्न 803 विधानसभा चुनावको लागि सूचांक कार्ड र सांख्यिकी रिपोर्टहरू प्रकाशित गरिएको र निर्वाचन परिणाम घोषणा भएको 72 घण्टाको रेकर्ड समयभित्र उपलब्ध गराइएको बताएको छ। आकाशवाणीले राष्ट्रप्रतिको आफ्नो विशिष्ट सेवाको 90 वर्षको उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट सुरु भएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन भएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीले ट्रफी प्राप्त गरेका थिए। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराएका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 वर्षको उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। यसरी नै आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले यस प्रकारको कार्यक्रम देशको सुदूर क्षेत्रहरूसम्म पुग्ने गरेको बताउनु भएको छ। यस वर्षको मार्चसम्ममा राष्ट्रिय पेन्सन प्रणाली एनपीएस अन्तर्गत दर्ता भएका व्यक्तिहरूको कुल संख्या 2,17,00,000 पुगेको छ। पेन्सन निधि नियामक तथा विकास प्राधिकरणद्वारा नियमन गरिएको यो योजनाले सेवानिवृत्तपछि नागरिकहरूलाई दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्दछ। यस अन्तर्गत व्यवस्थित सम्पत्तिहरू लगभग 16,00,000 करोड पुगेको छ। अटल पेन्सन योजनाले पनि 89,00,000 नामाङ्कनहरू रेकर्ड गरेको छ। मई 2015 सुरु गरिएको यो योजनाले नागरिकहरू, विशेष गरी असङ्गठित क्षेत्रका कामदारहरूलाई विश्वव्यापी सामाजिक सुरक्षा प्रणाली सृजना गर्ने लक्ष्य राखेको छ। यो योजना 18 देखि 40 वर्ष उमेरका व्यक्तिहरूको लागि खुला छ, जसको बचत ब्याङ्क वा डाक कार्यालय खाता छ। विधानसभा चुनावमा पराजयपछि पार्टी विरोधी गतिविधि र अनुशासनहीन सार्वजनिक टिप्पणी गरेको आरोपमा तृणमूल काङ्ग्रेसले आफ्ना 5 प्रवक्तालाई कारण बताओ नोटिस जारी गरेको छ। पार्टी स्रोतका अनुसार नोटिस पठाइएका नेताहरूमा रिजु दत्त, कृष्णेन्दु चौधरी, कोहिनूर मजुमदार, पापिया घोष र कार्तिक घोष समावेश छन्। ती सबैलाई 24 घण्टाभित्र लिखित जवाफ बुझाउन भनिएको छ। तृणमूल काङ्ग्रेसको अनुशासन समितिले जारी गरेको सूचनामा यी नेताहरूको हालैका अभिव्यक्तिहरू पार्टीको छविलाई हानि पुर्याउने र पार्टी अनुशासन विपरीत रहेको उल्लेख छ। यसले यस्तो अभिव्यक्तिले संगठनको एकता र कार्यप्रणालीमा नकारात्मक असर पार्न सक्ने पनि उल्लेख गरेको छ। सूचनामा स्पष्ट पारिएको छ कि यदि तोकिएको समय सीमाभित्र सन्तोषजनक जवाफ प्राप्त भएन भने पार्टी संविधान अनुसार अनुशासनात्मक कार्यवाही गरिनेछ। सम्बन्धित नेताहरूलाई अनुसन्धान प्रक्रिया पूरा नभएसम्म यस विषयमा सार्वजनिक टिप्पणी गर्नबाट टाढा रहन पनि निर्देशन दिएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम बङ्गालका नयाँ मुख्यमन्त्री तथा नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण कार्यक्रममा भाग लिन कोलकाता पुग्नु भएको छ। उहाँ भोलि कोलकाताको ब्रिगेड मैदानमा सम्पन्न हुने शपथ ग्रहण समारोहमा अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। यसैबीच आसामका निवर्तमान मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा पनि भोलि पश्चिम बङ्गालमा हुने शपथ ग्रहण समारोहमा भाग लिन कोलकाता

0: प्रस्थान हुने जानकारी प्राप्त भएको छ। भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा पुलिस अधिकारीसँग भेट गरी खरसाङ नगरपालिका सम्बन्धित सम्पूर्ण फाइलहरूको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। भाजपा टोलीले केही महत्वपूर्ण फाइलहरूमा छेडछाड गर्ने प्रयास भइरहेको भन्ने जानकारी आएको भन्दै ती फाइलहरू सुरक्षित राखिनुपर्ने माग राख्दै महकुमा शासक र महकुमा पुलिस अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। यसको साथै राजनीतिक नियुक्तिको आधारमा राखिएको नगरपालिका प्रशासकलाई तत्काल हटाउन पनि भाजपा प्रतिनिधि टोलीले माग गरेका छन्। यस टोलीमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव विनय प्रसाद, अनुप गदाल, अधिवक्ता रमेश अग्रवाल, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरू उपस्थित रहेका थिए। उत्तर चौबिस परगना जिल्लाको ब्यारेकपुर सिटबाट विधानसभा चुनाव हारेपछि तृणमूल काङ्ग्रेसका पूर्व विधायक तथा फिल्म निर्माता राज चक्रवर्तीले राजनीतिबाट सन्यासको घोषणा गरेका छन्। उनले यस सम्बन्धमा बिहिबार राति सामाजिक सञ्जालमा तीन छुट्टा छुट्टै पोस्ट गरेका छन्। फिल्म निर्माताबाट राजनीतिज्ञ बनेका राज चक्रवर्तीले आफ्नो पहिलो पोस्टमा जब पनि मलाई जीवनमा कुनै जिम्मेवारी दिएको छ मैले त्यसलाई पूर्ण इमान्दार र समर्पणको साथ पूरा गर्ने प्रयास गरेको छु भनी बताउँदै एक फिल्म निर्माताको रूपमा मैले सधैँ मेरा फिल्महरू मार्फत मानिसहरूलाई मनोरञ्जन दिने प्रयास गरेको बताएका छन्। आफ्नो दोस्रो पोस्टमा उनले 2021 उनलाई राजनीतिमा प्रवेश गर्ने र विधायकको रूपमा जनताको सेवा गर्ने अवसर प्राप्त भएको र विगत 5 वर्षदेखि त्यो भूमिकामा आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरेको बताउनुभएका छन्। आफ्नो तेस्रो पोस्टमा उनले आशा व्यक्त गरेका छन् कि पश्चिम बंगाल भाजपा सरकारको नेतृत्वमा विकासको बाटोमा अगाडि बढ्नेछ। बंगालको जनताले आफ्नो फैसला दिएका छन् र 9 मेमा नयाँ सरकारले शपथ लिनेछ। मलाई आशा छ कि राज्य विकासको बाटोमा अगाडि बढ्नेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई विधायक दलको नेताको रूपमा चयन गरिएको छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा भोलि हुने पश्चिम बंगालको पहिलो भाजपा सरकारको शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 परिणाम सार्वजनिक गरेको छ। यस वर्ष विद्यार्थी सफलता दर 86.83% रेकर्ड गरिएको छ। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावको लागि सूचाङ्क कार्ड र सांख्यिकी रिपोर्टहरू ईसीआई नेट एपमा जारी गरेको छ र भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा पुलिस अधिकारीसँग भेट गरी खरसाङ नगरपालिका सम्बन्धित सम्पूर्ण फाइलहरूको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको छ। अहिलेलाई समाचार पूरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7:06 गयो। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम र आजको लोकलहरी कार्यक्रममा श्रोताहरूलाई सुनाउनेछौँ हीरा वाइबा अनि मानसिंह मोक्तानको शर्मा लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।

श्रोताहरूले अहिले सुनिरहनु भएको थियो प्रमोद गुरुङको स्वरमा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरेर सुनाउनेछौँ। तबसम्मलाई सुन्दै गर्नुहोस् यो आधुनिक गीत।

आकाशवाणी हो। समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। सोमनाथ अमृत पर्वको अवसरमा प्रधानमन्त्री मोदी 11 मईमा गुजरातको सोमनाथ मन्दिरको भ्रमणमा जानुहुने। शुभेन्दु अधिकारी पश्चिम बंगालका भाजपा विधायक दलको नेता निर्वाचित, राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्ने निश्चित। भारत विश्वकै तीव्र गतिको उड्डयन बजारका रूपमा विमान लिजिङको नयाँ गन्तव्य बन्ने केन्द्रीय मन्त्री राममोहन नायडूको भनाई। निर्वाचन आयोगको ऐतिहासिक उपलब्धि, 830 क्षेत्रको चुनावी तथ्याङ्क 72 घण्टाभित्रै सार्वजनिक। अनि पश्चिम एसियाको तनावबीच भारतमा इन्धन आपूर्ति सहज, नागरिकको सुरक्षाका लागि कूटनीतिक प्रयास जारी। अब समाचार विस्तारमा। सोमनाथ मन्दिर पुनर्निर्माणको 75 वर्षगाँठको ऐतिहासिक अवसरमा आयोजना हुन लागेको सोमनाथ अमृत पर्वमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनुहुने भएको छ। आगामी 11 मईका दिन प्रधानमन्त्रीले प्रवास पाटन स्थित सोमनाथ मन्दिरमा विशेष उपस्थिति जनाउनुहुनेछ। राज्यका क्याबिनेट मन्त्री जितुभाइ बागानीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोमनाथ स्वाभिमान पर्व अन्तर्गत भारतको समृद्ध सांस्कृतिक र ऐतिहासिक विरासत झल्काउने विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार 11 मईका दिन प्रधानमन्त्रीले त्रिवेणी हेलिप्याडदेखि वीर हमीरजी गोहिलको शालिगसम्म 1 किलोमिटर लामो मेगा रोड शोको नेतृत्व गर्नुहुनेछ। उक्त रोड शोमा विभिन्न राज्यका विविध संस्कृति झल्काउने परम्परागत नृत्य र कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले सोमनाथ मन्दिरमा कुम्भाभिषेक, ध्वज पूजा र महापूजा सम्पन्न गर्नुहुनेछ। बारम्बारका विनाशकारी आक्रमणका बावजुद सोमनाथ मन्दिर आज पनि भारतीय स्वाभिमान र

0: प्रस्ताव गरिएको थियो। नवनिर्वाचित भाजपा विधायकहरू र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा केन्द्रीय गृहमन्त्री अमित शाहले औपचारिक रूपमा उहाँको नाम घोषणा गर्नुभएको हो। मन्त्री शाहले अधिकारीको नेतृत्वमा राज्यले विकासको नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
1: 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले हैं। उसके बाद दूसरे नाम के लिए भी सबको समय दिया गया, पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया है। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में मैं श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूँ।
0: नयाँ सरकारको शपथ ग्रहण समारोह भोलि कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा आयोजना हुने तय भएको छ। शुभेन्दु अधिकारीको यो चयनलाई पश्चिम बङ्गालको राजनीतिक इतिहासमा एक युगान्तकारी घटनाको रूपमा हेरिएको छ, जसले राज्यमा पहिलो पटक भारतीय जनता पार्टीको सरकार स्थापना गर्न लागेको छ। उक्त समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै केन्द्रीय मन्त्रीहरू र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरूको पनि उपस्थिति रहनेछ। शपथ ग्रहण समारोहलाई ध्यानमा राख्दै कोलकातामा सुरक्षा व्यवस्था कडा गरिएको छ। यसैबीच तामिलनाडुमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। राज्यको सबैभन्दा ठूलो दलको रूपमा उदाएको टिबीकेले सरकार बनाउनका लागि भाकपा, माकपा र भिसिकेसँग समर्थन मागिरहेको छ। 5 विधायक भएको काङ्ग्रेसले यसअघि नै टिबीकेलाई आफ्नो समर्थन दिइसकेको छ। आज भएको सघन छलफलपछि 2 विधायक भएको भारतीय कम्युनिस्ट पार्टीले टिबीकेलाई सरकार गठनका लागि बिना शर्त समर्थन दिने घोषणा गरेको छ। अर्कोतर्फ 2 विधायक नै रहेको माकपाले आजै हुने छलफलपछि आफ्नै निर्णय लिने बताएको छ भने भिसिकेले आज साँझ बस्ने बैठकपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने सम्भावना छ। रक्षा मन्त्री राजनाथ सिंहले देशको सशक्तिकरण र सुरक्षा केवल सीमाको रक्षामा मात्र सीमित नभई यो समाज, वातावरण र नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय सेनासँगको सहकार्यमा तिरङ्गा माउन्टेन रेस्क्यू स्थापना भएको 10 वर्ष पूरा भएको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो। मन्त्री सिंहले एक सशक्त भारत त्यो हो जहाँ सीमाहरू सुरक्षित हुनुका साथै समुदायहरूमा आत्मविश्वास छ र विपदको समयमा प्रत्येक जीवनको सुरक्षा सुनिश्चित गरिन्छ भन्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, तिरङ्गा माउन्टेन रेस्क्यू हिमालय जस्ता दुर्गम र संवेदनशील क्षेत्रहरूमा उद्धार कार्य मात्र सीमित छैन, बरु यो देशको सशस्त्र बलका लागि सहयोगको एक बलियो खम्बा, स्थानीय समुदायको भरोसा र राष्ट्रिय उत्थानशीलताको आधार हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भारत विश्वको सबैभन्दा तीव्र गतिमा फैलिरहेको उड्डयन बजार हुनुका साथै अब विमान लिजिङ र वित्तीय सहायताका मामिलामा एक प्रमुख वैश्विक गन्तव्य बनिरहेको बताउनु भएको छ। गुजरातको गान्धीनगर स्थित गिफ्ट सिटीमा आयोजित इन्डिया एयरक्राफ्ट लिजिङ एन्ड फाइनान्सिङको दोस्रो संस्करणमा सम्बोधन गर्दै श्री नायडूले उक्त कुरा बताउनु भएको हो। उहाँले भारत विश्वको तेस्रो ठूलो आन्तरिक उड्डयन बजारको रूपमा उदाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 2026 मात्रै आन्तरिक यात्रुहरूको संख्या 19,10,00,000 पुगेको छ।
2: India has emerged not merely as one of the world's fastest growing economies, but also as a nation that the world looks to for inspiration, for partnership, and more importantly, for leadership. India's aviation sector is not merely growing, it is transforming at a pace that is catching the attention of the entire world. Passenger traffic in financial year 26 alone has touched 191 million on combined domestic and international routes. If you talk about India's commercial fleet, it is set to reach 1100 aircrafts by 2027 and it will triple by 2035 in the next 10 years to up to 2050.
0: उहाँले हाल सञ्चालनमा रहेका 1100 व्यावसायिक विमानहरूको संख्या सन् 2035 सम्ममा 3 गुणा पुग्न सक्ने अनुमान व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित पक्षहरूलाई विमानलाई दीर्घकालीन वित्तीय पूर्वाधार सम्पत्तिको रूपमा हेर्न आग्रह गर्नुभयो, जुन विकसित भारतको सपना साकार पार्नका लागि अपरिहार्य छ। यसै क्रममा मन्त्रीले क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्न लक्षद्वीपमा छिट्टै सी प्लेन सञ्चालन सुरु हुने घोषणा पनि गर्नुभयो। यसै क्रममा श्री नायडूले क्षेत्रीय सम्पर्कलाई सुदृढ बनाउन निर्वाचन आयोगले विधानसभा निर्वाचन तथा उपनिर्वाचन 2026 इन्डेक्स कार्ड र तथ्याङ्कीय प्रतिवेदनहरू ईसीआई नेट एपमा सार्वजनिक गरेको छ। उक्त इन्डेक्स कार्डहरूमा उम्मेद्वार, मतदाता खसेको, मतगणना गरिएको मतका साथै पार्टीगत र उम्मेद्वार

0: अहिले श्रोताहरूले भुटानी कार्यक्रममा सुन्नुभयो भुटानी गीत एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आइतबार नयाँ दिल्लीमा बाढी र लूको तयारी सम्बन्धी समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले राष्ट्रको सशक्तिकरण र सुरक्षा यसको सिमानाको रक्षामा मात्र सीमित नभएको तर यसले समाज पर्यावरण र यसका नागरिकहरूको सुरक्षालाई पनि समेट्छ भनी बताउनु भएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बङ्गालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। उहाँले भोलि कोलकाताको ब्रिगेड ग्राउन्डमा मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुहुनेछ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा भूमि संसाधन विभागको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। राष्ट्रिय महिला आयोगले जघन्य दुष्कर्मका घटनाहरूमा त्वरित सुनवाई, कडा निगरानी गर्न र प्यारोलमा प्रतिबन्ध लगाउन माग गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आइतबार नयाँ दिल्लीमा बाढी र लूको तयारी सम्बन्धी समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठक बाढी पूर्वानुमान र पूर्व सूचना प्रणालीलाई सुदृढ पार्ने विषयमा केन्द्रित हुनेछ। बैठकमा सामुदायिक जागरूकता, जीवन र सम्पत्तिको क्षति रोक्न कार्यक्रमहरूलाई सुव्यवस्थित गर्ने र आवश्यक राहत र चिकित्सा आपूर्तिको पर्याप्त भण्डार सुनिश्चित गर्ने कुरामा पनि केन्द्रित हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले राष्ट्रको सशक्तिकरण र सुरक्षा यसको सिमानाको रक्षामा मात्र सीमित नभएर यसले समाज पर्यावरण र यसका नागरिकहरूको सुरक्षालाई पनि समेट्छ भन्नुभयो। भारतीय सेनासँगको सहकार्यमा तिरङ्गा पर्वतीय बचाउ टीएमआरको 10 वार्षिक उत्सव मनाउन नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बलियो भारतमा सुरक्षित सीमा, आत्मविश्वासी समुदाय र विपत्तिको समयमा प्रत्येक जीवनको सुरक्षा सुनिश्चित हुनुपर्छ भन्ने कुरामा जोड़ दिनुभयो। सिंहले हिमालय जस्ता संवेदनशील क्षेत्रहरूमा तिरंगा पर्वतीय बचाउ केवल उद्धार कार्यमा मात्र सीमित नभएको बताउनुहुँदै देशको सशस्त्र बल र स्थानीय समुदायहरूको लागि विश्वास र लचिलोपनको बलियो स्तम्भको रूपमा काम गर्ने बताउनुभयो। रक्षा मन्त्रीले उल्लेख गर्नुभएको छ कि टीएमआरले उच्च उचाइको उद्धारमा विश्वस्तरीय प्रशिक्षण र व्यवहारिक ज्ञान तल्लो तहसम्म ल्याएको छ।
2: तिरंगा माउंटेन रेस्क्यू के लोग वो हैं जिनकी उपस्थिति हमारी सेनाओं को संबल प्रदान करती है। आपने सैनिकों के मनोबल को बढ़ाया है। आपने हिमालयी क्षेत्र में रहने वाले समुदायों को यह एहसास कराया है कि वे अकेले नहीं हैं। टीएमआर जैसे संस्थानों का कार्य केवल रेस्क्यू तक सीमित नहीं है। आप इनडायरेक्टली बॉर्डर स्टेबिलिटी, कम्युनिटी कॉन्फिडेंस

0: रेजिलियंस और नेशनल रेजिलियंस को भी मजबूत कर रहा है।
1: भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। उहाँलाई आज कोलकातामा भाजपा विधायक दलको नेताको रूपमा चयन गरिएको छ। श्री अधिकारी राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई विधायक दलको नेताको रूपमा चयन गरिएको थियो। नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोह भोलि कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा हुनेछ।
2: अभी कुछ दिन पहले ही चुनाव की प्रक्रिया पूरी हुई है, लगभग 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले। उसके बाद दूसरे नाम के लिए भी सबको पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूं।
1: निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावका लागि सूचकाङ्क कार्ड र सांख्यिकी रिपोर्टहरू ईसीआई नेट एपमा जारी गरेको छ। सूचकाङ्क कार्डहरूले उम्मेद्वार, मतदाता, गणना गरिएको मत, दलगत र उम्मेद्वारगत मतहरूसहित विभिन्न तथ्याङ्कहरू प्रदान गर्दछ। आयोगले हालै सम्पन्न 803 विधानसभा चुनावका लागि सूचकाङ्क कार्ड र सांख्यिकी रिपोर्टहरू प्रकाशित गरेको र निर्वाचन परिणाम घोषणा भएको 72 घण्टाको रेकर्ड समयभित्र उपलब्ध गराएको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा भूमि संसाधन विभागको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। डिजिटल इण्डिया भूमि अभिलेख आधुनिकीकरण कार्यक्रम 3.0 को समीक्षा गर्नुहुँदै चौहानले आधुनिकीकरण प्रयासहरूले भूमिसँग सम्बन्धित सेवाहरूलाई पारदर्शी, कुशल र झन्झटमुक्त बनाउने बताउनुभयो, जसले नागरिक र राजस्व अधिकारीहरूको लागि सुविधा सुनिश्चित गर्नेछ। चौहानले प्रस्तावित भूमि स्ट्याक पहलले भूमि पार्सलहरूको द्रुत र सही मूल्याङ्कन सक्षम गर्ने पनि बताउनुभयो। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले एयर इण्डियाको उडान AI-171 दुःखद दुर्घटनाको अन्तिम अनुसन्धान प्रतिवेदन एक महिनाभित्र सार्वजनिक हुने सम्भावना रहेको बताउनु भएको छ। गुजरातको गान्धीनगरस्थित गिफ्ट सिटीमा आयोजित विमान भाडा तथा वित्तपोषण शिखर सम्मेलनमा बोल्नुहुँदै श्री नायडूले विमान दुर्घटना अनुसन्धान ब्युरोले पूर्ण र पारदर्शी ढंगले अनुसन्धान गरिरहेको बताउनुभयो। श्री नायडूले मन्त्रालयले परिस्थितिको निरन्तर निगरानी गरिरहेको र क्षतिपूर्ति प्रक्रियालाई तीव्र बनाउन र प्रभावित परिवारहरूसँग सक्रिय सम्पर्क कायम राख्न एयरलाइन्सलाई निर्देशन दिएको बताउनु भएको छ। गत वर्ष 12 जुनमा लन्डन जाने बोइङ 787 ड्रीम लाइनर विमान उडान भरेको केही समयपछि अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो, जसमा 260 जनाको मृत्यु भएको थियो। विज्ञान, जलवायु अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा भारत ब्रिटेन सहकार्यलाई अझ सुदृढ पार्न पृथ्वी विज्ञान मन्त्रालयले ब्रिटेनका अनुसन्धान र नवप्रवर्तकका प्रतिनिधिहरूसँग एक बैठकको आयोजना गर्यो। मन्त्रालयले जानकारी गराए अनुसार बैठक भू आघात, जलवायु अनुकूलन, उन्नत प्रविधि र द्विपक्षीय अनुसन्धान कार्यक्रम जस्ता क्षेत्रहरूमा सहयोगी प्रयासहरू बढाउनमा केन्द्रित थियो। बैठकले दिगो विकास, ज्ञान आदान प्रदान र साझा विश्वव्यापी वैज्ञानिक प्राथमिकताहरूलाई प्रबन्धन गर्ने उद्देश्यले गहिरो वैज्ञानिक सहकार्यको लागि भविष्यका अवसरहरूको पनि खोजी गरियो। बैठकको अध्यक्षता पृथ्वी विज्ञान मन्त्रालयका सचिव डाक्टर एम रविचन्द्रनले गर्नुभएको थियो। राष्ट्रिय महिला आयोगले जघन्य दुष्कर्मका घटनाहरूमा त्वरित सुनवाई, कडा निगरानी गर्न र प्यारोलमा प्रतिबन्ध लगाउन माग गरेको छ। आयोगले महिला र बालबालिका विरूद्धका जघन्य अपराधमा दोषी ठहरिएकाहरूका लागि हालको प्यारोल प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। राष्ट्रिय महिला आयोगका अध्यक्ष विजया रहाटकरले आयोगले सारे केन्द्र सरकारलाई सिफारिसहरू पेश गर्नेछ, जसमा दुष्कर्म र महिला र बालबालिका विरूद्धका अन्य गम्भीर अपराधमा दोषी ठहरेकाहरूका लागि प्यारोलमा पूर्ण प्रतिबन्ध लगाउने समावेश छ। आयोगका अध्यक्षले हालैको नसरापुर दुष्कर्म घटनाले सार्वजनिक सुरक्षा र समाजमा महिलाको विश्वासको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको बताउनु भएको छ। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले आज राजधानीका सबै सरकारी विद्यालयहरूको व्यापक स्ट्रक्चरल अडिट गर्न निर्देशन दिनुभएको छ। अडिटको उद्देश्य विद्यालयहरूमा हालको कमी र आवश्यक सुविधाहरूको उपलब्धताको मूल्याङ्कन गर्नु हो। रूपनगरको सरकारी सर्वोदय विद्यालयको निरीक्षणपछि यो निर्णय गरिएको हो। निरीक्षणको क्रममा श्रीमती गुप्ताले कक्षा कोठामा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभयो र पिउने पानी, अग्नि सुरक्षा, सरसफाई र गर्मी सुरक्षा लगायत शैक्षिक सुविधा आदि बारेमा सोधपूछ पनि गर्नुभयो। यस सन्दर्भमा मुख्यमन्त्रीले अधिकारीहरूलाई विद्यार्थी सुरक्षा र आधारभूत सुविधाहरूमा कुनै पनि लापरवाही सहन गर्न नसकिने बताउनुभयो। उहाँले आवश्यक सुधार उपायहरूको बारेमा स्कूल प्रशासनबाट विस्तृत रिपोर्ट पनि माग्नु भएको छ। तमिलनाडुको सबैभन्दा ठूलो पार्टी तमिलगा वेत्री कजगम टीभीकेले नयाँ सरकार बनाउन भारतीय कम्युनिष्ट पार्टी सीपीआई, मार्क्सवादी कम्युनिष्ट पार्टी र बीसीकेबाट समर्थन मागेको छ। पाँचजना विधायकहरू भएको काङ्ग्रेसले पहिले नै आफ्नो समर्थन बढाइसकेको छ। दुईजना विधायकहरू भएको भारतीय कम्युनिष्ट पार्टी सीपीआई र मार्क्सवादी कम्युनिष्ट पार्टीले टीभीकेलाई आफ्नो निशर्त समर्थनको घोषणा गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। गृहमन्त्री अमित शाहले आइतबार नयाँ दिल्लीमा बाढी र लूको तयारी सम्बन्धी समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले राष्ट्रको सशक्तिकरण र सुरक्षा यसको सिमानाको रक्षामा मात्र सीमित नभएको तर यसले समाज, पर्यावरण र यसका नागरिकहरूको सुरक्षालाई पनि समेट्छ भनी बताउनु भएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। उहाँले भोलि कोलकाताको ब्रिगेड ग्राउण्डमा मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुहुनेछ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा भूमि संसाधन विभागको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो र राष्ट्रिय महिला आयोगले जघन्य दुष्कर्मका घटनाहरूमा त्वरित सुनवाई कडा निगरानी गर्न र प्यारोलमा प्रतिबन्ध लगाउन माग गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। विविध अनि ताजा खबरहरूका साथ भोलि बिहान 7:05 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरू अब प्रस्तुत गरिरहेका छौँ युवावाणी कार्यक्रम।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। के तपाईँले कहिले यस्तो साथी पाउनु भएको छ जो तपाईँको आत्माको लागि ऐना जस्तै महसुस गर्छ? जब हामी साँझतिर लाग्छौ, यो एउटा यस्तो धुनको समय हो जसले साथीहरूका ती अटुट धागोहरूलाई बुझाउँछ। यस गीतका शब्दहरूले अर्को साथीमा घर खोज्ने विचार र सँगै हुर्किनुको तितो मिठो प्रकृतिको अन्वेषण गर्छन्। यो गीतले साथीहरू बीच रहेको पवित्र बन्धनलाई बुझाउँछ। मोहन काहन अनि शिल्पा रावको आवाजमा सङ्गीत रहेको छ प्रीतम, शब्द इर्शद कमिल।

कहिलेकाही हामीले महसुस गरेको कुराको गहराईलाई कैद गर्न शब्दहरू पर्याप्त हुँदैनन्। हामी प्राय आफूलाई एउटा चौबाटोमा उभिएको पाउँछौ, जहाँ हृदयलाई सबै कुरा थाहा हुन्छ तर ओठहरू चल्न अस्वीकार गर्छन्। यो अभिव्यक्त प्रेमको त्यो सुन्दर पीडादायी मौसम हो। यो गीतले एउटा अधुरो प्रेम र मनको व्यथालाई प्रस्तुत गर्दछ। विशाल ददलानीको आवाजमा संगीत राम सम्पत, शब्द रहेको छ जावेद अख्तर।

यो शान्त अनुभूतिको बारेमा हो कि बाटोहरू अलग हुन सक्छन् तर सम्झनाहरू सधैँ हाम्रो मनमा रहन्छन्। यसले त्यो दर्मियासँग कुरा गर्छ, दुई व्यक्तिहरू बीचको त्यो ठाउँ जहाँ शब्दहरू प्राय कम हुन्छन्। तपाईँ समुद्र पारी कसैलाई सम्झिरहनु भएको होस्।

वा टेबलको ठीक छेउमा बसिरहेको कोही होस्। यो धुन हरेक हृदयसँग प्रतिध्वनित हुन्छ जसले कहिले प्रेम गरेको छ र कहिले प्रेम गर्न छोडेको छ। अरमान मलिकको आवाजमा संगीत अमाल मलिक, शब्द रहेको छ रश्मि विर्ग।

जीवनमा यस्ता क्षणहरू आउँछन् जब सबै कुरा सुस्त भएको जस्तो लाग्छ, जहाँ संसारको कोलाहल हराउँछ र बाँकी रहेको सबै कुरा हृदयमा शान्त स्थिर अनुभूति मात्र लाग्छ। यो गीतले मुम्बईको मनसुन परिवेशनलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ। कविता सेठ अनि अमिताभ भट्टाचार्यको आवाजमा संगीत रहेको छ शंकर ईशान लय, शब्द जावेद अख्तर।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुर। आजको सप्तसुरमा यहाँहरूलाई सुनाउनेछौँ पण्डित रविशङ्करबाट सितारमा राग विहाग। त श्रोताहरू सुन्नुहोस् शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुर।

एफएम 103.5 मेगा हजमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगा हजमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि।